0: ट्र्याक खोलिसक्ने र त्यसपछि ग्राभेल पिच गर्ने गरी योजना बनाइएको दावी गर्दै उहाँले यसको काम र नाम बजेट अनुसार नराखेको र स्थानीय तहसँगको समन्वयमा यो योजना कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। मन्त्री लम्सालले विगतका सरकारहरूले भन्दा अहिलेको सरकारले सड़क सुरक्षामा धेरै ध्यान दिएको बताउनु भएको छ। सरकारले तीन वर्ष योजनासहित सड़क सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न खोजिरहेको भन्दै उहाँले यसमा यथेष्ट बजेट र सही ढंगबाट सड़क विस्तारलाई अगाडि बढ़ाइने बताउनु भएको छ। सबै एक लेनको सड़कलाई दुई लेनमा विस्तार गरिने लम्सालको भनाइ छ। मन्त्री लम्सालले एक लेनको सड़कमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई दुई लेनमा रूपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिरले पत्रकारका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र संचारीका समूह लुम्बिनी प्रदेशको समन्वयमा बुटोलमा संचालित प्रदेशका महिला पत्रकारहरूको क्षमता विकास कार्यक्रममा मन्त्री अहिरले महिला पत्रकार प्रदेशका गहना भएको उल्लेख गर्नुभयो। आन्तरिक मामिला मन्त्रालयका केशरी शर्माले पत्रकार महिलाका क्षेत्रमा यस वर्ष प्रभावकारी काम गर्ने पहल प्रतिबद्धता जनाउनु भएको छ। कार्यक्रममा जिल्ला अदालत रूपन्देहीका तहसीलदार कृष्ण प्रसाद पौडेल सम्बन्ध विच्छेद मुद्दाका विषयमा प्रकाश पार्नुभएको थियो भने अधिवक्ता इन्दिरा आचार्यले अदालतमा महिलाका मुद्दाले पाउने प्राथमिकता र मीडियामा उठान हुनुपर्ने सवालका विषयमा सहजीकरण गर्नुभएको थियो। संचारीका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बोल्न सकिने पत्रकार महिला खोजी लेखनमा अगाडि बढ़ाउन र समाचारमा विषय र स्रोतको खोज गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। दुई दिने तालिममा विभिन्न जिल्लाका 40 भन्दा बढ़ी महिला पत्रकारको सहभागिता रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। पासपोर्ट प्रकरणमा अनुसन्धानका लागि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी समेत रहनुभएका आरजूलाई बयानका लागि म्याद तामेल गरिएको हो। आरजू हाल देश बाहिर हुनुहुन्छ। उपचारका लागि भन्दै शेरबहादुर सहित सिंगापुर जानुभएकी आरजू हालसम्म स्वदेश फर्किनु भएको छैन। सोही कारण बुढा नीलकण्ठ स्थित आगजनी भएको घरको भग्नावशेषमा पुगेर म्याद तामेल गरिएको अख्तियारले जनाएको छ। अख्तियारले यसअघि नै राहतानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित चारजनालाई पक्राउ गरिसकेको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको हो। प्रधानमन्त्रीको स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय सरकारी योजना र अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम बन्नेछ। बस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठान सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रतिभाशाली स्वयंसेवक र विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी साबित हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ़ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यसले सरकारी नीति र अभ्यासलाई अझ नागरिक मैत्री र परिणाममुखी बनाउने बताउनुभयो। सरकारले यस प्लेटफर्मलाई डिजिटल प्लेटफर्मसँगै देशभर नागरिक प्रत्यक्ष जोड़िने गरी इन पर्सन कार्यक्रम मार्फत पनि जोड़ने तयारी गरिरहेको छ। खास गरी नागरिकका विभिन्न मुद्दामा सरकारले अब आफ्नो नियमित गस्ती जस्तै गरी काम अगाडि बढ़ाउने जनाइएको छ। रूपन्देही लगायतका क्षेत्रमा अत्याधिक रूपमा बढ़ेको गर्मीको लहर आज पनि जारी रहनेछ। असार लागे यता रूपन्देही लगायतका तराईका जिल्लामा तातो महसुस भइरहेको छ। खास गरी हिट वेभका कारण विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरू पनि देखिएका छन्। तापक्रम 38 देखि 39 या 39 देखि 40 रहने भनिए पनि अनुभवमा 42 देखि 45 डिग्रीको हाराहारीमा गइरहेको मौसमविदहरूले जानकारी गराएका छन्। अझ केही समय पर्याप्त वर्षा हुने कुनै सम्भावना छैन। दिनभरि घाम लाग्ने र रातिमा आंशिक बदली देखिने सम्भावना आज पनि छ। आज दिउँसोपछि तातोको लहर बढ़दै जाने अनुमान छ। मौसम पूर्वानुमान अनुसार साँझतिर हल्का वर्षाका सम्भावना पनि रहेको छ। तराईका केही जिल्लामा चट्याङसहित वर्षा हुने सम्भावना पनि रहेको छ। तर हाल अहिले कुनै ठूलो वर्षाको त्यस्तो कुनै प्रणाली र सम्भावना छैन। गर्मी अत्याधिक भएकाले दिउँसो बाहिर निस्कदा सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू अहिले धमाधम बन्द हुन थालेका छन्। असार एक गतेदेखि इलामका 56 उद्योग बन्द भएकोमा बिहिबारबाट झापाका 30 भन्दा बढ़ी चिया उद्योग र करिब 2 दर्जन चिया बगानहरू पूर्ण रूपमा बन्द भएका हुन्। चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएको र सरकारले कूटनैतिक पहलमा व्यवस्था गरेपछि बाध्य भएर बिहिबारबाटै उद्योग बन्द गर्नु परेको नेपाल चिया उत्पादक संघले जनाएको छ। संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनवाई नभएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएको बताइएको छ। सड़क डिभिजन कार्यालय भुटवलले आफू माथहतका 14 निर्माण आयोजनाको काम समयमै नसक्ने निर्माण व्यवस्थापकहरूलाई अन्तिम ताकेता गरेको छ। कार्यालयले बिहिबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण कम्पनीहरूलाई 7 दिनभित्र कार्यस्थलमा स्रोत साधन सहित परिचालित हुन र लिखित स्पष्टीकरण तथा कार्ययोजना पेश गर्न निर्देशन दिएको हो। सूचना अनुसार निर्माण कम्पनीहरूले तोकिएको म्यादभित्र कामको प्रगति पेश गर्न नसकेको, पटक पटक लिखित र मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न गर्ने मनसाय नदेखिएको जनाएको छ। तत्काल कार्य सम्पन्न गर्ने गरी साइडमा परिचालन नभएमा वा स्पष्टीकरण चित्त बुझ्दो नभएमा वा कार्यतालिका र कार्ययोजना विश्वसनीय नदेखिएमा ठेक्का सम्झौता र प्रचलित कानून बमोजिम ठेक्का अन्त गर्ने प्रक्रिया अघि बढ़ाइने गरी सूचनामा भनिएको छ। खास गरी पछिल्लो समय काममा आलेटाले गर्ने प्रवृत्ति बढ़दै गएको छ। यो हिसाबले गर्दा नेपालका विभिन्न सरकारी आयोजनाहरू अल्पत्र पर्ने र विभिन्न ठाउँमा भइरहेका विभिन्न खालका आयोजनाहरू सम्पन्न नहुँदा स्थानीय मारमा पर्ने गरेका छन्। रूपन्देहीको भैरवमा सञ्चालन भइरहेको किशोर लक्षित आत्मरक्षा तालिममा 200 भन्दा बढ़ी छात्र सहभागी भए। सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा भैरवा तेक्वान्डो क्लबको व्यवस्थापनमा जेठ 19 असार 2 गतेसम्म तालिम सञ्चालन भएको थियो। भैरहवा तेक्वान्डो क्लबका सचिव तथा तेक्वान्डो प्रशिक्षक प्रकाशमान राज भण्डारीका अनुसार तालिममा नगरका 3 सामुदायिक विद्यालयका किशोरीहरूको सहभागिता छ। भानु माध्यमिक विद्यालयका अब्जेश कहार, सुसंस्कृत माध्यमिक विद्यालयका मोहम्मद हुसेन मुसलमान सुल्तान सेस र महात्मा बुद्ध माध्यमिक विद्यालयका आर्यन पौडेलले प्रशिक्षण दिनुभएको थियो। तालिममा कक्षा 8 देखि 10 सम्म अध्ययनरत किशोरीहरूको सहभागिता रहेको छ। तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख उमा अधिकारीले किशोरीहरूलाई सुरक्षित गराउन र आत्मरक्षा बढ़ाउन तालिम सहयोगी हुने बताउनुभयो।
1: तपाईँहरू मञ्च अगाडि बस्नुभएको छ, तपाईँले राम्रोसँगले सुन्न पर्ने कुरा चाहिँ सहभागी हुने छोरीहरूले यो आत्मरक्षा तालिम पछि यसलाई कति आत्मसात गर्नुहुन्छ भन्ने कुराहरू हो। तपाईँले आत्मसात गर्न भन्नुखोजेको हामीले जति महिनाको यो तालिम दिन्छौँ त्यसपछि के त यो हामीले तपाईँलाई रस पसाउन यस्तो काम यो पनि हो। हामी फिमेल होइन, हामी अलिकति हामीहरू स्ट्रङ पनि हुनपर्छ, हामी अलिकति।
0: सिद्धार्थनगर नगरपालिका 5 का वडाध्यक्ष पूरण प्रसाद श्रेष्ठले खेलकुदलाई अघि बढ़ाउन नगरपालिकाको टीम लागि परेको बताउनुभयो।
2: यो टेकान्डो जुन कलालाई सिक्नु भएको छ यसलाई आउने दिनहरूमा निरन्तरता दिनुपर्छ जस्तो लाग्छ, किनभने खेल भन्ने कुरा अभ्यासमा गर्दाखेरि त्यसको रिजल्ट एकदम पोजिटिभ आउँछ, सकारात्मक आउँछ। त्यसकारण आफूले सिकेका कुराहरूलाई आफ्नो अभ्यासको क्रममा सिक्नु होला, प्र्याक्टिस गर्नु होला, त्यसले निश्चित रूपमा।
0: भैरवा टेक्वान्डो क्लबका उपाध्यक्ष प्रीतम पुनले तालिम लिएका किशोरीहरूलाई दैनिक रूपमा अभ्यास गर्न आग्रह गर्नुभयो। लुम्बिनी प्रदेश टेक्वान्डो संघका उपाध्यक्ष राजीव सिंह छेत्रीले तालिम सिकेर मात्र नभई अभ्यास गर्दै जानुपर्ने बताउनुभयो। सूर्यदेव माविका प्रधान अध्यापक भरत गिरी गोसाईले भैरवा टेक्वान्डो क्लबले तालिमको कुशल व्यवस्थापन गरेको बताउनुभयो। भानु माविका प्रधान अध्यापक महेश गुप्ताले सिकेको ज्ञान सिप अभ्यासको माध्यमबाट प्रयोग गर्न आग्रह गर्नुभयो। तालिममा सहभागी खातिजा प्रवीण खानले 15 दिन तालिम केवल तालिममा मात्र सीमित नभई यसले आत्मबल समेत बढ़ाउने काम गरेको बताउनुभयो। कार्यक्रममा सहभागी विद्यालय प्रशिक्षकलाई कदरपत्र र विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको भैरोबा तेक्वान्दो क्लबका कोषाध्यक्ष दीपक न्यूपानेले बताउनुभयो। तिलोत्तमामा एक महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ। महिला नेतृत्व मंच तिलोत्तमाको आयोजना र सामाजिक विकास डिभिजन कार्यालयको सहयोगमा वडा नम्बर 5 को सभाहालमा तालिम सम्पन्न भएको र तालिममा 24 जनाको सहभागिता रहेको थियो। मंचका अध्यक्ष बालाकुमारी घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण खाँडले आय आर्जन र आत्मनिर्भरताका लागि तालिमले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। सामाजिक विकास डिविजन कार्यालयका प्रमुख हरि विष्टले सिपलाई व्यवसायमा रूपान्तरण गरी स्वरोजगार बन्न आग्रह गर्नुभयो। वडा नम्बर 5 का अध्यक्ष रमेश डुमरेले सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। चन्दा भूषालको सहजीकरणमा भएको कार्यक्रममा वडा सदस्य धर्मादेवी नेउपाने, प्रमिला सुनार, हरिपन्त, हिरागिरी डायमण्ड, वडा सचिव हरि खतिवडा, ऋषिकेश घिमिरे, वडा इन्जिनियर रीता शर्मा तथा वडा नम्बर 8 का राजकुमार वाग्ले, सुभा खरे लगायतले तालिमले सकारात्मक प्रभाव पारेको बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को नतिजा यसै साता प्रकाशन गर्ने ताकेता गरेको छ। बोर्डले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालले यही हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको बताउनुभयो। कक्षा 12 को नतिजा प्रकाशनको काम अब अन्तिम चरणमा पुगेको र केही प्राविधिक समस्या नआए एक साताभित्र नतिजा प्रकाशन हुने सत्यालको भनाई छ। वैशाख 14 गतेदेखि 27 गतेसम्म भएको कक्षा 12 को परीक्षाको नतिजा सरकारले 45 दिनभित्र प्रकाशन गर्न बोर्डलाई निर्देशन दिएको छ। अब फिफा विश्वकपको प्रसंग क्रेबो हो मोकोएनाको अन्तिम समयको पेनाल्टी गोलको मद्दतले दक्षिण अफ्रिकाले चेकियासँग 1-1 को बराबरी खेलेको छ। एटलान्टा स्टेडियममा भएको यो बराबरीसँगै फिफा विश्वकपको समूह एमआरआईका दुवै टोलीको खातामा समान 1-1 अंक जोड़िएको छ। चेकियाका प्रशिक्षक मिरोस्लाव कोवेकले खेलको तीव्र शुरूआतका लागि टीमलाई धन्यवाद पनि दिनुभएको छ। यस्तै पहिलो हाफमा क्यानाडा 3 गोलले अघि रहेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा घरेलु टोली क्यानाडाले पहिलो हाफमा कतार विरूद्ध 3 गोलको अग्रता लिएको छ। क्यानाडाको भ्याकु कुभो स्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले 3-0 को अग्रता लिएको हो। यस्तै स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जित निकालेको छ। अमेरिकाको लस एन्जलस स्थित सोफाई स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोविनालाई 4-1 पराजित गर्दै स्विजरल्याण्डले आफ्नो पहिलो जित दर्ज गरेको हो। बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। रूपन्देही लगायत तराईको गर्मी जारी, तत्कालै वर्षा हुने सम्भावना न्यून। लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान र निर्वाचन समीक्षा सहितको सुझाव संकलन, आफ्ना कुरा निर्धक्क राख्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह। 3 वर्षपछि नेपालमा कुनै पनि सड़कमा खाल्टाखुल्टी नदेखिने मन्त्री लम्सालको दावी। पत्रकारका समस्या समाधानका लागि पहल गर्ने मन्त्री भण्डारीलाल अहिरको प्रतिबद्धता। पासपोर्ट प्रकरणमा तानिन आरजू देउबा, अख्तियारद्वारा बयानका लागि म्याप तामेल। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, झापाका चिया उद्योगमा तालाबन्दी समस्यामा 60,000 श्रमिक। तिलोत्तमामा 1 महिने सिलाई कटाई तालिम, 14 ठेक्काका निर्माण कम्पनीलाई सड़क डिभिजन बुटोलको अन्तिम ताकेता। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा यसै साता प्रकाशन हुने र फिफा विश्वकपमा आज पनि विभिन्न खेल जारी। बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि निरन्तर सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।
3: प्रिय दिवस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
4: पाँच वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण, आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग,
3: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान, 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृहमन्त्रीको निर्देशन,
4: झापाका चिया उद्योग र बगान बन्द, नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो, कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग,
3: अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो, इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन, युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण,
4: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित, स्विजरल्याण्डको पहिलो जीत, बोस्निया 4-1 पराजित, चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको प्रसंग।
3: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै हिजो विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकको पारित प्रक्रिया भने बाँकी रहेको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र अधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नआएमा प्रतिनिधि सभाले पारित स्वरूप नै विधेयक प्रमाणीकरण र प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21.24 अर्ब 34 करोड़ रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12.70 अर्ब 58 करोड़, पुँजीगततर्फ 4.31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापनमा 4.22 अर्ब 64 करोड़ रूपियाँको बजेट विनियोजन भएको छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रण त्रुटि सच्याउन मात्र विधेयकका प्राविधिक पक्ष मिलाइएको बताउनु भएको छ। विधेयकका अन्तर्वस्तुमा समेत परिमार्जन गरी करका दरहरू हेरफेर भएको भन्ने सांसदहरूको प्रश्नमा मन्त्री वाग्लेले त्रुटि संशोधन अभ्यास विगतमा समेत रहेको उहाँले बताउनु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि पाठ्यक्रममा सुधार गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि कार्यदल बनिसकेको समेत बताउनु भएको छ। साइबर बुलिङ, साइबर सेक्युरिटी लगायतका विषय अहिले पाठ्यक्रममा समावेश भए पनि थप व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उहाँले बताउनु भएको थियो। शिक्षाको सुधार देखिन केही समय लाग्ने पनि उहाँले बताउनुभयो। विद्यार्थी संख्यामा न्यून भएका विद्यार्थी मर्ज गर्ने, विद्यालय मर्ज गर्ने र तह घटुवा गर्ने कार्यक्रम अघि बढ़ाइने समेत उहाँले बताउनु भएको हो। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकहरू भने पारितको प्रक्रियामा छन्। बजेट र आर्थिक विधेयकको मर्म र भावना फरक नपर्ने गरी मुद्रणका क्रममा भएका केही प्राविधिक त्रुटिहरू सच्याइएको अर्थमन्त्रीको स्पष्टीकरण थियो।
4: पूर्वी नेपाल नजिकै पश्चिम बंगाल र आसामसम्म आइपुगेको दक्षिण पश्चिम मनसूनी प्रणाली झण्डै 1.5 सातादेखि रोकिएको छ, जसका कारण सरदर अवधिभन्दा 6 दिन नागिसक्दा पनि नेपालमा मनसून भित्रिन सकेको छैन। कमजोर व्यवस्था अवस्थामा रहेको मनसून प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण भएको मौसमविदहरूले बताउने गरेका छन्। मनसूनी वायु पूर्वबाट पश्चिमतर्फ बग्छ, त्यसैले नेपालमा मनसूनी वायु प्रवेश गर्न वा सक्रिय हुन पश्चिमी वायु कमजोर र निष्क्रिय हुनुपर्छ। तर अहिले पनि पश्चिमी वायु सक्रिय रूपमा पूर्वतिर बहिरहेको छ। त्यसैले तीनवटा मुख्य कारणले अहिले मनसून रोकिएको विश्लेषण भएको छ। नेपालको वायुमण्डलमा पश्चिमी वायु सक्रिय छ। पश्चिमबाट पूर्व हावा बहने यो प्रणाली सक्रिय रहँदा पूर्वबाट मनसूनी हावा प्रवेश गर्न सकेको छैन। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ। यसले गर्दा पनि हावा तलतिर थिचिएको छ र बंगालको खाड़ीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। पूर्वी नेपालमा मनसूनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पनि पर्याप्त मात्रामा हुन सकेको छैन। यसैबीच पछिल्लो समयमा यस वर्षको प्री मनसून सिजनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको पाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर

0: भन्नुभयो।
1: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसुन जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान दिएको छ, अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर गर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नुभएको छ।
0: यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले आजबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम प्रत्यक्ष लाइभ प्रसारण गर्दैछ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञसहित हरेक शुक्रबार बेलुका 5:30 बजेपछि हेलो मौसम प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशका विभिन्न सामुदायिक रेडियोबाट पनि प्रसारण हुनेछ। अन्य बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपद व्यवस्थापनका लागि सरकारले उच्च सतर्कतासहित पूर्व तयारीलाई तीव्रता दिएको गृहमन्त्री सुधन गुरूङले बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकपछि उहाँले संचारकर्मीसँग कुराकानी गर्दै विपदको समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो।
2: राहदानी खरिद सम्बन्धी अनियमिततामा अनुसन्धान गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवा र ठेक्का लिएका जर्मन कम्पनीलाई बयानमा बोलाएको छ। अख्तियारले राणाका लागि बुढा नीलकण्ठ स्थित निवासमा सूचना टास गरेको छ भने दुई जर्मन कम्पनीका नाममा हिजो द राइजिङ नेपाल पत्रिकामा सूचना समेत प्रकाशित गरेको छ। बुढा नीलकण्ठ नगरपालिका दुईका वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देउवा निवासमा म्याद तामेली गरेको हो। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसूर गरेको भनी उजुरीको अनुसन्धानमा बयान दिन राणालाई आएको कार्यालय टंगाल काठमाण्डुमा उपस्थित हुन भनिएको छ। अनुसन्धान अधिकृतको हस्ताक्षरमा टाँस भएको सूचनामा उपस्थित नभए कानून बमोजिम हुने उल्लेख छ। निवासमा म्याद तामेलो भएपछि राणाले तोकिएको 3 दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेल मार्फत पठाएको समेत अख्तियारका एक अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अनुसन्धानमा पूर्व पूर्ण रूपमा सहयोग गर्न तयार भएको तर अहिले उपचारको सिलसिलामा विदेशमा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने इमेल मार्फत भनिएको छ। पूर्व मन्त्री राणा र पति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 21 फागुनको निर्वाचन अघि नै विदेश जानुभएको थियो। देउवा दम्पतिले गत आइतबार इमेल र कुरियर मार्फत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह समेत गर्नुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकारका लागि छुट्टै कानून बनाउन माग।
3: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ। त्यसमा त्यसको त्यो दालको टेस्ट के हो, चामलको टेस्ट के हो, त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
2: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिकामा गम्भीर कुपोषण, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा स्पष्टीकरण माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार।

0: कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खापत्रको भित्रपृष्ठमा सुविधाले बढ़ायो कोष प्रतिको आकर्षण शीर्षकमा वीरेन्द्र ओलीले खबर लेख्नु भएको छ। सामाजिक सुरक्षा कोषले सुविधा सेवा सुविधा बढ़ाउँदै लगेपछि आबद्ध हुने रोजगारदाता र योगदानकर्ताको संख्या बढ़दै गएको छ। सरकारले 2074 सालदेखि कोषको अवधारणा ल्याएर स्वदेश तथा विदेशमा बस्ने औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई आबद्ध गराउने नीति लिएको थियो। सबै श्रमिकलाई कोषमा आबद्ध गराई आर्थिक सामाजिक जोखिमको न्यूनीकरण गर्ने सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्त रूप दिन योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याएको हो। सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले अहिले दैनिक 20 25 संस्था र 1000 जना योगदानकर्ता आबद्ध हुन लागेको समेत जानकारी गराउनु भएको छ। त्यस्तै सांसदको संख्या घटाउने आएको सुझावमा प्रष्टीकरण माग शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्ने कार्यदललाई निर्वाचन आयोगले दिएको सुझावको आधारबारे प्रष्टीकरण माग गरेको छ। आयोगले खर्चको हिसाबले मितव्ययिता हुने भनेर सांसदको संख्या घटाउने सुझाव दिएको जवाब दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले आगामी स्थानीय निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गर्न हिजो निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको थियो। छलफलमा सहभागी विद्यमान व्यवस्था विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो भनी प्रश्न गर्नुभएको थियो। त्यस्तै धानको बिउ राख्न समस्या, कालीकोटमा रोप्न ढिलाइ शीर्षकमा पनि खबर प्रकाशित छ भने काठमाडौँ महानगरले ल्यायो 25 अर्ब 88 करोड़को बजेट शीर्षकमा अर्को खबर छ। त्यस्तै थप चिया उद्योग बन्द शीर्षकमा कोकिला ढकालले इलामबाट खबर लेख्नु भएको छ।
2: नयाँ पत्रिका दैनिकमा सार्वजनिक जग्गामा भूलवश व्यक्तिको लालपूर्जा जारी हुँदैमा निजी हुँदैन शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ। बुढा नीलकण्ठ स्कूल र व्यक्ति बीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खड़ा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वत शून्य हुन्छ। फैसलामा भनिएको छ, राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गामा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक लाग्ने भन्ने नहुने उल्लेख गरिएको छ। डेढ़ महिनादेखि नेतृत्वविहीन 6 स्वास्थ्य ज्ञान प्रतिष्ठान शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकुलपतिका लागि 76 दावेदार, शर्टलिस्टको प्रक्रियामै अझै 15 दिन लाग्न सक्ने भएको पनि उल्लेख गरिएको छ। स्थानीय तहमा बजेट पारित गर्ने रघु गंगा बन्यो देशकै पहिलो शीर्षकमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको हो। पालिकाको हिजो बिहिबार सम्पन्न 21 गाउँसभा र 2083-84 लागि 56,04,20,700 रूपियाँको बजेट पारित भएको उल्लेख गरिएको छ। त्यसै गरी भित्री पन्नामा छापिएको अर्को खबर छ, राष्ट्रपामा अब 19 पदाधिकारी, 158 सदस्यीय केन्द्रीय समिति शीर्षकमा खबर छापिएको छ। कमल राज भट्टले लेख्नु भएको हो। समुदायको सहयोगमा उठ्यो नयाँ बानेश्वर प्रहरी वृत्त शीर्षकमा खबर छापिएको छ भने महराको आरोह अवरोह, 48 वर्षे सक्रिय राजनीति उत्तरार्धमा विवादित हुँदै विश्राम शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। दश जिल्लामा फैलियो बर्ड फ्लू शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उपत्यका तीनवटै जिल्ला सहित झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नौलपरासीमा फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न 5 लाख भन्दा बढ़ी जिउँदा ब्रोइलर र करिब 7 लाख गोटा अण्डा नष्ट गरिएको छ। औद्योगिक क्षेत्रमा भूत प्रभावी भाडा वृद्धि गर्न सर्वोच्चको रोक शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। अब सरकारले असार 2079-80 पुरानै भाडा दर र त्यस यता मात्रै नयाँ भाडा दर लिन पाउने उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा ऋण तिर्नकै लागि ऋण लिँदै सरकार शीर्षकमा एके बन्जारेले लेख्नु भएको खबर छापिएको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ 42 वर्ष र हस्तबहादुर राई 44 वर्षले सोचेका थिए अब घर फर्किने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। 18 जेठमा भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खोलेसँगै उहाँहरूले लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उहाँहरूलाई भारत भूटान सीमावर्ती जयगाउँमा पुर्यायो। उहाँहरूसँग साथमा थिए एक एक थान टीभी र केही थान झोला झ्याम्टा। विदाईको बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिदिन्छौ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुग्नुभयो। दिनभरि सीमामा बस्नुभयो तर पहिचान खोल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाउनु भएन। पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छापिएको छ। निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पर्दा कुपोषणको वृद्धि भएको पनि उल्लेख गरिएको छ। त्यसै गरी छापिएको अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। झापाका चिया उद्योग र बगानहरू बन्द भएका छन्। तुलसी प्रसाद निरौलाले लेख्नु भएको खबर हो। झापाका चिया उद्योग तथा बगानहरू बिहिबारदेखि बन्द भएका हुन्। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योग र बगान बन्द भएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर भने रहेको छ, रासोपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी शीर्षकमा यो खबर छापिएको हो।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हो। केही अमेरिकी युद्ध तोप भने क्षेत्रमै रहेको जानकारी गराइएको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान बीच सम्झौता भएपछि 9 सैनिक हटाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानका सर्वोच्च नेताले आफूले अमेरिकासँग भएको सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि सम्झौताप्रति आफ्नो धारणा फरक रहेको उल्लेख गर्दै उहाँले इरानका राष्ट्रपतिले जनताको अधिकारको रक्षा गर्ने आश्वासन दिएपछि सम्झौतालाई अघि बढ़ाउन अनुमति दिएको समेत बताएको बीबीसीमा उल्लेख छ। र युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। आक्रमणका लागि पठाइएका युक्रेनका 555 ड्रोन खसालेको रूसले दावी गरेको छ। आक्रमणका कारण मस्को स्थित एयरपोर्टहरू पनि व्यावसायिक रूपमा उडानहरू अवरूद्ध भएका थिए। 4 वर्ष अघि रूसले युक्रेनमा आक्रमण गरिएता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको छ। मस्कोले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको समेत बताएको छ।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह बी को दोस्रो खेलमा क्यानाडाले कतारमाथि 6-0 ऐतिहासिक र फराकिलो जीत हात पारेको छ। आज बिहान सम्पन्न खेलमा क्यानाडाका स्ट्राइकर जोनाथ डेभिडले शानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो। जोनाथ डेभिडको यो ह्याट्रिक जारी विश्वकप 2026 दोस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरिया विरूद्धको खेलमा प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गर्नुभएको थियो। खेलको 16 मिनट मा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानाडाले खेलभरि कतारलाई दबावमा राख्यो। 29 मिनटमा जोनाथ डेभिडले टोलीका लागि दोस्रो गोल थप्नुभयो। खेलको 33 मिनटमा कतारका डिफेन्डर होमाम अहमदले रेड कार्ड खाँदै मैदान बाहिरिएपछि कतार 10 खेलाड़ीमा सीमित भएको थियो। यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जीत निकालेको छ। बोस्निया एण्ड हर्ज गोविनालाई 4-1 पराजित गर्दै स्विजरल्याण्डले पहिलो जीत दर्ता गरेको हो। यो जीतसँगै स्विजरल्याण्ड 4 अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा स्विजरल्याण्ड कतारसँग 1-1 बराबरीमा रोकिएको थियो। यसअघि समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ। एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिनु परेको हो। भोलि पाँच खेल हुँदैछन्। अमेरिका र अस्ट्रेलिया भिड्नेछन्, स्कटल्याण्ड र मोरक्को, त्यसै गरी ब्राजिल र हाइटी, अनि टर्की पारागोएको बीचमा खेल हुनेछ भने नेदरल्याण्ड्स र स्वीडेनको बीचमा पनि प्रतियोगिता हुनेछ।
3: पशु कल्याणका लागि आवश्यक कानून र भइरहेको ढिला सुस्ती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सब अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब पशु कल्याणका लागि आवश्यक कानूनका कुरा। नेपालमा हरेक वर्ष मौसमजन्य विपदका कारण औसत 8,000 पशु वस्तु मर्ने गरेका छन्, तर तिनको उद्धार र संरक्षण अझै सरकारी प्राथमिकतामा पर्न सकेको छैन। साथी सुशीला श्रेष्ठले पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
4: पशु सेवा विभाग भनेपछि त पशुहरूको सेवा गर्नको लागि बनाएको हो नि त विभाग त, अनि कहाँ सेवा भइरहेछ त खै त? अहिलेसम्म पशु सेवा विभाग भइरहेछ पशु तथा कृषि मन्त्रालय विभाग छ भनेपछि उनीहरूको लागि चाहिँ उनीहरूकै लागि र उनीहरूलाई सेवा गर्नको लागि बनेको विभाग र मन्त्रालय के हेरेर बसिरहेछ
5: सोद्धाखेरि त होइन यो विषय प्राथमिकतामा छ भनेर कति सजिलै भन्नुहुन्छ होइन?
4: किन कानुन बन्दैन त अहिलेसम्म?
5: अब चाहिँ ऐन कस्तो खालको ऐनको चाहिँ अपेक्षा गर्नुहुन्छ तपाईँले?
4: मैले कुरा गरेँ भने त म त अधिकारकै कुराहरू त्यहाँ सबै चिज राख्नुपर्छ हुनुपर्छ भनेर भन्छु, तर अहिले बन्ने कानुनमा चाहिँ जुन हिसाबले चाहिँ जुन एउटा ड्राफ्ट रेडी भएको छ त्यसमा चाहिँ पशु कल्याणको कुराहरू छ कि त्यो एउटा जुन अहिले रेडी भएको जुन एउटा ड्राफ्ट छ त्यो त्यसलाई चाहिँ पास गर्दैदेखि हुन्थ्यो, तर उहाँहरूको अहिले जुन मर्ज गर्ने कुरा छ एकीकृत गर्ने कुरालाई लिएर चाहिँ म चाहिँ टोटली अगेन्स्टमा, म मात्रै होइन हामी पशु कल्याणको लागि काम गर्ने हामी सबै
5: छुट्टै चाहियो पशुको लागि भनिसकेको चाहिँ छुट्टै चाहियो,
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ, त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
5: अहिले संविधानले पनि त कसैमाथि दुर्व्यवहार गर्न नपाउने सबैको अधिकारको हक हुने भनेर व्यवस्था गरेको छ, त्यो समग्र भएको कारणले पशुहरूको अधिकारको लागि आवाज उठाउनु अलिकति समस्या भइरहेको छ होइन, बुझ्न गाह्रो छ। यो ऐन पनि एकीकृत भएर आयो भनेदेखि त फेरि त्यस्तै हुने हो,
4: कुनै पनि देशमा चाहिँ कानून चाहिँ यसरी एउटा मर्ज गरेर एउटा त्यो एकीकृत कानून बनेको छ, सबै ठाउँमा चाहिँ छुट्टा हरेक देशमा छुट्टा छुट्टै कानून छ, अनि किन हाम्रो देशमा चाहिँ
5: त्यो ऐन बन्दै गर्दाखेरि अब सरकारवाला छलफल भएको छ तपाईँहरूसँग पटक पटक?
4: एकदमै धेरै एकदमै, यो जुन यो अहिले रेडी भएको जुन यो ड्राफ्ट छ यसमा त हाम्रो धेरै पटक नै एकदम धेरै पटक नै छलफल गर्यो हामीले पशु सेवा विभागसँग, मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयसँग, त्यहाँको सचिवजीहरूलाई बोलाएर विभागको त्यहाँको डिजीहरूलाई उहाँहरूलाई बोलाएर धेरै पटक छलफल गरिसकेको छ यो विषयमा चाहिँ, धेरै पटक छलफल गरेर
5: त्यो मस्यौदामा चाहिँ परिमार्जन गर्नुपर्ने परिवर्तन गर्नुपर्ने अथवा त्यसलाई सच्याउनु पर्ने केही थियो र कानून मन्त्रालयले फिर्ता गरेको तपाईँलाई लाग्ने?
4: मलाई लाग्ने चाहिँ कानून मन्त्रालयले चाहिँ यतिकै नै चाहिँ सबै चिजलाई जोडेर चाहिँ सबै चिजलाई एक ठाउँमा मर्ज गरेर चाहिँ यसलाई चाहिँ एकीकृत बनाएर लिएर आऊ भनेर कानून मन्त्रालयबाट आयो भनेर चाहिँ उहाँले भनिरहनु भएको छ नि, डेफिनेटली त्यो कानून मन्त्रालयबाटै गएको हो होइन, यो कुरामा चाहिँ कृषि मन्त्रालयले स्ट्यान्ड लिन सक्नु पर्यो नि त, होइन यस्तो हुनुपर्छ भने, किनकि उहाँहरूको जिम्मेवारी हो नि त यो होइन, र म भन्दाखेरि पनि उहाँहरूको जिम्मेवारी हो नि यो त।
5: 8 वर्षमा सायद 28,000 भन्दा बढी पशुहरूको मृत्यु भएको छ विपदमा परेर होइन, विपदको बेला विपदको समयमा पनि सरकारको प्राथमिकतामा विपदको बेलामा पशुहरूको उद्धार पर्दैन, यसलाई चाहिँ लिएर के भन्नुहुन्छ?
4: कहीँ बाढी आओस् फ्लड आओस् त्यहाँ कहिले पनि एनिमल प्रायोरिटीमा पर्दैन, फेरि किसान चाहिँ पर्छ है, किनभने ए बिचराको यदि यदि 100 वटा गाई बगाइदिएछ 100 वटा भैँसी बगाइदिएछ 50 वटा बाख्रा बगाइदिएछ
5: अनुदान दिउँ
4: तर त्यो जुन विपदमा परेर बगाएर लिएर आएको गाई बाछा बाछीहरू बाँकी बसेको हुन्छ उनीहरूलाई उद्धार गर्ने उपचार गर्ने जुन त्यसमा परेको हुन्छ उनीहरूलाई निकाल्ने त्यसमा उहाँहरूको ध्यान जाँदैन कि?
5: विपदका बेलामा उद्धार गर्न मानिसको लागि छुट्टै टिम खटिएको हुन्छ, तर पशुहरूको लागि भनेर छुट्टै उद्धार टिम आजसम्म बनेको छैन।
4: यसमा चाहिँ मैले भनिहालेँ नि, अघि नै पनि मैले भने नि, यो पशु कल्याण एन नभएको कारणले पनि हो, किन त्यसमा यो विषयहरू पनि सबै समावेश अहिलेको जुन छ त्यसमा समावेश भएको छ जस्तो लाग्छ मलाई होइन, जुन अहिले रेडी भएको जुन ड्राफ्ट छ त्यसमा चाहिँ कुनै पनि डिजास्टर हुँदाखेरि कहिले पनि यो राहतको कुरा गर्दाखेरि त त्यो पछि चाहिँ गएर किसानलाई कति राहत दिने भनेर चाहिँ आउँछ, तर त्यो उद्धार गर्ने यिनीहरूलाई उपचार गर्ने भने मान्छेको लागि इमिडिएटली जुन एउटा टिम बनेर गएर उद्धारमा लाग्छ नि त्यो चाहिँ जनावरको लागि चाहिँ मैले अहिलेसम्म मेरो 10 वर्षमा चाहिँ मैले देखाएको छुइनँ।
3: पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण, आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग,
3: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान, 80 उद्योग
7: उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृह मन्त्रीको निर्देशन।
3: झापाका किसान उद्योग, चिया उद्योग र बगान बन्द, नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
7: अमेरिकाले इरानमाथि लगाएको नौ सैनिक नाकाबन्दी हटायो। इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन। युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
3: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6-6 पराजित, स्विजरल्याण्डको पहिलो जित। चेक रिपब्लिकन पब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
7: ताजा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। भौतिक पूर्वाधार मन्त्रीले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा समयमा काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्नु भनेर त्यो खालको अभिव्यक्ति दिनुभयो। यद्यपि हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले त्यस्तो आशयले नदिएको र ठेकेदारहरूकै सुरक्षाको हितमा बोलेको भनेर दावी पनि गर्नुभयो। यहाँ एउटा खुल्ला ठाउँ जस्तो देखाइएको छ। दुईजना व्यक्ति छन्, महिला र पुरूष। पुरूष अगाडि बढ्दै केही भन्न खोज्दै गर्दा नजिकै रहेका महिलाले केही भन्दैछन्। महिलाको हातमा त्यो क्रिकेट खेलाड़ीहरूले लगाउने लेग गार्ड जस्तो देखिने दुईटा त्यहाँ छ र त्यो दिन खोज्दैछन्। ती महिला केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ठेकेदारको काम नगर्नु भन्दा मान्नु भन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्ला।
3: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार रेडियो लुमिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगा हर्ज रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा विशेष गरी हामीले हाम्रा अतिथि महानुभावहरूसँग विभिन्न विषयमा जिज्ञासा राख्ने गर्दछौं र ती समसामयिक विषयमा आधारित रहेर हामीले जवाफको अपेक्षा गर्दछौं। यसै क्रममा आजको सन्दर्भ स्तम्भमा आज हामीले नेकपा एमाले अहिले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रदेश स्तरीय बैठकको सवाललाई उठान गर्दैछौं। पार्टी पुनर्गठन अभियान र हालैका निर्वाचन परिणामको समीक्षासँग जोडेर नेकपा एमाले अहिले कोशीपछि लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय बैठक राखेको छ। कपिलवस्तुको चन्द्रवटामा भइरहेको यस बैठकमा केन्द्रीय नेतृत्वदेखि प्रदेश र जिल्ला तहसम्मका जिम्मेवार नेताहरू उपस्थित छन् जसले पार्टीभित्र संगठनात्मक सुदृढीकरण आन्तरिक बहस र आगामी रणनीतिबारे गम्भीर छलफल भइरहेको संकेत गरेको छ। विशेष गरी नेतृत्व परिवर्तनको बहस महाधिवेशन पछिको राजनैतिक दिशा र संगठनलाई अझ प्रभावकारी बनाउने विषयमा विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन मार्फत नेतृत्वको विषयमा अनावश्यक बहस नगर्न आग्रह गर्दै स्थायित्वको पक्षमा जोड़ पनि दिइरहनु भएको छ। यसै पृष्ठभूमिमा आज हामी नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेसँग बैठकको महत्व, पार्टी पुनर्गठनको अर्थ र नेतृत्व सम्बन्धी बहसको वास्तविक अवस्थाका विषयमा कुराकानी गर्ने प्रयास गर्दछौ। यज्ञ गैरेज्यू, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: नमस्कार।
1: नेकपा एमाले यो पार्टी पुनर्गठन अभियान भनेर लुम्बिनी प्रदेशमा अहिले जुन बैठक डाकिरहेको छ यसले ठ्याक्कै के बुझाउँछ? यो नयाँ नीतिको सुधार हो कि संगठनात्मक शुद्धिकरण, के भन्नुहुन्छ?
2: धन्यवाद छ प्रकाशजी। खास गरेर नेकपा एमाले फागुन 21 गतेको निर्वाचन पछाडि जुन खालको असामान्य परिस्थिति सिर्जना भयो, हामी चाहिँ वास्तवमा जुन हिसाबले जनताबाट अलिकति विमुख हुन पुग्यौं, हामी निर्वाचनमा पराजित भयौं। पराजित भइसके पछाडि हामीले वास्तवमा भन्ने हो भने अब पार्टीलाई हामी कहाँनिर हामी के कारणले जनतासित चाहिँ हामी चाहिँ यो चाहिँ छुट्टिन पुग्यौं, जनताले हामीलाई किन चाहिँ वास्तवमा यो समर्थन गर्न सकेनन्। हिजो असाध्यै जनताले प्यारो पार्टी मानेको पार्टीमा आज किन यो समस्या आयो भन्ने बारेमा हामीले अलिकति ध्यान केन्द्रित गर्नुपर्ने, त्यसको गम्भीर समीक्षा गर्नुपर्ने, पार्टीमा भएका कमी कमजोरीहरूलाई हटाउनु पर्ने र अब नयाँ सिराबाट पार्टीका हरेक कुराहरूलाई चाहिँ पुनर्गठित गरेर जानुपर्ने आवश्यकता छ भन्ने कुरा सचिवालयको बैठकले निर्णय गरिसके पछाडि एउटा कार्यदल बनाएको थियो र त्यो कार्यदलले देशव्यापी रूपमा खास गरेर प्रदेशहरूलाई केन्द्र बनाएर प्रदेश मार्फत चाहिँ तलका सुझावहरू लिने कार्यक्रम अन्तर्गत त्यो कार्यक्रमको निरन्तरताको रूपमा यो लुम्बिनी प्रदेशमा हिजो यो कार्यक्रम चाहिँ सम्पन्न भएको छ।
1: अब यो तलको नेता कार्यकर्ताहरूको सुझाव चाहिँ के आछ? के भन्छन् उनीहरूले पार्टी पुनर्गठनका सम्बन्धमा? उनीहरूको धारणा के छ?
2: अब अहिले अब यथास्थितिमा हामी जे कुरामा छौ, हामी जसरी अगाडि बढ्यौं हिजो त्यही कुरा चाहिँ स्वीकार्य थियो, तर परिस्थिति फेरिएको छ, समय बदलिएको छ, मान्छेका चाहना इच्छाहरू परिवर्तन भएका छन्। त्यसले गर्दा हामी जनताको पार्टी हौ, जनताको पार्टी जनतासित एकाकार भएर जानुपर्छ, जनताका मुद्दालाई सम्बोधन गर्नुपर्छ र हामी त्यही भावना र त्यही सिद्धान्त, त्यही विचार, त्यही संगठन र चाहिँ त्यही कार्यशैली पुरानै कार्यशैलीबाट जनतालाई सम्बोधन गर्न नसक्ने भएको कारणले गर्दा अब समग्र पार्टीमा संगठनमा विचारमा सिद्धान्तमा नेतृत्वमा र कार्यशैलीमा चाहिँ हामीले आमूल परिवर्तन गरेर जानुपर्छ। त्यो नै नेकपा एमालेलाई जीवन्त राख्ने र जनतासितको सम्बन्धलाई सुमधुर बनाउने त्यो अभियान बन्न सक्छ र हामी फेरि तपाईँको बलियो बनेर जनताको पार्टी भनेर अगाडि जान सक्छौ। त्यसले गर्दा नेकपा एमाले निर्मम भएर विगतका कामको निर्वाचनको मात्रै होइन हामीले गरेका राम्रा कामहरू हाम्रा कमजोरीहरू हामी कहाँ चुक्यौं र त्यो चुकेको कारणले गर्दा हामीलाई के बेफाइदा भयो भन्ने कुराको समग्र समीक्षा गर्ने र त्यो समीक्षा गरिसके पछाडि हामीले पार्टीलाई रिफर्म गर्ने हिसाबले जानुपर्छ। त्यो नै आजको आवश्यकता हो भन्ने कुरा आम रूपमा तलका कार्यकर्ताहरूको चाहिँ भनाइरहेको छ।
3: अब यो अभियान भनेको चाहिँ पुराना नेताहरूलाई किनारा लगाउने रणनीति त होइन के हो?
2: यस्तो छ अब
3: अलिकति घुमाउरो पाराले आइरहेछ सिधै हिसाबले सोच्दाखेरि अब नेता कार्यकर्ताहरूले पनि त्यही चाहना राखेको हो कि जस्तो अहिलेको माहौलले देखाइरहेछ के भन्नुहुन्छ?
2: प्रकाशजी यसमा भन्नुहुन्छ भने अब हजुरले चाहिँ स्वाभाविक रूपमा त्यो चाहिँ तपाईँले तलको कुरालाई त्यसरी चाहिँ इंगित गर्न खोज्नु भएको छ अथवा मिडियामा आएका कुराहरूलाई नै आधारित बनाउन खोज्नु भएको छ। वास्तवमा कुरा के हो भन्नुहुन्छ भने हरेक क्षेत्रमा रिफर्म गर्ने भनिसके पछाडि यो वा त्यो भन्ने कुरा भन्दा पनि आवश्यकताले जिम्मेवारी लिने र अब चाहिँ तपाईँको चाहिँ विदा हुनका निम्ति पनि तयार हुने सोच चाहिँ त नेतृत्वदेखि तलसम्म सबैले राख्न सक्नुपर्छ भन्ने कुरा त यो क्लियर नै हो नि। यसमा त यो वा त्यो भन्ने कुरा नै छैन नि।
3: अब जस्तो चुनावी नतिजाको असफलताको जिम्मा चाहिँ तल्लो तहलाई मात्रै दिने प्रवृत्ति चाहिँ अहिले पनि देखियो। अब निर्वाचनको समीक्षा हुँदा जिम्मेवारी लिनुपर्ने नेताहरू को हुन् भन्ने विषयमा पनि स्पष्ट रूपमा चाहिँ नेता कार्यकर्ताहरू नभए जस्तो लाग्यो या बोल्न डराए जस्तो पनि लाग्यो। यो चाहिँ बडो गजबको विषय हो नि, के भन्नुहुन्छ?
2: होइन, अब हामीले आफ्ना फोरमहरूमा हामीले मजाले त्यो कुरा उठान गरेका छौँ। अब सार्वजनिक रूपमा सोसल मिडियामा त्यस पछाडि गएर सार्वजनिक मञ्चहरूमा हामीले आफ्नो पार्टीको समग्र कुरा गर्ने कुरा पनि भएन। हाम्रा आफ्ना मञ्चहरू छन्, त्यहाँ पार्टीका नेता कार्यकर्ताहरूलाई स्पष्ट रूपमा आफ्ना कुरा राख्नु भएको छ। निर्वाचनको निर्मम समीक्षा भइरहेको छ, त्यसको जिस्ट चाहिँ केन्द्रले अब चाहिँ त्यो समीक्षाको पूर्ण विवरण अन्तिम फाइनल विवरण ल्याउनका निम्ति पनि त्यो कुरालाई अगाडि बढाइरहेछ। त्यसले गर्दाखेरि अब यो निर्वाचनको असफलता पराजयको जिम्माको कुरा त मूल नेतृत्वदेखि तलसम्म हामी सबैले हाम्रा ठाउँबाट लिनुपर्छ, किनभने पार्टीको नेतृत्वमा भइसके पछाडि जिम्मेवारीमा भइसके पछाडि त्यो समग्र रूपमा चाहिँ हामीले समग्र रूपमा जिम्मेवारी लिन सक्नुपर्छ। तर त्यसमा मूल नेतृत्वले बढी जिम्मा लिने र तल चाहिँ त्यो पनि जिम्मा लिने कुरा चाहिँ त्यो स्वाभाविक हो। त्यो नेकपा एमालेमा त्यस्तो जिम्मा लिनका निम्ति त्यो अस्वीकार गर्ने त्यस्तो खालको कुरा भइरहेको छैन। अहिले छलफल चलिरहेछ, निष्कर्ष ननिक्लिन्जेल त्यो कुरालाई फाइनल्ली भन्न मिल्दैन।
3: अब जस्तो स्थानीय तह भनौं, प्रदेश र केन्द्र नेतृत्व बीचको समन्वयको जुन कमी देखिएको छ एमालेभित्र, सिङ्गो एमाले यसलाई स्वीकार गर्छ कि गर्दैन?
2: होइन, त्यो त एकदमै चाहिँ तपाईँको समीक्षामा सुझावमा ती कुराहरू व्यापक रूपमा आएका छन्। पार्टीको विधि सिद्धान्त विचार संगठन अनुसार चलाउनुपर्छ, पार्टी कमिटीहरू निर्णायक बन्नुपर्छ, पार्टी कमिटीहरू फगत चाहिँ तपाईँको चाहिँ देखाउनका निम्ति र सबै केन्द्रबाट निर्णय गर्ने जुन परिपाटी पछिल्लो चरणमा आयो त्यसले पार्टी संगठनलाई कमजोर बनायो, मान्छेले स्वामित्व लिन तयार भएनन्, सहभागिताको प्रश्न जटिल बनेर गयो, त्यसले गर्दाखेरि हामी त्यहाँ चुक्यौं, त्यो कुरा गलत थियो। त्यसले गर्दाखेरि यो कुरालाई चाहिँ अबका दिनमा दोहोऱ्याएर जानु हुँदैन। आफ्ना तहका जुन तहको कमिटीले निर्णय गर्नुपर्ने हो त्यो कमिटीले चाहिँ निर्णय गर्न पाउने उसको अधिकारलाई कुण्ठित गर्न हुँदैन भनेर त हामीले चाहिँ त्यो चाहिँ कुरा राखिरहेछौं र नेतृत्वले यो कुरा चाहिँ स्वीकार गरिसकेको अवस्था छ।
3: हामी कुराकानीकै प्रसंगमा छौं। नेकपा एमाले अहिले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रदेश स्तरीय बैठकलाई पार्टी पुनर्गठन अभियान र हालैका निर्वाचन परिणामको समीक्षासँग जोडेर हेरिएको छ। कपिलवस्तुको चन्द्रवटामा भएको बैठकमा केन्द्रीय नेतृत्वदेखि प्रदेश र जिल्ला तहसम्मका जिम्मेवार नेताहरूको उपस्थिति रह्यो। जसले पार्टीभित्र संगठनात्मक सुदृढ़ीकरण आन्तरिक बहस र आगामी रणनीतिबारे गम्भीर छलफल गरेको संकेत मिलेको छ। विशेष गरी नेतृत्व परिवर्तनको बहस पनि यो बैठकबाट आएको छ। महाधिवेशनपछिको राजनैतिक दिशा र संगठनलाई अझ प्रभावकारी बनाउने विषयमा विभिन्न धारणाहरू सार्वजनिक भएका भनेर नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गहिरेले हामीलाई जानकारी दिनुभएको छ। खास गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन मार्फत नेतृत्व परिवर्तनको विषयमा अनावश्यक बहस नगर्न भनेर आग्रह पनि गरेको अवस्था छ। यो हिसाबले एउटा विरोधाभास एमालेभित्र सिर्जना भइरहेको हामीले पाएका छौं। यो महत्वपूर्ण विषयमा आज हामीले नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गहिरेसँग कुराकानी गरिरहेका छौं। यहाँलाई फेरि जोड्न चाहे मैले कुराकानीमा, जस्तो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्ने कुनै परिस्थिति नभएको भनेर स्पष्ट भनिरहनु भएको छ र पनि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चाहिँ चलिरहेछ, किन?
2: अब त हजुरले चाहिँ जुन कुरा गर्नुभयो यो भर्चुअल मिटिङमा अध्यक्षले बोलेको कुरालाई इंगित गरेर हजुरले कुरा राख्नु भएको छ। स्वाभाविक रूपमा अध्यक्षले अहिले जे कुरा गर्नुभएको छ त्यो कुरा उहाँले आफूले चाहिँ आफूले लागेको कुरा कार्यकर्ताको बीचमा राख्न पाउनुपर्छ,
3: हजुर,
2: स्वाभाविक कुरा हो। त्यसलाई चाहिँ हामीले अन्यथा लिनु हुँदैन, किनभने अध्यक्षले स्वाभाविक रूपमा पार्टीको नेतृत्व गरिरहँदा आफू जिम्मेवारीमा रहँदा एउटा प्रक्रिया पूरा नगरिकन आउने कुराहरू र केवल अध्यक्षको मात्रै राजीनामाको विषय अहिलेको विषय होइन भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। अहिलेको विषय समग्र पुनर्गठनको विषय हो। समग्र पुनर्गठनमा अध्यक्ष पनि पर्नुहुन्छ, अरू पदाधिकारी पनि पर्नुहुन्छ, अरू तलका कमिटीहरू पनि पर्छन्। त्यसको एउटा मापदण्ड बनाएर नै हामी अगाडि बढ्नुपर्छ। हामीले त्यो कुरालाई चाहिँ त्यही हिसाबले बुझ्नुपर्छ भन्ने लाग्छ। तर अब अहिले बुझाइ के छ भने केपी ओलीले चाहिँ तपाईँको राजीनामा गर्नुपर्छ, केपी ओलीको राजीनामा मात्रै यो पुनर्गठनको मुद्दा हो, विषय हो भन्ने कुरा चाहिँ जसरी आएको छ त्यो कुरा चाहिँ यथार्थमा सही होइन। वास्तवमा समग्रमा पार्टी पुनर्गठन भएन भने, हाम्रा कार्यशैलीहरू परिवर्तन भएनन् भने, हाम्रा सांगठनिक संरचनाहरू परिवर्तन भएनन् भने, नेतृत्वलाई पनि समय अनुकूल बनाउन सकिएन भने र परिवर्तन गर्न सकिएन भने नेकपा एमाले पुरानै स्थितिमा पुरानै लयमा फर्किन सक्दैन। त्यसले गर्दाखेरि हामी चाहिँ यो कुरामा समग्र रूपमा जानुपर्छ भन्ने हाम्रो कुरा हो। अध्यक्षज्यूले आफ्ना कुरा राख्नु भएको छ, उहाँको कुरालाई हामीले सम्मान गर्छौं। तर एउटा निर्णय प्रक्रियामा पुगिरहँदा अध्यक्षले कोही अध्यक्षतामा बसेर निर्णय हुने हुँदा अहिले जे कुरा आए पनि त्यो चाहिँ पार्टीको हितमा, पुनर्गठनको पक्षमा र आम रूपमा चाहिँ जनतासित जोडिएको पार्टी बनाउने समग्रमा चाहिँ त्यो सम्बन्धमा पार्टीले महत्वपूर्ण निर्णय गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।
3: अब जस्तो नेतृत्व परिवर्तनको माग उठाउनेहरूलाई बेमौसमी बहस भन्ने, एमालेभित्र फरक मत राख्नेहरूलाई चाहिँ अब दबाउने कोशिश गरिनु, महाधिवेशनबाटै नेतृत्व छानिनु हो, महाधिवेशनमै गएर टुङ्गिन्छ भन्ने, यस्ता कुराहरूले त अलिकति पार्टी भित्र आन्तरिक द्वन्द्वलाई सिर्जना गर्ने र मै खाउँ मै लाउँ भन्ने खालको वातावरण सिर्जना गर्ने र अझै पनि चेत नखुलेको जस्तो अध्यक्षबाट त्यो खालको गैर जिम्मेवार अभिव्यक्ति आएको हो भन्ने खालको हिसाबले चाहिँ पार्टीका कार्यकर्ताहरूले बुझेका छन् भन्ने कुरा आइरहेको छ मिडियामा, के भन्नुहुन्छ? यो साँचो हो?
2: होइन, ठिक छ, अब त्यो हिसाबले पनि बुझ्न पाइन्छ। तर अब हामीले पार्टी संगठनमा भएकाहरूले हामी त्यो हिसाबले बुझेका छैनौँ। नेतृत्वकोले अध्यक्षज्यूले अहिले जे कुरा गरिराख्नु भएको छ अब त्यो कुरा चाहिँ लाई अब नै आधार बनाएर सबै कुरा हुन्छ भन्ने कुरा होइन। स्वाभाविक रूपमा चाहिँ पार्टीभित्र बहस हुन्छ, छलफल हुन्छ, नेतृत्वका बारेमा पनि कुराकानी हुन्छ। घटना घटिसके पछाडि त्यसको निर्मम समीक्षा हुन्छ, त्यसको जिम्मेवारी हामीले नेतृत्वले लिनुपर्ने हुन्छ, अध्यक्षले त्यो चाहिँ प्रमुख जिम्मेवारी अध्यक्षले लिनुपर्छ, त्यस पछाडि समग्रमा सिङ्गो पार्टीले त्यसित सँगसँगै जोडिएका सबैले चाहिँ त्यो जिम्मेवारी लिएर नयाँ ढङ्गले नै जानुपर्छ। अहिले अध्यक्षले बोलेको कुरालाई आधार बताएर अब धेरै चाहिँ मिडियामा आएका धारणाहरूका बारेमा चाहिँ क्रिया प्रतिक्रिया जाहेर गर्नु उपयुक्त हुन्न भन्ने मलाई लाग्छ। हामी आफ्नो फोरममा कुरा गरिरहेका छौँ, ती विषयहरू के हुन्, पार्टीको चाहिँ विधिसम्म छन् कि छैनन् भन्ने कुरा गर्ने, अनि पार्टीको सचिवालय बैठकले गरेको निर्णय अनुसार उहाँकै अध्यक्षतामा चाहिँ बसेको बैठकले बनाएको कार्यदल र त्यो कार्यदलको चाहिँ प्रमुख अतिथि बनेर त्यो कार्यदलले बनाएको सेड्युल अनुसार अहिले कार्यक्रम भइरहेका छन् र त्यो कार्यक्रम भइरहँदाखेरि कार्यकर्ताले अहिलेको समस्या, तलको समस्या, पार्टीको समस्या, नेतृत्वका कुरा, ती सबै कुराहरू गर्न पाउनुपर्छ, गर्नुपर्छ, त्यो विधिभित्र रहेर गर्नुपर्छ र विधिसम्मत ढंगले नै यी सबै कुराहरूको निराकरण गर्नुपर्छ। हाम्रो पार्टी भनेको यो चाहिँ तपाईँको चाहिँ अराजक चाहिँ पार्टी होइन, हामी विधिले चल्छौं, संगठन चाहिँ हाम्रो छ, त्यो प्रक्रिया छ, त्यसले गर्दाखेरि यहाँ चाहिँ हरेक पार्टीका सदस्यहरू सार्वभौम छन्, चाहे त्यो अध्यक्षको कुरा होस् चाहे एउटा पार्टी सदस्यको कुरा होस्, त्यो सबैको चाहिँ भावनालाई चाहिँ हामीले सम्मान गर्नुपर्छ र त्यो सम्मान अनुसार नै हामी अगाडि बढ्नुपर्छ। त्यसले गर्दाखेरि अब यो बाहिर जे कुराहरू जसरी आएका छन्, अध्यक्षले आफ्ना कुराहरू राख्नु भएको छ, त्यो हिसाबले उहाँले कुरा नराख्दा पनि हुन्थ्यो भन्ने हामीलाई लाग्छ, तर पनि उहाँले राख्नु भएको छ, अब त्यो राखेको कुरा नै अन्तिम हो भन्ने चाहिँ हामीलाई लाग्दैन।
3: अब यो 13 जिल्लाका प्रतिनिधि बोलाएर गरिएको छलफलले वास्तविक निर्णयमा कति प्रभाव पार्ला एउटा कुरा, अर्को कोशीपछि लुम्बिनीमा जुन केन्द्रीय नेतृत्वको यो भेला गरिनुको राजनैतिक सन्देश के हो, के भन्नुहुन्छ?
2: नै यो त पार्टीको चाहिँ सचिवालयले गरेको निर्णय र त्यसले बनाएको कार्यदलले सबै प्रदेशहरूमा
3: हजुर
2: सबै प्रदेशहरूमा यो प्रकृतिको कार्यक्रम गर्ने भनेर बनाएको सेड्युल अनुसार हो। कोशी र लुम्बिनीको कुरा मात्रै होइन, त्योभन्दा अगाडि बागमतीमा चाहिँ तपाईँको समीक्षा भयो, त्यो चाहिँ तपाईँको त्यो सुझाव संकलनको कुरा भयो, त्यस पछाडि कोशीमा भयो, हिजो लुम्बिनीमा भयो, भोलि चाहिँ सुदूरपश्चिम प्रदेशमा हुन्छ, अनि 7 गते तपाईँको चाहिँ कर्णाली प्रदेशमा हुन्छ, त्यस पछाडि 11 गते गण्डकी प्रदेशमा हुन्छ र यसरी चाहिँ त्यस पछाडि मधेस प्रदेशमा गरेर सबै चाहिँ 14-15 गतेभित्र हाम्रा चाहिँ तपाईँको हरेक प्रदेशका यही प्रकृतिका भेलाहरू हुने र तलबाट सुझावहरू लिने प्रक्रिया चाहिँ अगाडि बढेको छ।
3: अब जस्तो यो बैठक हजुर यो बैठक चाहिँ अब संगठन सुदृढीकरणका लागि हो कि गुट व्यवस्थापनका लागि हो भन्ने कुरा पनि अलमल भयो भन्ने कुरा आइरहेछन् नि।
2: होइन, एउटा विधिसम्मत ढंगले कार्यदल बनाएर सचिवालयले आफ्नै अध्यक्षको अध्यक्षतामा बसेर बनाएको कार्यदलले दिएको त्यो सचिवालयले दिएको टीओआर कार्यदलले बनाएको टीओआर अनुसार चाहिँ छलफलहरू चलाउँदाखेरि त्यो कसरी गुटबन्दी हुन सक्छ?
3: अब भर्चुअल सम्बोधनमा ओलीले चाहिँ कार्यदलको कुरा नसुन्नु भन्नुको अर्थ त पार्टीभित्र संवाद पनि घट्दै गएको भनेर संकेत गरेको होइन र के भन्नुहुन्छ?
2: होइन, त्यो चाहिँ अब त्यो सबै विषय उहाँले के भन्नुभयो भन्ने कुरामा हामी जाँदैनौँ, निर्णय के भयो भन्ने कुरा महत्वपूर्ण हो। चाहे चाहिँ तपाईँको हाम्रो चाहिँ तपाईँको सचिवालयले के निर्णय गर्यो र चाहिँ तपाईँको कार्यदलले चाहिँ के कार्यक्रमहरू लिएर आएको छ भन्ने कुरा प्रमुख कुरा हो। अब यो तपाईँले भने जस्तो तपाईँको चाहिँ व्यक्ति अहिले चाहिँ तपाईँको निर्णय भइसके पछाडि व्यक्तिले बोलेको कुरा चाहिँ तपाईँको चाहिँ प्रमुख रहन्छ भन्ने होइन, हामी नेकपा एमाले निर्णयलाई मान्छौँ, निर्णय हाम्रो नेता हो।
3: अब हिजोको बैठकको ठोस निर्णय चाहिँ के भयो अन्तमा त्यो बताइदिनुहोस् न, ठ्याक्कै निर्णय भयो र यो गर्ने र आगामी बैठकमा यसरी कुरा उठाउने भन्ने त कुराहरू भयो होला नि?
2: होइन, त्यहाँ चाहिँ तपाईँको लगभग 100 जनाको सहभागिता थियो, 100 जनाको सहभागितामा आतिथ्यता गर्नुभएका कार्यदलका कमरेडहरू, नेता कमरेडहरू उहाँहरू चाहिँ ले श्रवण गर्नुभयो, सुन्नुभयो, अरू बाँकी चाहिँ तपाईँको सहभागी सबैले आफ्ना रायहरू प्रस्तुत गर्नुभएको छ। पार्टीमा समस्या के भयो, निर्वाचनमा हामीले लज्जाजनक पराजय के कारणले बेहोर्यौं, त्यसमा हामी हाम्रो कमजोरी के छ, हामी कसरी अगाडि बढ्नु पर्थ्यो र अब पार्टीलाई रिफर्म गरेर जनताको पार्टी बनाउनका निम्ति हामीले के गर्नुपर्छ र हामी कसरी जानुपर्छ भन्ने विषयमा समग्रमा त्यसको जिष्ट कुरा मैले सुरुमा पनि भने, जिष्ट कुरा के हो भने पार्टीको चाहिँ विचारमा, सिद्धान्तमा, संगठनमा, नेतृत्वमा र कार्यशैलीमा आमूल परिवर्तन गर्ने र पार्टी पुनर्गठन गर्ने कुरा नै आम रूपमा चाहिँ तपाईँको चाहिँ त्यो भेलाको निष्कर्ष हो र चाहिँ त्यो निष्कर्षलाई ठिक ढंगले एउटा विधि बनाएर एउटा व्यवस्थापन गरेर हामीले समग्रमा पार्टीलाई चाहिँ मजबुत बनाउने हिसाबले खास गरेर यसको चाहिँ तपाईँको चाहिँ जुन भद्दा कमिटीहरू छन् त्यो चाहिँ कमिटीहरूलाई अलिक चुस्त दुरुस्त बनाउने कुरा, नेतृत्वमा चाहिँ पटक पटक चाहिँ तपाईँको चाहिँ अवसर र सुविधा लिने कुराहरू, जुन खालको चाहिँ एउटै व्यक्ति एउटै प्रवृत्ति हावी भएको छ त्यसलाई चाहिँ पुनर्व्यवस्थित गर्ने र चाहिँ सबै कार्यकर्ताहरूलाई न्याय हुने गरी चाहिँ अवसरको वितरण गर्ने कुरा देखि लिएर समग्रमा जनतासित टुटेको सम्बन्धलाई चाहिँ पुनर्स्थापित गर्ने कुरा, र हामी आम रूपमा नेता कार्यकर्ताको बीचमा सुमधुर सम्बन्ध स्थापित गरेर देश र जनताका निम्ति हामीले चाहिँ विगतमा गरेको योगदान र अब चाहिँ गर्नुपर्ने कामका सन्दर्भमा हामीले योजना बनाएका छौँ, चाहे त्यो राष्ट्रियताको सवाल होस्, चाहे अहिले यो सरकारले गरेको ज्यादतीका कुरा हुन् होइन, जनताप्रति गरेको अन्यायको कुरा होस्, राष्ट्रियताको मुद्दा होस्, यी सबै कुराहरूमा चाहिँ हामीले चाहिँ पार्टी नेतृत्वलाई सुझाव दिएका छौँ। त्यो हिसाबले अगाडि बढ्नुपर्नेछ, जनतासित एकाकार हुनुपर्नेछ, जनताका भावना बुझ्नुपर्नेछ, अहिलेको नयाँ पुस्तालाई पार्टीमा समाहित गर्नुपर्नेछ, त्यसका निम्ति त्यही खालका कार्यक्रमहरू पार्टीले ल्याउनु पर्नेछ। यी सबै कुराहरू चाहिँ हामीले चाहिँ छलफलको क्रममा गरेका छौँ र हामीलाई विश्वास छ यो प्रक्रिया यो चाहिँ सुझाव संकलन सकिए पछाडि पार्टी केन्द्रीय कमिटिको बैठक बस्नेछ, निर्मम समीक्षा गर्नेछ र पार्टी रिफर्म गरेर पुनर्गठन गरेर फेरि नयाँ ऊर्जा र नयाँ उत्साहका साथ जनताको बीचमा कार्यकर्ताको बीचमा नेकपा एमाले आउनेछ र नेकपा एमाले फेरि चाहिँ तपाईँको जुर्मुर्याएर मुलुकको प्रमुख शक्ति बन्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ प्रमुख कुरा हो र त्यही अनुसार नै हामी चाहिँ प्रस्तुत भएका छौँ र नेतृत्वले यो कुरालाई गम्भीरतापूर्वक लिएको हामीले अनुभूति गरेका छौँ।
3: हुन्छ, शुभेच्छा छ यहाँलाई र यो समय यो साथ र यो कुराकानीका लागि पनि धेरै धन्यवाद दिन चाहन्छु।
2: धन्यवाद प्रकाशजी, तपाईँ र सिङ्गो रेडियो लुम्बिनीलाई खास गरेर नेकपा एमालेका विषयमा यी भावनाहरू राख्ने जुन अवसर दिनुभयो त्यसका निम्ति धेरै धेरै धन्यवाद।
1: यहाँ हुनुहुन्थ्यो नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरे हामीसँग आजको सन्दर्भ स्तम्भमा कुराकानी गर्नुहुँदै। यही कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भनेज्यू
1: यहाँलाई हार्दिक धन्यवाद छ।
0: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ़नु परिरहेको छ?
1: यो परिस्थिति अनुसार अगाडि बढ़ेको स्वाभाविक होइन। परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्दो बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
0: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसी आप आउने स्वभाव अथवा त्यो खालको टिकाटी पनि हो?
1: म कहिले पनि कुनै विषय म तयारी गर्दिन, म सोतै जान्छु होइन। त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
0: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ। जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
1: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एक कल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पीएससी कसैलाई दिन, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
0: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
1: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त। तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन। रिसमसँगको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
0: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू बढी आउने गर्छ?
1: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त। समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
0: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि हुन्न?
1: आम लोकले, आम जनता
0: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट
1: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
0: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
1: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
0: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिन छोड्दिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
1: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो होइन। त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
0: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ।

0: मात्र बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरा अगाडि लैजाउँ भने हामी अगाडि बढ़िरहेछौं
1: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले
0: सदन सार्वम हो उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ त्यस कारण हामी त्यो पर्खिरहेका छौँ
1: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर
0: त्यो उहाँको कुरो हो उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन सब आम नेपाली जनतालाई थाहा छ नि त हामीले यति भन्यौं अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि
1: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो तपाईँ त्यो बैठकमा जानुभयो कि भएन जानुभएको छैन तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक
0: अहिले हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेली राख्नु भएको छैन भनेन पार्टी सभापतिले भनेको उहाँले टेलाउनु जस्तो मलाई लाग्दैन होइन तर चिज हो मलाई के लाग्छ रवि लान्छले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन
1: तपाईँहरूको संकेत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा
0: अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ
1: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि सुरुमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो अनि आएर बोल्नुभयो प्रश्नोत्तर एकाएक हुन गयो होइन अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई
0: होइन त हामीले भन्दा नियमले बोलेको चिज हो नि त नियमले बोलेको चिज कानमा भएको विधिमा भएको होइन
1: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
0: प्रश्नोत्तरको कार्यक्रम भयो नि त उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले चाहिँ प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि
1: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन त्यो संवाद चलिराख्छ भन्ने लाग्छ
0: त्यो संवाद चलाइराख्नुपर्छ नि
1: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनु पर्छ त्यो खालको ठिक हो
0: त्यो त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले आज जवाफ दिने चलन थियो
1: त्यो गर्दाखेरि फेरि बनावटी हुने पनि डर हुन्थ्यो कि हुँदैन
0: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाका सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
1: मौखिक रूपमा कि लिखित रूपमा
0: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिक रूपमै छ
1: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि
0: त्यो चाहिँ यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो
1: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव
0: त्यस्तो मलाई के लाग्छ भने नि अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुन्न नि त जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको प्रथा अभ्यास अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ
1: अब बजेटको कुरा गरौं बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनुभयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् मानिसे
0: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने मेरो आदर बानी छ होइन
1: तपाईँ भन्नुहुन्छ
0: म भन्छु एकदम
1: त्यसो अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति
0: यस्तो क्या फागुन 21 को निर्वाचनले राजसभालाई पाँच वर्ष

0: तिमी शासन गर भनेर म्यान्डर दियो। अनि रान्ती रूपमा पनि उमेर कुमेर क्रमभङ्ग त भएको हो नि त, क्रमभङ्ग भयो। तर त्यो चिज चाहिँ नयाँ आयो, तर सबै चिज उहाँले नयाँ भने बजेट चाहिँ नयाँ आएन,
1: पुरानै जस्ताको त्यस्तै
0: बजेट नयाँ आएन। तपाईँ सुन त
1: भनेको छेउटुको केही नयाँ भएन कि
0: तपाईँको जस्तै नि अहिले समस्या कहाँ छ भनेदेखि जनताको घरमा चुलो बलाउँदैन महत्वपूर्ण हो, जनताको छोराछोरीले स्कुल जान पाए पाएन महत्वपूर्ण कुरो हो नि त होइन। अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा केही सम्बोधन भयो। अनि सयौं सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन्, नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने, अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ, यसको समाधान कसरी गर्ने होइन, यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो। त्यो देखिएन, त्यो देखिएन, त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने, जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन, त्यो कंक्रिट रूपमा आउनु पर्थ्यो, त्यो कंक्रिट रूपमा देखिँदैन। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त, बाहिर त विशाल बाँसुरी बजाएको छ, हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन।
1: राम्रो कुरा चाहिँ के छ बजेटमा?
0: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन, छलफल गर्नुभयो होला होइन, मेरो ले अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिनँ, पहिलाकै कुराहरू छन्।
1: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के के कुरा उल्लेख गरेछ?
0: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि, हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो, उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के के छन् त्यसलाई कसरी समाधान गर्ने, दीर्घकालीन रूपमा गर्नुपर्ने के काम छ भन्नुहोस् भनेर उहाँहरूले हामीलाई भन्नुभएको, र मैले धेरै अधुरो योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं, त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं। उहाँले यति मात्रै भन्नुभयो त्यस बेला, यसरी बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने भन्ने होइन, अरू राष्ट्रिय गौरवको योजनाहरू अर्कोचोटि गर्ने, यसरी सुसारण काम गर्छु उहाँले भन्नुभएको थियो क्या। तर त्यो देखिएन धनकुटामा। के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन, आमदानी इन्कम, बेमौसमी तरकारीहरू मलाई लाग्छ बंगलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि,
1: बंगलादेश
0: जान्छ क्या
1: धनकुटाबाट
0: सिलगढी हुँदैन। त्यसको बारेमा मैले के भनेको थिएँ भने शीत भण्डार बनाऊ, ठुल्ठुलो
1: शीत भण्डार
0: बनाऊ,
1: सिसान केन्द्रको लागि
0: बनाऊ, त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन, जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गरिदिने, किन्ने अनि त्यसले बजारको व्यवस्थापन गर्ने, त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि, त्यो पनि देखिँदैन। अनि अर्को कुरो के छ भने येबकारको राजधानी धनकुटा हो, येबकार चाहिँ प्रशस्ती भन्छ राम्रो भन्छ, त्यहाँबाट धेरै ठाउँमा जान्छ, देशहरू पनि जान्छ, त्यसलाई पनि शिप भण्डार बनाऊ होइन, प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न। अनि योजनाहरूको सहलमा सडकहरू थुप्रै छन् त, ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ती हुनुपर्छ भनेको थियो, त्यो पनि देखिन्न। अनि स्वास्थ्य चौकीहरू होइन, त्यो पनि काम गर्यो भने त्यस्तो प्राप्त बजेट देखिन्न। त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु, मैले निवेदन गरेको छु।
1: तपाईँको कुरा सुन्दा त धनकुटामा धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्रै सुन्यो
0: होइन, केही परेको छ
1: त्यो परेको कुरा पनि भन्नु पर्यो भने
0: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ हुन्छ? यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा, जस्तै के भनेदेखि भेरेटादेखि रविरा लागि जाने त निरन्तर हो नि त, अनि चतरादेखि अलङ्क जङ्गल जाने, चतरादेखि लेगुवा जाने, अनि मध्य पहाड़ीको चाहिँ के छ भने झापादेखि बैतडी जाने छ नि त, त्यो चाहिँ के भने बसन्त त्यो त राष्ट्रिय गौरव योजनाहरू, त्यो त पढ्दै आएको चिज हो, नयाँ चिज चाहिँ मैले भन्न खोजेको।
1: अनि अर्को भनेको अहिले धेरै चर्चा, यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला, समस्या फेरि पश्चिमसम्मै हो, यो जुन वन्य जन्तु र मानव बीचको द्वन्द विशेष गरी बाँदरको विषय पनि, यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ, अनि कतिको बचाउन सकियो अथवा सकिएन?
0: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो, बाँदरको कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन, हामीले उत्पादन गरेको सब्जी खान पाएन, हामीले उत्पादन गरेको फलफूल खान पाएन, भन्न पहिले उहाँहरूको माग थियो, त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु, म सम्बोधन हुन्छ भन्छु। त्यसैले मैले सदनमा पनि भनिसकेँ, धेरैचोटि कुरा उठाइसकेको छु, अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ। हामी के चाहन्छौँ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाडमा मान्छे कोही बस्दैन, धमधम बसाइ जाने कुरो चलिरहेको छ। अब अहिले के समस्या छ भने गेटिस ल्याएर हिँड्न पर्ने हुन्छ नि, गुलेली ल्याएर हिँड्न पर्ने, अनि थाल छटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ्न लाउनुपर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ। त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छे ठुलो, त हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौँ, यो चलिरहेको छ। म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ यसमा दुविधा छैन, यसका प्रकृति कसरी जाने भन्ने
1: हो। तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी नियन्त्रण गर्ने, यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त, कसरी हुन्छ यो सम्भव?
0: अब यसको विकल्पहरू थुप्रै छ। एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहहरूमा ठुल्ठूलो खोर बनाइदिने होइन,
1: बाँदरको
0: खोर बनाउने होइन, कानुन बनाएर होइन त्यहाँ राख्ने, त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने,
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो,
0: राखिदिने। एउटा त्यो पनि पर्छ, अर्को चाहिँ भ्याक्सिन मिलाइदिने होइन,
1: सुई लगाउने
0: त्यो पनि हुन्छ, अनि अर्को जनतालाई के एउटा चाहिँ प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि, पाल्छौँ पनि त्यो पनि भनेको छन्, त्यो पाल्ने पनि एउटा के हुन्छ। अर्को कुरो, अरू देशमा बिक्रीबाट गर्ने चलन पछि त्यसको कानुन के छैन त्यो पनि गर्न सकिन्छ। अर्को कुरो, अब जनताको बाली नाली नष्ट गर्ने, जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ,
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने,
0: त्यता नजाने प्रतिकार गर्नुपर्छ दरोडाले, त्यसमा जे पनि हुन सक्ने,
1: प्रतिकार गर्दा त अब
0: जे पनि हुन सक्ने भयो।
1: अनि अर्को कुरा, जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो, अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो, धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं। अब त्यो उत्पादन, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
0: हामीले पहल प्रयत्न गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो।
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो, तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
0: अब पहिलो कुरो, धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या,
1: कति वर्ष अगाडिको कुरा,
0: आजभन्दा 9-10 वर्ष अगाडि गरेन,
1: 17% गरिबी त्यतिखेर
0: थियो भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई लाग्छ 5% नै छैन, जनताको चुलो सबैको चुलो बल छैन, गरिबी छैन जुन, अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त, अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ, इन्कम बढ्यो, अनि जनताको खाना लाउनको निम्ति नि समस्या छैन, त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौं, राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौं, अनि त्यहाँका जनप्रतिनिधि राम्रो काम गर्नुभयो स्थानीय तहले, अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गर्यो, हामीले पनि राम्रो भूमिका निर्वाह गरेको राम्रा, अब धनकुटाको जनता खुसी छ, हामीबाट बेखुसी छैन, त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ।
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना, अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिरहेको छ?
0: अब लगातारमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ, हामीले पनि पहल गर्यौं, प्रयत्न गर्यौं, र स्थानीय तह पनि हाम्रै धेरै छ होइन, यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ, भूमिकाको साथै जनप्रतिनिधि खेलेको भूमिका, र जसको सरकार भयो नि सरकार हो नि त, एमाले काँग्रेस र माओवादीको सरकार हुँदाखेरि सरकारले पनि एक ढंगले हाम्रो कारणबाट सहजै सँगले काम गर्ने वातावरण बन्यो।
1: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै पाँच वर्षको लागि, अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन, तर अहिले भन्दाखेरि त पाँच वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो। नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस हुँदो रहेछ कि कस्तो हुँदो रहेछ मानिस?
0: मलाई चाहिँ ठिकै लाग्छ। म चाहिँ कस्तो छ,
1: तपाईँ चाहिँ खुसी हुनुहुन्छ पार्टी सरकारमा बस्नु नपरेको?
0: मलाई चाहिँ कस्तो लाग्छ भने नि, अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु हुँदैन नि। जनताले के भन, तिमी प्रतिपक्षमा बस, शासन गर्न नयाँ पार्टीलाई देऊ भनिसकेपछि यसो मैले टिका टिप्पणी गर्न पनि केही जरुरी छैन। जसले जनताको भारी मत लिएर जित्यो उसले राम्रो ढङ्गले मुलुकमा सुशासन, विकास निर्माण, आर्थिक समृद्धि होइन, विदेशसँग कूटनीति र भाइचारक सम्बन्ध रोजगारको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ।
1: अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरेर देख्दाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला, यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ। अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग, कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग?
0: हामीले यति मात्रै भनेको, पिच बाटो छ, तपाईँहरू पिच बाटोमा गाडी कुदाउनुहोस्, कालाकुली नहिँड्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको। मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ।
1: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचालै बन्द भएको स्थिति त्यस्तो केही त
0: होइन? हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा, होइन, अहिले चाहिँ हामीले नियम मिस्ट्री हुँदैन, नियमावलीलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो। तपाईँले सरकारलाई ठिक ट्याकमा ल्याउनुपर्छ उहाँले भन्नुभएको छ।
1: तपाईँले कता कता होइन, अब त राष्ट्रपतिरै साथीभाइहरूले बोलाइराखेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिराखेको थियो?
0: मैले त त्यस्तो छैन, म त एमाले पार्टीको मान्छे होइन, त्यस्तो किन हो र जनताले चुनाएको त ईश्वरी चिन्ह भोटाएर, मैले त भनेको छैन, कसैले भनेको होला होला, त्यस्तो होइन होला।
1: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक?
0: उहाँले एकचोटि डाक्नु भएको थियो, गयौँ होइन,
1: तेस्रोमा सांसदहरूलाई भेट्न खोज्दाखेरि।
0: अनि अस्ति सदनमा त आएको बेला त भेट हुन्छ
1: प्रधानमन्त्रीसँग पनि हुन्छ
0: हुन्छ,
1: त्यतिखेर चाहिँ के भन्नुहुन्छ, यसरी तपाईँले नबोल्द्याबे हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू?
0: होइन, लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि, यसलाई कुन ठुलो कुरो मान्नु पर्यो, उहाँ रमाइलो मान्छे हो होइन, ठिकै छ, व्यवहार राम्रै गर्नु।
1: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ, प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे?
0: अब यसको बारे मेरो धेरै टिकट टिप्पणी गर्नु मन छैन होइन, तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या, अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ, त्यसले गर्दा जुन ढङ्गले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नु भएको छैन, यसलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
1: सभापतिको रूपमा, भनेको उहाँहरूको
0: सभापति नै महत्वपूर्ण भूमिका हो नि त, मूल नेतृत्व हो नि त,
1: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
0: छैन
1: छैन
0: छैन कमजोरी।
1: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ?
0: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रदेखि मिटिङै स्थगित गराउनु भयो साथीहरूले होइन, छ नि हामीले त
1: तपाईँ चाहिँ पूर्वाधार विकास समिति,
0: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभएको छ कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारेमा मैले पहिल्यै उहाँहरूलाई भनेको नि त, सल्लाह सुझाव दिएको मिटिङमै।
1: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई, सक्छ
0: अलिक परिस्थिति तयार भएपछि त म गर्छु, मेरो भूमिका महत्वपूर्ण हुन्छ।
1: अहिले परिस्थिति तयार भइसकेको छैन,
0: होइन, यो हामी बजेटमा छल्काउँछौँ नि त,
1: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने भयो
0: पाइन्छ।
1: अनि समितिलाई विगतको कस्तो भयो भने झन्डै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो, अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई?
0: यो दोबाटोमा छौ
1: भन्नाले
0: दोबाटो भनेको नि सब सब्रिने कि बिग्रिने, दोबाटोमा उभिएको छ, अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ, तेर्सो गर्छ यात्रा,
1: त्यसलाई के कुराले निर्धारण गर्ने हो?
0: गर्छ त्यो उन्द्रीमा भर पर्ने चिज हो नि त, अब राम्रै ढङ्गले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो, अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने बेठिक हो होइन, या उकालै जान सक्छ नि चढ्न सक्दैन अब ओह्रालो उहाँले कमजोरी गर्ने ओह्रालो पनि लाग्न सक्छ
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन
0: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने कोहीसँग झुक्नु पर्ने कोहीसँग शिर निर्णु पर्ने कुनै जरुरी छैन
1: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा आउँदा त फेरि विपक्षीको पुग्दैन
0: यस्तो ठिक कुरोलाई हामी उठाइराख्ने हो होइन हामी विधिमै चल्ने लोकतन्त्र मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ
1: अनि अघि सुरुमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउन दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सजिलो के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले सुकिए राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो यसबारेमा तपाईँको विचार के हो
0: यो त स्पष्ट छ त पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या संघको जुन छ नि त इन्डिया मेन संघको हेर्नु त कति प्रभावकारी छ एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ हाम्रो देशमा केही छैन काम धेरै छ भारी बोकाएको छ होइन अब कानुन पनि बनाउनु पर्ने विकास निर्माण पनि गर्नुपर्ने जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नु पर्ने कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
1: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थमा
0: सुन्नुहोस् त्यो भएको हुँदाखेरि मलाई के लाग्छ स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ
1: कतिजना त्यो चाहियो सांसदलाई
0: सुन्न किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ मलाई लाग्छ
1: एकजना
0: दिनुभयो उनीहरूले अस्ति काट्यो नि निरन्तर थियो नि अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो होइन चान्सुनी कुरा होइन नि होइन जनताले चिन्नु त्यो देखिन्न त्यो दिनुपर्छ भन्ने मान्यता मेरो त छ
1: कति एकजना अहिले दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनुपर्छ भने
0: बढाउनुपर्छ भन्ने छ
1: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो
0: यो कामको बाँडफाँड हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नि उसले होइन उसले सहयोग गर्छ होइन त्यो नभइकन त कसरी हो
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि
0: विज्ञ केलाई भन्ने
1: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो
0: होइन जनता त भन्नु जनताले चुनेरको आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि त कानुन पढ्ने सर्टिफिकेटले गोला ठाउँमा होला होइन यो विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या
1: तर फेरि सोकिएको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त
0: अनि दायरा छ नि त्यसको त विधि छ नि त बिए पास गरेको हुनुपर्छ भन्छ आफन्त हुनुहुन्न भन्ने छ नि त त्यो त बाहिर हल्ला भयो क्या मिडियामा जस्तै हल्ला हुन्छ नि त श्रीमती राख राख भन्छ त्यसै हावामा अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि बिए पास अनिवार्य भनेछ यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि यस्तो हल्लामा हामी लाग्नुहुन्न तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि चाहियो नि त
1: अनि त्यो सोकिए राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो
0: होइन त सरकार पहिला थियो उसले काटो किन निवेदन पर्यो त उहाँहरूलाई पनि आवश्यक छ आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त बढी छ नि त उनीहरूको
1: भनेपछि सोकिएको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भने तपाईँलाई लाग्छ
0: उनीहरूलाई उकुस मुकुस छ क्या कति बेला विस्फोट हुन्छ थाहा भयो नि कुकुस मुकुस छ
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस
0: तपाईँलाई धेरै धन्यवाद छ अवसर दिनुभयो
1: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्तिम आइपुगेका छौं आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौं तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: गर्ने एउटा थाक्ने जहान दिनभर तिमीले के गरेर बस्छौ ह तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
2: के को छलफल हो दाई बाबुजू दुवैजना थकित पनि देखिनुहुन्छ
1: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
2: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
0: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
3: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
4: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
5: आज हामी के विषयमा छलफल गर्छौ
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
5: खै जन्म दर्ता दिनुहोस् त
13: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
13: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
13: ए पहिला कसैले भनेन
5: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
12: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमाने फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त
17: पहिला मलाई विश्वास लाग्दैन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
12: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन सुख नारायणगढ चितवन मोबाइल 9855509934
18: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइ तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
19: को हो भाइ र
20: म हो दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
19: के भयो यति राति किन रुदिराखे?
20: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
19: ल भन के भयो।
20: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
19: माइला दाईले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? त्यो गर्नु
21: ए ल ल हामी लान्छौ।
19: ल ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
22: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
25: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
16: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
25: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
16: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
17: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
26: बिनिसरा मसरङ्गी गाडीको भन्नुमा 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने नचल्ने पुरै काम नि मेडिकल गए उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु
0: श्री बाबु म बेस्तरी खुसी म त अहिले
26: अब त म त बचे भनेको छ नि म
0: सुमाया सुधार रामराजीपुर कल्याणपुर भन्छ न तितनमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँ झस्कार्ने यहाँबाट झस्कार्ने र नि पटाउने गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको
24: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550-50934
2: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए यौन हिंसा सामाजिक अपराध होए ऐसे हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए उन लोगन के चाल चलन वाणी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है ऐसा होए पे तुरंत उन लोगन से बातचीत करा जाए बच्चा लोगन के कौनो समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात
3: अनुरोध लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
4: लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
9: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: मारगा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर। फोन 071-410-380 071-410-479 मोबाइल 9875-70-85-188 9875-70-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भयो काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98-570-21-757 र 98-472-98-228।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी। मोबाइल 9806-37111 र 9806-21-354।
6: साउजी क्यूआर भयो
7: ए बगनुस् त, मेसेज आएको छैन।
8: घरी एसएम

0: business app.
1: 비소 산티코 무한 룸비니 산티코 아바스 레디오 룸비니.
2: 뮤직 네팔.

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि
6: हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
7: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध
8: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली मालिका निलम गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन् बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं साथै सुपारी कटहर लिची किम्बु कागती आदिदेखि गमलामा फल्ने आँप लिची कटहरहरू पनि पाइन्छ
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला
10: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही
8: फोन नम्बर 071-560-205
11: आगलागी तथा डडेलोबाट जोगिउँ र जोगाउँ
12: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
11: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
12: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ
11: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
12: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
11: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
12: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
11: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
12: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ
11: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
12: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
13: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो सम्पर्क 071-414-633 मोबाइल 98573-43996 लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ होटल रूपन्देही
14: लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सिट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 98573-43996। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
16: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
15: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
17: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
18: फोन नम्बर 071531641 535641।
19: शांति को आवाज रेडियो लुम्बिनी।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
6: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
5: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
7: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा
5: तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
8: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
3: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
9: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
9: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
12: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाई खुवाऊ
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
16: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
17: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
18: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
17: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
18: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
17: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
18: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
17: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
18: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
17: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Thank you.

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: 65 हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
13: किन आँखा मिचेको मिचे गरेको?
14: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
13: धेरै समय मोबाइल चलाइसक्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
13: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए, त्यसो भए जोगिन के गर्ने त?
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
14: बुझेँ।

संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै

0: यो बैठक आज शुरू हुँदैछ। दुम्बाराईमा बिहान 11:30 बजे बैठक शुरू गर्ने कार्यक्रम छ। तर बैठकबारे पार्टीभित्र विवाद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्गेनले विधान विपरीत अनधिकृत व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ। बैठकमा गत फागुन 21 गते सम्पन्न निर्वाचनमा उम्मेद्वार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो। एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका 65 जनालाई सहभागी गराउन लागिएको छ। निर्वाचनमा भाग लिएका 163 मध्ये 120 जना केन्द्रीय समितिमै छन्। बाँकी 43 जनालाई पनि आमन्त्रण गरिएको र यो विगतको अभ्यास अनुसार नै भएको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार यसबारे अनावश्यक भ्रम सिर्जना गर्न र तीललाई पहाड़ बनाउने काम भइरहेको छ। महामन्त्री धवल शमशेर राणाले राप्रपा छोडेपछिको अवस्थामा पनि अध्यक्ष लिङ्गेनको कार्यशैलीप्रति एकपक्ष असन्तुष्ट छ। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती साई, सदस्य अर्जुन राई तथा पूर्व अध्यक्ष त्रय कमल थापा, डाक्टर प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर जबराले केन्द्रीय सदस्य बाहेक अरूलाई बैठकमा राख्न नहुने अडान राखेका थिए। उनीहरूले आजको बैठक बहिष्कारसम्मको तयारी गरेका छन्। महामन्त्री साईले आफूहरूको माग सम्बोधनबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको र बैठकमा जाने नजानेबारे छलफलमै रहेको बताउनुभयो। यो केन्द्रीय समितिले पार्टीलाई महाधिवेशनको प्रक्रियामा लग्नेछ। हिजो बसेको कार्य सम्पादन समितिको बैठकले आगामी मंगिर 26, 27 र 28 गते काठमाण्डुमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो।
1: सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत मुद्दा नम्बर 2 विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोड सहितको राष्ट्रिय परिचय पत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने उल्लेख थियो। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटो सहितको राष्ट्रिय परिचय पत्र नम्बरको निस्तारी सेवा प्रवाह गर्ने गरेकामा अब उपरान्त सो कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्तामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ।
0: पहिरोले लमजुङ मनाङ जोड्ने सड़क बेसी शहर चामे सड़क खण्ड अवरूद्ध बनेको छ। हिजो साँझदेखि परेको वर्षाले यस सड़क खण्ड अन्तर्गत लमजुङको बेसी शहर नगरपालिका 6 खरखरे भीरमा आज बिहान गएको पहिरोले सड़क अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले सड़कमाथिबाट ढुङ्गा माटो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेसी शहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौं सवारी साधन अल्पत्र परेका छन्। बेसी शहर गाउँ सड़क समेत पहिरोले अवरूद्ध बनेको छ। यस खण्ड अन्तर्गत बेसी शहर 6 पुमा भीरमा पहिरोले सड़क अवरूद्ध बनेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो।
1: आज द्वन्दमा हुने यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ। 19 जुन 2015 संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्षको जुन 19 द्वन्दमा हुने यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो। त्यसपछि द्वन्दमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक चेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो। द्वन्दका क्रममा यौन हिंसाबाट पीड़ित भएका र बाँचेकाहरूलाई सम्मान गर्न र यी अपराधहरूको उन्मूलनका लागि साहसपूर्ण आफ्नो जीवन समर्पण गर्नेलाई श्रद्धांजली अर्पण गर्न यो दिवस मनाउने गरिन्छ। यस वर्ष दिवसमा युद्ध, द्वन्द तथा अस्थिरताका समयमा बालबालिकामाथि हुने जघन्य यौन हिंसा विरूद्ध एकजुट हुन आह्वान गरिएको छ। निर्दोष बालबालिकाको सुरक्षित, सम्मानजनक र उज्जवल भविष्य सुनिश्चित गर्न परिवार, समुदाय र राज्य सबैको साझा जिम्मेवारी रहेकामा जोड़ दिइएको छ। नेपालमा सशस्त्र द्वन्दका क्रममा यौन हिंसाका गम्भीर घटनाहरू भएका छन्। शान्ति निर्माण प्रक्रिया शुरू भएको 20 वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्दको समयमा भएका यस्ता गम्भीर घटनाका पीड़ितले न्याय पाएका छैनन्। द्वन्द पीड़ित तथा प्रभावित महिलाको आत्मसम्मान सहितको सत्य, न्याय र परिपूर्णका लागि आवाज उठ्दै आएको छ।

0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको दर्शन गर्नेको भीड़ लागेको छ। यस वर्षको जात्रा समापन हुन एक दिन बाँकी रहँदा स्थानीयका साथै उपत्यकाका विभिन्न स्थानबाट आउनेको भीड़ लागेको गुठी संस्थान ललितपुरले जनाएको छ। भोटो देखाउने जात्रा भएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा समापन हुन्छ। भोलि भोटो देखाइँदैछ। करिब 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोलि राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ। ललितपुर महानगरपालिका चारका वडाध्यक्ष सन्तोष खड्काले जावलाखेल स्थित ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष झैं यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्धारा लगनखेल कुमारी पार्टी हुँदै जावला खेलसम्म परिक्रमा गराइएको थियो। भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजा सहित जावला खेलबाट बुङमत स्थित मच्छिन्द्र बहालमा लगेर विराजमान गराइने परम्परा छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्यको सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गर्दै केही अमेरिकी जहाजहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिएको छ। यस सम्झौतापछि इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै यसबारे बोल्नु भएको छ। गत फेब्रुअरीमा अमेरिकी इजरायली आक्रमणमा आफ्ना पिता आयतुल्लाह अली खामेनीको मृत्यु भएपछि सत्ता सम्हालेका मुस्तफाले राष्ट्रपति डोनाल्ड ट्रम्पले हताश भएर यो सम्झौता गरेको दावी गर्नुभयो। उहाँले आफ्नो फरक मत भए पनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसूद पेजेस्कियानको आश्वासनपछि मात्रै सम्झौता अघि बढ़न दिएको स्पष्ट पार्नुभएको छ। यद्यपि अमेरिकासँग भविष्यमा हुने वार्ताको अर्थ शत्रुको एजेण्डा स्वीकार गर्नु नहुने उहाँको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत प्रतिक्रिया दिँदै अब इरान समर्थित हिजबुल्ला र इजरायल बीचको मोर्चा सहित सबै क्षेत्रमा पूर्ण युद्ध विराम हुने अपेक्षा व्यक्त गर्नुभएको छ। यो सम्झौतामा 14 मुख्य मुद्दाहरू रहेका छन्, जसमा रणनीतिक रूपमा महत्वपूर्ण हर्मुजको जलसन्धि पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि 300 अर्ब डलरको कोष स्थापना गर्ने विषय समेटिएको बीबीसीले जनाएको छ। स्विजरल्याण्डमा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह रद्द भए पनि दुवै देशले भर्चुअल माध्यमबाट हस्ताक्षर गरिसकेका छन्। अब प्राविधिक र थप वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विजरल्याण्ड जाने तयारीमा हुनुहुन्छ।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिकोले लगातार दोस्रो जीत निकालेको छ। आज बिहान स्टाडियो गुआडालाजारामा सम्पन्न खेलमा समूह एको मेक्सिकोले दक्षिण कोरिया विरूद्ध 1-0 गोलको जीत निकालेको हो। मेक्सिकोको जीतमा लुइस रामोले 50 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिका विरूद्ध जीत हासिल गरेको थियो। यस्तै अर्को सह आयोजक क्यानाडाले 9 खेलाड़ीमा समेटिएको कतारलाई आधा दर्जन गोल हानेको छ। भ्यानकुभरको बेसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानाडाले कतारमाथि 6-0 फराकिलो जीत दर्ता गरेको हो। क्यानाडाको यस एकपक्षीय जीतमा जेनाथन डेभिलले ह्याट्रिक गरे। यस्तै सायल लरिन र नाथन सबिलाले एक एक गोल गरे भने कतारका मोहम्मद मनाईले एउटा आत्मघाती गोल गरे। होमन अहमद र असीम मादिबो रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार दोस्रो हाफको शुरूदेखि नै 9 खेलाड़ीमा सीमित बनेको थियो। गैराती नै भएको खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्ज गोविनामाथि 4-1 गोलको फराकिलो जीत निकाल्दा चेक रिपब्लिक र दक्षिण अफ्रिका 1-1 गोलको बराबरीमा रोकिएका छन्।
0: अब मौसम। आज देशका हिमाली र पहाड़ी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभावले पहाड़ी तथा हिमाली भेगमा केही स्थान तथा भेगका केही स्थान तथा वर्षा केही स्थानमा वर्षा तथा हिमपात गराउने महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। कतिपय हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो।

0: शीर्षक फेरि एकपटक
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पेश हुने राष्ट्रिय सभामा गृहमन्त्रीसँग प्रश्नोत्तर
2: विवादका बीच राप्रपाको केन्द्रीय समिति बैठक शुरू हुँदै विधान विपरीत अनधिकृत व्यक्तिलाई बोलाइएको भन्दै एउटा समूहको विरोध
1: पहिरोले लमजुङ मनाङ जोड्ने सड़क खण्ड अवरूद्ध दर्जनौ सवारी साधन अलपत्र
2: सम्झौतामा हस्ताक्षर भएसँगै अमेरिकाले खोल्यो इरानमाथिको सामुद्रिक नाकाबन्दी ट्रम्प हतासमा आएर सम्झौता गरेको इरानी सर्वोच्च नेताको प्रतिक्रिया
1: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिको लगातार दोस्रो जीत क्यानाडाले कतारमाथि गर्यो गोलवर्षा
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो धर्मराज र रविन्द्र विदा हुन्छ नमस्कार।

सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो 10 सिटोजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबु म बेस्तरी खुसी, म त अहिले त
3: अब त म त बसेँ भनेको छ नि। म
4: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भई गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-59934।

0: साथी भाई खोजनो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
4: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
5: आमै नि, त्यति पनि थाहा छैन। ल सुन त्यसो भए,
6: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
5: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
6: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
5: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
6: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
7: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
6: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
5: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
6: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
5: बसको सुविधा समेत भएकोले
6: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
8: त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोसै भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
6: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही, एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
10: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: होइन हौ श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
12: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
11: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
12: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्ध ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
11: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
12: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
11: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
13: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, शिशाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूप।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: ओहो ला
7: ल ल ल मरे नि के हो?
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ए दाई पख्नुस् न पख्नुस्, के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको।
14: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
14: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
16: हुन्छ हुन्छ।
15: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
14: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने,
11: जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
15: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
15: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवी नगर फोन 071410380 071410479 मोबाइल 9857185188 9857202752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: उत्सवको पर्व
2: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
1: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
2: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
1: फोन नम्बर 071-542-6999
3: सौजी क्युआर भयो है
4: भगनुहोस् त मेसेज आएको छैन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
7: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ,
8: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
7: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ,
8: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ,
7: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
8: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ,
7: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ,
8: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ,
7: डडेलो विरूद्ध समुदाय स्तरमा सचेतना फैलाऊ,
8: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ, सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ,
7: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
8: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
9: Bisho Sanji Komo

झुटो बोल्न जाने छैन, बोल्दैछु म साँचो। तिमीले थापे ढरियामा खुया पर्ला माछो, बाह्र कुने तालमा साइली, बाह्र कुने तालमा माछी पर्यो जालमा, माछी पर्यो जालमा।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुठु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि।
2: मोबाइल 9806 3611
0: र 9806 21 354।
3: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633, मोबाइल 9857043-96996। लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ होटल रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी, सीएसआईटी, बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071-414-633, मोबाइल 9857043-96996। ठेगाना ड्राइभर टोल तिलोत्तमा 4 रूपन्देही।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्दली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
12: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
13: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
12: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
8: हो र होइन होला त्यस्तो त
9: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
8: के भएन मिस
9: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
10: हुन्छ।

0: ना ना ना ये ता ना वही बुआरी ताले बसा छातुत नगरा आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार आठ पटक गर्भ जाँच गराऊ
6: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दूध मात्र खिलाऊ
5: जन्मेदेखि पन्ध्र महिनासम्मको नियमित खोप पूरा गराऊ
6: छ महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
5: प्रत्येक छ महिनामा जन्मेको छ महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
8: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला भयो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस्।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
9: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
12: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
11: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिद नपाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
14: किन झोक्राउनु भन्छ काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
15: ए, बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो।
16: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला,
17: फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228।
18: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98575 88 188 98575 20 752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
19: होइन पुर्खे बा, किन के भयो र?
20: बाह्र चौरा आइघोमे
19: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
20: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
19: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071562744 562744।
21: सौजी क्युआर भयो है?
22: ए बोल्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर चोहार बजार लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको हो नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
13: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
13: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
13: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
13: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
14: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
13: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
14: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
13: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
14: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही। लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633 मोबाइल 98573-43996। लुम्बिनी सिटी कलेज तिलोत्तमाचार ड्राइभ होटल रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071-414-633 मोबाइल 98573-43996। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
16: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
15: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
17: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
18: फोन नम्बर 071-531-641 535-641।
19: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
20: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
21: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
20: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
16: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
22: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
23: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
24: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
25: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
24: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
25: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हो।
23: ओहो भाइ,
0: आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
1: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
3: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेछौ त
5: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
3: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
18: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा।
3: तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तिलोत्तमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
26: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
27: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
26: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
28: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
26: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
29: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
30: सबै मिलाई खुवाऊ।
29: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
31: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
32: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
33: सबै जाति, सबै भाषा, सबै संस्कृतिमा आफ्नै पहिचान।
4: सूचना मनोरंजन अनि शांति संदेश को उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
6: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
4: शान्तिको आवाज शान्तिको आवाज
7: तिम्रो मायामा परेपछि मेरो व्यवहार अर्कै हुन थालेछ घरमा बस्ने मन नलाग्ने एकोरो टोलाएर बस्ने डर लागे जस्तो हुने एक्लै हाँसे जस्तो गर्ने अनि एक्लै रोए जस्तो गर्ने गर्न थालेछु खोइ कसले हो कसैले मोहनी लगाएर मन बिगारेर यस्तो भएको भन्दैछन् अनि मोहनी फुकाउन घरमा दामी बस्यो
8: कस्तो मायाजाल हो
9: हुने हो झिनाउने हो फुल घर कस्तो छ रूप रङ कस्तो छ

0: परमेश्वर बत्तीसै गुन्छ भन्नुभयो एउटा कोट देखाउनु भयो देखो ठाउँ परमेश्वर
1: ठ्याक्कै मुन्ची चिन्नी गरी भन्नुभयो त सधैँ झाकले सबै देखाउँछ र
2: के को देखाउने हो अस्ति खरबरियामा दुईजना गाला जोडेर बसेको देखाएको थिएँ र त्यही भोलि आउँ
1: त्यही त हरामी बुढा
2: हिँड लाइन
1: मोहनी पुगाउने पूजा कहिलेलाई भनिदिन्छ नि सामले
2: चैत्र बाइसले भन्दैन
3: हेलो
4: हेलो बहिनी सन्चै छौ
3: हजुर सन्चै छु हजुरलाई कस्तो छ
4: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
3: अनि हुलाकमा पो जानु
4: हो नि हुलाकमा जाऊ न
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
4: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
3: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
4: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
3: ए सहरमा मात्र होला नि
4: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
3: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार स्वयंसेविका दिदी
7: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
9: खै जन्म दर्ता दिनुहोस् त
10: जन्म दर्ता गरेको छैन नि म्याडम
9: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
10: हो र मलाई त थाहा नै थिएन म्याडम
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
10: ए पहिला कसैले भनेन
11: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
5: अब सुन्नुहोस् पूरा समाचार
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
7: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
7: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
5: मध्यपान र धूम्रपान सेवन नगरौं
7: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
12: साउजी गुड्का दिनु न।
13: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
14: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
15: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
17: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
17: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
17: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
17: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
16: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
18: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
19: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
20: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो डेंगूबाट बस्न के गर्ने त पूरा शरीर ढाकिने गरी कपडा लगाउने सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
21: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 भएन
18: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
21: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
18: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमा नै फर्केछ हेर्नुहोस् जमा नै फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
19: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
22: बिनिसरा मसरङ्गी गाइडकोट नम्बर 10 सीताजी हातखुट्टा चल्दैन थियो मेरो पुरै हातखुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गएँ उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
23: सिर अब म बेसरी खुसी म त अहिले
22: अब त म त बचेँ भनेको छु नि म
23: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने

0: सीधा सुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले मध्यान्नको 12 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कक्षा 12 नतिजा सार्वजनिक, नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000 रूपियाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपियाँले घट्यो, तोलाको 2,86,700 रूपियाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। यसै गरी आंशिकतर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिकतर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। परीक्षा भएको 35 दिनमै नतिजा कक्षा 12 नतिजा आएको हो। नतिजा राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np वा नेपाल टेलिकमको neb.ntc.net.np मा लगइन गरेर हेर्न सकिन्छ। साथै SMS-बाट NEB टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा *1601# पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। सरकारले भुक्तानी लगायतका समस्या झेलिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने काम शुरू गरेको छ। पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारी सहित स्वास्थ्यकर्मी तथा अधिकारीसँग बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आवश्यक वर्गको पहुँचमा पुर्याउने र बीमाको दावी रकम भुक्तानीलाई समस्या रहित बनाउने उपायबारे छलफल गरेको छ। सिंहदरबारमा हिजो भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले बीमा कार्यक्रमको पुनर्संरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभएको छ। बीमा कार्यक्रम वार्षिक 6,75,000,000,000 रूपियाँ घाटामा छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। सोमबार 1 गते सुनको भाव 5,000 बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भएको थियो। यसै गरी मंगलबार 300 रूपियाँले बढ़ेको थियो भने बुधबार 1,200 र बिहीबार 100 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,945 रूपियाँ रहेको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ़ेर 313 पुगेको छ। संरक्षण कार्यक्रम शुरू भएको करिब डेढ़ दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ़दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। निकुञ्जको पछिल्लो तथ्याङ्क अनुसार कृष्णसारका वयस्क भाले 81, अर्धवयस्क भाले 20, वयस्क पोथी 102, अर्धवयस्क पोथी 26 र लिंग पहिचान हुन बाँकी 84 पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिनु भयो। वहाँका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको संख्या पनि निरन्तर बढ़िरहेको छ। वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। निकुञ्जको हिरापुर फाटामा अहिले 58.8 हेक्टर क्षेत्रफलमा तारबार लगाएर कृष्णसार संरक्षण गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दादुराको उच्च जोखिम रहेको जिल्लामा खोप अभियान चल्दै रासायनिक मलमा कालो बजारी नियन्त्रण गर्न सरकारको पहल लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले कक्षा 12 नतिजा सार्वजनिक स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेका जिल्लामा दादुरा विरूद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको हो। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। यो अभियान यही हप्तासम्म सञ्चालन हुनेछ। यसै गरी सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकेको छ भने अछाम र दैलेखमा 2 जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्न नपरेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। दादुरा अत्यन्तै संक्रामक रोग हो। 1 जना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ। त्यसैले संक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बाल बालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास गरिरहेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। मन्त्रालयले मल सम्बन्धी गुनासो, उजुरी तथा जानकारी संकलनका लागि 97000991113 नम्बर तोकेको जनाएको छ। यो नम्बरमा किसान तथा सरकारवालाले बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सृजना, वितरणमा अनियमितता लगायतका विषयमा जानकारी दिन सक्नेछन्। मल सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोड मार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्रै यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजासहित विभिन्न शुभ कार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरीका अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। अब विदेशको खबर। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको हो। उत्तरी इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनर्स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको

विश्वकप फुटबलमा घरेलू टोली मेक्सिकोले महत्वपूर्ण जीत निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्ने पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। गोल नै खेलको एकमात्र तथा निर्णायक साबित भयो। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जीत हासिल गरेको छ। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको छ। गैराते अमेरिकाको सोफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोविनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। यसै गरी चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकपमा आज राति नेपाली समय अनुसार पाउने 1 बजे अमेरिकाको सियाटल रंगशालामा अमेरिका र अस्ट्रेलिया खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कक्षा 12 को नतिजा सार्वजनिक, नियमिततर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपियाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपियाँले घट्यो, तोलाको 2,86,700 रूपियाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: सौजी क्युआर भए
7: ए बगनुस् त, मेसेज आएको छैन।
8: घरी एसएम

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बूथ लगायत संपूर्ण सुविधा। ड्यूरेबल, स्टाइलिश र इंटरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाईको घर को इंटीरियर लाई टिकाऊ र सुंदर बनाउँछ। थप जानकारी का लागि ग्लोबल इंटीरियर लाई संपर्क गर्नुहोस्।
1: विश्वास र टिकाऊ हुने सम्पूर्ण फर्निचर का सामग्री एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिंग टेबल, डाइनिंग सेट, किचन, पार्केटिंग काठ को रेलिंग, सोफा, पार्टेशन लगायत घर अफिस होटल का सम्पूर्ण इंटेरियर काम को लागि ग्लोबल इंटेरियर एण्ड कास्ट उद्योग सम्झनुहोस्। प्रोप्राइटर लील कार्की, फोन 9857073997 र 9845942914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखिरहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 98-026-3111 र 98-026-21-354।
5: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
15: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
16: हाम्रा सेवाहरू
15: जनरल फिजिसियन,
16: स्त्री तथा प्रसुति,
15: बाल रोग,
16: छाला तथा यौन रोग,
15: हाड जोड्ने नसा तथा बाथ रोग,
16: टाउको तथा मनोरोग,
15: कान घाटी,
17: जनरल सर्जरी,
15: भिडियो एक्सरे,
17: डिजिटल एक्सरे,
15: ईसीजी,
17: डेंटल तथा प्याथोलोजी,
15: फिजियोथेरापी
17: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
18: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
19: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही,
21: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 071-562-832, मोबाइल
22: 98-570-21-835।
23: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
24: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
23: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
25: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
23: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
26: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
27: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
28: सबै मिलाई खुवाऊ।
27: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
28: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
29: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
30: हेलो
31: हेलो बहिनी, सन्चै छौ?
30: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
31: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
30: अनि हुलाकमा पो जानु?
31: हो नि, हुलाकमा जाऊ न।
30: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
31: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
30: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
31: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
30: ए, सहरमा मात्र होला नि?
31: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
30: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
32: नेपाल सरकार, विज्ञापन बोर्ड।
33: नमस्कार स्वयंसेविका दिदी।
34: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
35: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
34: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
33: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
34: हो त,
35: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
34: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
32: नेपाल सरकार, विज्ञापन बोर्ड।
36: खै, जन्म दर्ता दिनुहोस् त।
37: जन्म दर्ता गरेको छैन नि म्याडम।
36: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
37: हो र, मलाई त थाहा नै थिएन म्याडम।
36: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
37: पहिला कसैले भनेनन्?
33: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
32: जन्म
0: र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनुपर्छ।
34: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
34: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब सुन्नुहोस् पूरा समाचार।
34: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
34: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
34: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
34: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
34: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
34: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
34: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
34: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
34: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 MHz। शान्तिको आवाज।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ, र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98570-21757 र 98472-96228।
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026-33111 र 98026-21354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 0175316-41, 535-6141।
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344 9857035227 र 9857073220।
15: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
16: के हुनु नर्स नानी। जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
15: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
15: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ।
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: यति बेला दिउँसोको

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम

नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम सुसरीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुसेली सुन्न सकिन्छ भने रेडियोको आफ्नै पेजबाट पनि यति बेला कार्यक्रम हेरिरहनु भएको छ। शुक्रबारी व्यवसायमा रमाइलो गर्नका लागि प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने यति बेला एकैसाथ जुटिसकेका छौं। एक बजेबाट दुई बजेसम्म तपाईँ पनि कतै नजानुहोला। शुक्रबारी व्यवसायलाई सँगै मिलेर रमाइलो गरौं। असार लागिसकेको छ, खडेरी परेको छ, यति बेला खेत रोप्न आतुर मान्नु भएको छ किसानहरूले, तर खडेरी लामै पर्ला जस्तो देखिएको छ। धेरै गर्मी छ, ख्याल गर्नुहोला, पानीको मात्रा अलि बढ़ी पिउनुहोला। चार पन्ध्रबाट हामीले खेतको रोपाई पक्कै पनि शुरू गर्नेछौ। रोपाईका भाकाहरू कता कति बजाउने पनि छौं। रेडियो लुम्बिनीले यति बेला आज भने शुक्रबारी व्यवसायमा रमाइलो गर्नका लागि हामी ती तीनजना जुटेका छौं। तपाईँलाई पनि फोन गर्नका लागि अनुरोध गर्दछौं। पक्कै पनि 0175 62 012 को बाटो भएर आउँदै गर्नुहोला, रमाइलो गराउँला। सँगै मेसेज गर्नका लागि रेडियो लुम्बिनी मणिक्राम नेपालीमा सर्च गरेर कमेन्ट बक्समा गएर पनि मेसेज गर्नुहोला। आफ्ना आफन्तजनलाई केही मेसेज पठाउन चाहनुहुन्छ, सन्देश पठाउन चाहनुहुन्छ भने मेसेज गरिहाल्नुहोला। अहिले भने शुक्रबारी व्यवसायलाई दैलो गान चाहन्छु, निकै रमाइलो भाका ढुङ्गे धारामा तिमलाई नै मन पर संसार सारामा। यो रमाइलो भाकाले दैलो गान चाहन्छौ। 0175 62 012 को बाटो भएर आउँदै रहनुहोला।

आहा, शुक्रबार व्यवसायको दैलो उघारी सकेका छौं। ढुङ्गे धारामा पुरुषोत्तम नेउपानीको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ। पक्कै पनि यति बेला कार्यक्रम सुसेली सुनेर बस्नु भएको छ। एक बजेबाट दुई बजेसम्म प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त र म तपाईँको लोकयात्री प्रकाश नेउपानी एक बजेबाट दुई बजेसम्म तपाईँलाई पनि जोडेर रमाइलो गर्नका लागि हामी यति बेला जुटिसकेका छौं। तपाईँसँग सहकार्य गर्न चाहन्छौ। यो रमाइलो मात्र नभएर तपाईसँग गला छ, कला छ, प्रतिभा छ भने पनि फोन गर्न सक्नुहुन्छ। प्रतिभाको खोजी गर्ने कार्यक्रम पनि हो, कला संस्कृतिको जगेरा गर्नुपर्छ। पक्कै पनि रेडियो लुम्बिनीले यति बेला लुकेका प्रतिभाको खोजी गरेर राष्ट्रिय स्तरका चर्चित कलाकार बनाउने योजना पनि राखेको छ। जोसँग गला छ, कला छ, जोसँग पैसा छैन अथवा जोसँग आर्थिक अभाव छ, उसलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालसँग पनि हामीले सहकार्य गराइदिनेछौ पनि भनेका छौं। जसको गला छ, जसको कला छ, उसलाई चाहिँ हामी फोन गर्नका लागि अनुरोध गरिरहेका छौं। लुकाएर प्रतिभा नराख्नु होला। कोठामा गीत गाउने कोठे भाका भन्छ, त्यसलाई चाहिँ कोठे भाका चाहिँ नगराउनु होला। पक्कै पनि रेडियो लुम्बिनीमा गाउनुभयो भने जतिले पनि रेडियो लुम्बिनी सुन्नु भएको छ, रेडियो लुम्बिनी सुन्ने जतिले पनि आहा कति राम्रो स्वर भनेर तपाईँको प्रशंसा रेडियोमा शेयर गर्दा गर्दै तपाईँलाई एउटा अवसर मिल्न सक्छ। त्यसैले पनि यो अवसर नगुमाउनका लागि म अनुरोध गर्न चाहन्छु। गुरु पंगेनीले सानिदाईको होटेलबाट हामीलाई सम्झिसक्नु भएको छ। सानिदाईको होटल मडिकराम 3 नम्बर ज्ञानोदय चोकबाट हो भन्नुभएको छ। गुरूजी हार्दिक आभार प्रकट गर्न चाहन्छु। यति बेला समसाको माल बनाउँदैछु हो र ताजा ताजा समसा खानका लागि हामी आउँछौ। रेडियोमा हामीले चिया पिउने बेलामा चाहिँ तपाईँका समस्या सम्झेर स्वरूप स्वरूप गर्छौं गुरूजी। पक्कै पनि गुरू पंगेनीले यति बेला समस्याको माल बनाउँदैछु कार्यक्रमको सुरैमा कति राम्रो गीत बजाइदिनु भयो, मुड चाहिँ फ्रेश हुन्छ होला जस्तो छ। अब बजिने

0: केसी, हेलो दादा, गुड आफ्टरनून। म बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। कार्यक्रम निकै राम्रो छ, रमाइलो छ, कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु भन्नुभएको छ। सौरभजी, तपाईँलाई हार्दिक आभार। मेरो घर परिवारमा रहने जति पनि हुनुहुन्छ, मलाई सौरभ केसी भनेर चिन्ने नचिन्ने सबैलाई सुनाउन चाहन्छु, विशेष गरेर मेरो घरमा हुने बुढी र छोरालाई सम्झन चाहन्छु भन्नुभएको छ। भारतको गुजरातबाट हामीलाई सम्झिरहनुहुन्छ सौरभजीले। यति बेला सौरभजीको म्यासेज पढ्दा पढ्दै कोही मित्र टेलिफोनमा आउनुभएको छ। कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौँ। हजुर नमस्ते।
1: हजुर डेन्जर तपाईँलाई
0: नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म इलामको आवाज, प्याकुली गीता।
0: कहाँबाट?
1: इलामबाट, प्याकुली गीता, लिम्बू।
0: इलामबाट प्याकुली?
1: हजुर।
0: के छ प्याकुलीजीको, आराम हुनुहुन्छ? प्याकुली गीता भन्नुभयो होइन?
1: हजुर, मेरो खबर एकदमै डेन्जर छ, एकदम दामी होइन? तपाईँहरू सबैजना सन्चै हुन्छ होला नि?
0: हामी सबै आराम छौँ। गीताजी तपाईँ आरामै हुनुहुन्छ?
1: हजुर एकदमै आरामै भन्नुभएको
0: छ। अहिले इलाममै हुनुहुन्छ?
1: हजुर इलामतिरै हो।
0: धेरै चिसो छ मौसम है?
1: हजुर ठिकै छ, शीतल छ।
0: म पनि आएको थिएँ कि इलाममा, इलाममा चाहिँ जेठ असारमा आउँदा पनि माथि चाहिँ ज्याकेट लानु पर्दो रहेछ कि गीताजी, होइन?
1: हजुर हो।
0: बोटुलमा त एकदमै आगो झैँ गर्मी छ यति बेला। इलामदेखि हामीलाई सम्झनु भएको छ, धेरै माया गर्नु भएको छ। गीताजीले के गर्नुहुन्छ इलाममा?
1: त्यतिकै बसी बसाइ घरतिर, घर कामहरू हुँदाखेरि
0: घरायसी काम गर्नुहुन्छ? घरायसी काम गर्नुहुन्छ?
1: हजुर।
0: गीताजी घरायसी काम पनि त काम हो नि त। एउटा महिलाले घर धान्दै गर्दाखेरि त्यो महिलाले दिनभरि काम गर्छ भने महिनामा 25-30 हजार कमाउँछ भने त्यो घरमा बच्चा बच्ची हेरेर त्यो बल बच्चाहरूलाई ख्याल गर्नु पनि 25-30 हजार भन्दा ठूलो आमदानी हो गीताजी। घरायसी काम भनेर चाहिँ डराउनु पर्दैन, घरायसी काम पनि एकदमै राम्रो काम हो। अनि इलाममा के छ नयाँ खबर, इलामको बताउनुहोस्।
1: अब इलामको ठिकै नै भन्नुहोस् सबै समग्रमा भन्नुपर्दा।
0: इलामतिर आउँदाखेरि चिया चाहिँ, चियाबारीमा घुम्ने, गीताजीसँग भेट हुने होइन?
1: हजुर।
0: इलाममा घुम्न आउँदा गीताजीसँग पनि हामी कन्ट्याक्ट गरौँला, रेडियो लुम्बिनी परिवार आउँदाखेरि होइन, बुटोलमा आउँदाखेरि रेडियो लुम्बिनीलाई सम्झनु होला, आउनु होला। अनि गीताजी आज के ल्याउनु भएको छ? जतिले पनि इलामबाट आउनु भएको छ, रेडियो लुम्बिनी अब संसारभरि सुन्नु भएको छ फेसबुक पेजमा होइन, आज गीताजीले हामीलाई के कसरी ल्याउनु भएको छ?
1: म फेरि विज्ञापन प्रयास गर्छु ल।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ, लोकगीतै, लोकगीत सायद शम्भु राई र सत्यकला राईको एकांशी रान्तरको जाने
0: सुरु गर्नु गीताजी।

0: लायो ला मैले गाउने प्रयास गरे ल।
1: प्याकुली गीता पक्कै पनि इलामबाट आउनु भएको छ, निकै राम्रो गीत गाउनु भएको छ गीताजी। अब यो गीत अब बज्ने गीत चाहिँ तपाईँका साथी भाइहरूलाई समर्पण गर्न चाहनुहुन्छ भने सम्झन सक्नुहुन्छ गीताजी।
0: कति धेरै कि थोरै सम्झिनु कसरी छ?
1: धेरै सम्झनुहोस्, तपाईँका साथी जति सम्झनुहोस् न।
0: ए हस् हुन्छ, फर्स्ट अफ अल हजुरलाई अनि प्राविधिक साथीले एकदमै धेरै धेरै सम्झना प्लस पनि छ।
1: धेरै धेरै धन्यवाद गीताजी।
0: हस् हुन्छ, अनि मेरो साथी हुँदा विशेष मेरो लाइफबाट चन्द्र लिम्बू, राज कालिकुटे अनि मुना कोइसुली हुनुहुन्छ, घाइल अबुद मनसुमल, गगन तेरो थिने कान्छा, रात भले मगर जेने बान्ता वा भाना चाम्लिङ, अनि दुखी बिना लुलाम हुन्छ, लक्ष्मण मगर, रानी राजकला, दिलु याम्पुराई, अनि तिन साथी अन्त कार्की, शमशेर लिम्बू, अनि राई सफल आयुष, कविता घटानी, छत्र याम्पु, दि मञ्जना राई, अनि त्यसैपछि हाम्रो चार साथी सुदीप बान्ता हुनुहुन्छ, जेनी लिम्बू, ढकाल घटमा, रमिला राई, इन्दिरा चाम्लिङ, निशा बान्ता, हरपल रोशनी, आदि लेखक बान्ता वा, माधव ढुङ्गेल, सरस्वता पोखरेल, मिसिङ रेवा, अनि मेरो मितिनी गीता चाम्लिङ, गीता राई, अनि रत्नबहादुर थापा, कुमारी यङ लौती, प्रेम पोर खका, प्रेम भण्डारी, अब लगायत साथीहरू धेरै हुन्छ है, सम्पूर्ण साथीहरू कस्तो सम्झिरहेको छु भन्दै विदा भयो ल भाइ।
1: गीताजी फेरि पनि कार्यक्रममा सम्झनु होला, फेरि फोन गर्नुहोला, अहिले भने कार्यक्रमबाट छुट्टी।

सक्नु भएको छ गीताजी, इलामबाट आउनु भएको थियो, निकै रमाइलो मिठो गीत गाउनु भयो, धेरै साथीहरूलाई सम्झिनु भएको छ, हामीलाई फेरि म्यासेज पनि गर्नुभएको छ गीताजी, गीता लिम्बु भनेर सियारो इट्स माई प्याकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बु, घायल अभिरमान सुनार, राज कारीकोटे, सुदीप बन्तोनवा, त्यस्तै गरेर राज घले, मिस्टर मिसिङ, रेवात लक्ष्मण मगर, सेमरन लिम्बु, मेरो मन टुट्यो क्षेत्र, याम्बु ढकाल, धर्मराज अल माई फ्रेन्ड भनेर पनि म्यासेज पनि गर्नुभएको रहेछ गीताजीले, निकी माया गर्नुहुन्छ कार्यक्रम सुशैलीलाई। इलामबाट हामीलाई फोन गर्नुभएको छ, नेपालको लोक पूर्वी भेग भन्नु पर्यो, झापाभन्दा धेरै माथि, उहाँबाट पनि हामीलाई यो कार्यक्रमलाई निहालेर फोन गर्नुभएको छ। लुम्बिनी प्रदेशबाट पनि हामीलाई जतिले रेडियो सुन्नु भएको छ, खासै फोन गर्नु भएको छैन कि सुन्नु भएको छैन, कार्यक्रम सुशैली कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रियाहरू पनि दिनुहोला, त्यसको प्रतीक्षा पनि हामी गरिरहेका छौं। हामी यति बेला कला संस्कृतिको जागरण गर्नुपर्छ भनेर रेडियो लुम्बिनीले कार्यक्रम सुशैली ल्याएको छ, एक बजेबाट दुई बजेसम्म, र हामी ती तीनजना भनौं न, क्यामेरामा प्रशान्तजी हुनुहुन्छ, प्रविधिमा सविताजी र म, कार्यक्रमलाई कसरी रमाइलो गराउन सकिन्छ, यिनै कुराहरूमा तपाईँले सुझाव पनि दिन सक्नुहुन्छ फोन गरेर, अथवा तपाईँसँग प्रतिभा छैन भने कला संस्कृतिको जागरण कसरी गर्न सकिन्छ, लुकेका प्रतिभाहरू कसरी खोज्ने, यिनी कुराहरूमा पनि तपाईँले निर्धक्कसँग कुराकानी गर्न सक्नुहुन्छ। मसँग गला छैन, कला छैन, म फोन गर्दिन चाहिँ नभन्नुहोला, फोनमा चाहिँ कुराकानी गर्न मिल्छ। त्यसैले पनि अहिलेलाई भने फेरि अर्को भाका तपाईँको माझमा उठाउन चाहन्छु, झोरले हजुर, विष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा रहेको रमाइलो भाका छ, स्वीकार्नुहोला।

आहा झोरले हो हजुर झोरले विष्णु माझी र बालकृष्ण परियारको आवाज मराईको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशेलीमा। शुक्रबार यो बसायो। धेरै कला संस्कृति भएको देश, धेरै भाषा जाति वेशभूषा भएको हाम्रो देश, त्यसरी पनि लोकदोरी गीतले सबै ठाउँमा चाहिँ समेट्न खोजिरहेको छ। धेरै मगर जातिहरूको पनि मगर आफ्नै गीतहरू छन्, थारू जातिहरूमा पनि आफ्नै गीतहरू छन्। कला संस्कृतिको जगेर्ना गर्न धेरै जात जाति वेशभूषा भएको देशले पक्कै पनि लोकदोहोरीले पनि धेरै ठाउँलाई चाहिँ ओटिरहेको छ। त्यसैले पनि लोकदोहोरी गीत जसले नेपाली मौलिकपन बोकेको छ ती गीतहरूलाई बचाउनु पर्ने दायित्व तपाईँ हाम्रो पनि हो, त्यसरी लाग्नुपर्छ। तपाईँले हामीले बचाउनुपर्छ कला संस्कृतिहरूलाई, नयाँ जुन नयाँ जेनेरेसन छ यी नयाँ जेनेरेसनलाई हाम्रा पुराना कुराहरू कल्चरहरूलाई चाहिँ उनीहरूको माज उनीहरूको दिमाग अथवा मनस्पटलमा छिराउन सक्नुपर्छ। ती कला गला ती साहित्यहरूलाई हामीले अगाडि ल्याउनुपर्छ भनेर जसरी रेडियो लुम्बिनी लागेको छ त्यसरी तपाईँ हामी पनि लाग्नुपर्छ, त्यो दायित्व पनि हो। त्यसैले पनि कार्यक्रम बसाईमा रमाइला रमाइला गीत संगीत लोकदोहोरी गीतसँगै तपाईँसँग रमाइरहेका छौं। तपाईँ हामीसँगै हुनुहुन्छ, हामी तपाईँसँगै छौं। पक्कै पनि प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसयात्री प्रकाश न्यौपाने। धेरैले मेसेज गर्नु भएको छ, पूर्व मेचीदेखि पश्चिम महाकाली, नेपालमा मात्र नभएर विदेशबाट पनि हामीलाई धेरैले सम्झनुहुन्छ। नमस्ते, अभिवादन, म धर्मराज ढकाल बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई देवी घरतिर क्षितिज सुनारको मायाको संग्रहालय बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। पक्कै पनि यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्न पर्दा आज असार पाँच गते जन्मदिन मनाउन हुने मेरो भाउजू दिपा डाँगी, मोरङ गछियाकी मीडिया प्रेमी साथी दिना गुरूङ र सुनसरी झुम्काका मेरा आफन्तजन साथी सन्तोष थापा दयालुलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवारका साथीहरू आशिष नयन, सिमु लिम्बु, समदेनी सरस्वता पोखरेल, तिल्सा राई, एलिसा लिम्बु, हिमा राई, वरूण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बेबी श्री मगर, निमाप शेर्पा, अल्का बन्तुवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति धामी, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, मञ्जना राई, काली कमला बनेम, अभागी सिर्जना लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। त्यस्तै गरेर राज घले मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल, एलिना राई, समीसा राई, अनिसा राई, रत्नबहादुर थापा, गगन तेह्रथुमे, गीता भण्डारी, सयत्री सरू, तारा भुजेल, सलिना पोखरेल, कला लिम्बु, सरिना गुरूङ, हरपल रोशनी, प्याकुली गीता लिम्बु, अस्मिता बस्नेत, त्यस्तै गरेर अनिता बस्नेत, कल्पना साम्पाङ, भूमिका राई, अस्मी सोताङ, शान्ति विसी, शमशेर लिम्बु, चक्र बान्तोवा, गुरास सरोज ससुरा, त्यसै गरेर शुक्रराज रसाइली, सानु कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूका लागि मिठो सम्झना मायाका साथ अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। धर्मराज ढकालले दुवैबाट हामीलाई धेरै माया गर्नुहुन्छ, पक्कै पनि माया गर्नुहुन्छ। माया गर्नका लागि पनि अनुरोध हामी गरिरहेका पनि छौं, होइन? विदेशमा रहने सबै साथीहरूलाई अझै जोड्दै जानुहोला धर्मराजजी, कार्यक्रम सुशेरीलाई शेयर गरिदिनुहोला। विदेशमा रहने सम्पूर्ण साथीहरूलाई जे उद्देश्य अथवा रोजीरोटीको लागि जानुभएको छ, जे उद्देश्य बोकेर जानुभएको छ, तपाईँको उद्देश्य पूरा होस् हाम्रो कामना पनि छ। त्यसै गरेर तपाईँका आफन्तजनको जन्मदिन परेको छ, त्यो जन्मदिनको पनि हाम्रो रेडियोको तर्फबाट र कार्यक्रम सुशेलीको तर्फबाट, प्रविधिबाट र क्यामेराबाट, म संचालकबाट सम्पूर्णको तर्फदेखि जन्मदिनको तपाईँका आफन्तजनलाई पर्न गएको जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छौ। तपाईँको रोजाइमा रहेको मायाको संग्रहालय गीत केही समयमा बज्नेछ पक्कै पनि। त्यसै गरेर धेरै साथीहरूले हामीलाई म्यासेज गरिरहनु भएको छ, म्यासेज बसन्ती गैरीले पनि हेलो सर नमस्कार, कार्यक्रम सुशेली निकै राम्रो छ भनेर म्यासेज गर्नुभएको छ, उत्तर प्रगतिको कामना गर्न चाहन्छु भनेर हामीलाई भन्नुभएको छ। त्यसै गरेर धर्मराज ढकालको रोजाइमा रहेको यो रमाइलो भाका पक्कै पनि तपाईँका लागि सबैका लागि स्वीकार्नुहोला मायाको संग्रहालय।

आहा, निकै रमाइलो भाका पिरेतीको संग्रहालय खोलौ। आहा, कति रमाइलो मायाको संग्रहालय खोलौ। पिरेतीको भाषामा मिठो मिठो बोली बोलौ भन्ने जस्तो यो रमाइलो भाका थियो। देवीघरतिर साथीहरूको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशेलीको शुक्रबारी बसाईमा। पक्कै पनि धेरै साथीहरूले म्यासेज गरिरहनु भएको छ, देशबाट मात्र नभएर विदेशबाट पनि हामीलाई सम्झिरहनु भएको छ, माया गर्नुहुन्छ कार्यक्रम सुशेलीलाई, धेरै म्यासेज गर्नुहुन्छ, देशबाट पनि फोन गर्नुहुन्छ। त्यसैले पनि कार्यक्रम सुशेली तपाईँकै हो, तपाईँ आफ्नै कार्यक्रम हो, आफ्नै कार्यक्रम सम्झेर माया गरिदिनका लागि हामी अनुरोध गरिरहेका छौं। पक्कै पनि कार्यक्रम सुशेली हरेक हप्ताको बुधबार शुक्रबार र आइतबार 1 बजेबाट 2 बजेसम्म आउने गर्छ। रेडियो लुम्बिनीको आफ्नै पेज नेपालीमा तपाईँले सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ। त्यसको कमेन्ट बक्समा गएर सुझाव सल्लाह सँगै आफ्नो पठाउन सक्नुहुन्छ। सन्देश पठाउनका लागि कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला, यही भन्न चाहन्छौ। त्यसै गरेर हामीलाई धेरै साथीहरूले म्यासेज गरिरहनु भएको छ, पक्कै पनि म्यासेज सँगै हामीलाई सन्देशहरू पठाउनु भएको छ। कार्यक्रम सुशेली सँगै रहेर कला संस्कृतिको जगेरा गर्नुपर्छ, कला संस्कृति सँगै रहनुपर्छ भनेर हामीलाई धेरै म्यासेज गर्नुहुन्छ, माया गर्नुहुन्छ। त्यसै गरेर बसन्ती गैरेले पनि हेलो नमस्कार भन्नुभएको छ फेरि पनि। त्यसै गरेर कर्णप्रिय केसी संगीतले दर्शन नमस्ते हजुर, म पनि आए है मनको भारी बिसाउने कार्यक्रम मार्फत सन्चै त हुनुहुन्छ होला, होइन भएको छ, हामी एकदमै सन्चै छौं कर्णप्रिय केसीजी, तपाईँहरू पनि आरामै हुनुहोला, पक्कै पनि आरामताको कामना पनि हामी गर्न चाहन्छौं। यता भा हिमाञ्चलबाट कर्णप्रिय केसी संगीत घर दाङको तुलसीपुर राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णलाई मिठो सम्झनासँगै अब बज्ने गीत सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ कर्णप्रिय केसीले। आफूलाई संगीत भन्न मन पराउनुहुन्छ, भारतको हिमाञ्चलबाट हामीलाई सम्झिरहनुहुन्छ, माया गर्नुहुन्छ कर्णप्रिय केसी संगीतजी। भारतमा आरामै हुनुहुन्छ पक्कै पनि, रोजीरोटीकै लागि जानुभएको होला, जहाँसम्म नेपालमा भन्दा विदेशमा धेरै युवा युवतीहरू अथवा साथीभाइहरू विदेशतिर हुनुहुन्छ, नेपाल लगभग खाली नै छ भन्नुपर्छ। बुटोलको सहर हेर्दा पनि धेरै युवाहरू चाहिँ हुनुहुन्न, त्यसैले धेरै रोजीरोटीको लागि विदेश जानुभएको छ, आफ्ना फ्यामिली परिवारलाई सुख दिनका लागि अथवा जागिरको सुनिश्चितता नभएको कारणले पनि श्रमको एउटा नेपालमा साँच्चीकै भन्दा श्रमको पनि सम्बोधन त्यति राम्रो छैन, त्यसैले पनि श्रमिकहरूलाई सम्मान गर्न सकिरहेको छैन हाम्रो देशले। पक्कै पनि श्रमको सम्मान हुँदै जाने होला, कल कारखानाहरू देशमै रोजी रोटी अथवा रोजगारीहरू सिर्जना होस् यही पनि हामी कामना गर्न चाहन्छौं। पक्कै पनि धेरै साथीहरूले विदेशमा छौं, घर परिवारलाई सम्झँदै बस्दै गर्छौं भनेर हामीलाई लेख्नुहुन्छ, त्यसैले पनि धेरै दुःख पनि लाग्छ हामीलाई, अब दुःख लागेर के गर्ने, देशमा केही छैन, नजानुस् भन्न हामीले नसक्ने होइन। त्यसैले पनि कार्यक्रम सुशेली मार्फत सन्देशहरू पठाउन सक्नुहुन्छ, आफ्नो घर परिवारलाई सम्झन सक्नुहुन्छ, म यो पनि भन्न चाहन्छु। बालकृष्ण आर्यालले पनि हामीलाई नमस्ते सम्झना छ सबैलाई, लुम्बिनी रेडियो लुम्बिनी टीमलाई कफी कम्पनी बिरयानीबाट हो, राम्रो छ कार्यक्रम सफल शुभकामना भन्नुभएको छ। बालकृष्ण आर्यालजी तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु।

गरेर फेरि पनि तपाईलाई रमाइलो गराउनका लागि रूपको वरदाना ख्याम सेन्चुरी र दीपिका बयाम्बु मगरको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नु होला।

आहा, तिमी मलाई चौपट्टै मन पर्यो नि। यो रमाइलो भाकापछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीमा रहेर धेरैले मेसेज गरिरहनु भएको छ। कार्यक्रम सुशीली शुक्रबारी बसाई 1 बजेबाट 2 बजेसम्म तपाईसँगै रहने हाम्रो कार्यक्रम हो। त्यसैले पनि कार्यक्रममा नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरू तपाईँका माझमा राख्दै आउनेछौं र तपाईँका प्रतिभाहरू तपाईँका मेसेजहरू जस्ताको तस्तै पढ्ने प्रयास हामी गरिरहेका छौं। त्यसैले पनि कार्यक्रम सुशीली हो, कार्यक्रम सुशीलीसँगै रहेर धेरैले मेसेज गर्नुभएको छ। गुल्मी केसीले दर्शन हजुर म पनि कार्यक्रम सुन्दैछु, कार्यक्रम सफलताको शुभकामना, निकै राम्रो छ कार्यक्रम, कार्यक्रम मार्फत अब बज्ने गीत मलाई गुल्मी केसी भनेर चिन्ने सम्पूर्णका लागि सुनाउन चाहन्छु भनेर गुल्मी केसीजीले हामीलाई मेसेज गर्नुभएको छ। कार्यक्रममा सहभागी अथवा मेसेज गर्नुभएकोमा तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरेर कृष्ण पाण्डेले हामीलाई मणिग्राम 2 नम्बर भन्नुहुन्छ, कालीगण्डकी गाउँपालिका बिरगाको मान्छे मणिग्राम 2 नम्बरबाट अहिले भनेर हामीलाई मेसेज गर्नुभएको छ। नमस्कार प्रकाशजी, प्राविधिक मित्र अनि क्यामेरा पर्सनलाई नि सम्झना मिठो सम्झना छ, मिठो स्वरको धनी हजुर, हजुरका कार्यक्रम जसले वैशाख ज्येष्ठको गर्मी महिना गएको थाहै भएन, वैशाख ज्येष्ठका खडेरी हजुरका कार्यक्रमको प्रतीक्षा सुन्दै आफ्नै व्यस्ततामै रमाउँदै बिते बुझाउँदै गरियो, जसले यो थकाई र तिर्खा को सहारा बर र पिपलको छहारीको आभास भएको छ। आशा छ आउने दिनमा पनि यस्तै मिठा मधुरा र मर्म स्पर्शी ऊर्जावान धनीको अपेक्षा गर्दछु। अन्तमा भर्खरै मेरी छोरी लगायत कक्षा 12 उत्तीर्ण हुने सबै भाइ बहिनीहरूलाई मनज्ञ शुभकामना साथै सफल हुनेलाई नि आउने दिनमा सफलताको शुभकामना सँगै कार्यक्रम सुशीली शुक्रबारी बसाई सुनेर जति पनि बस्नु भएको छ जतिलाई पनि अब बज्ने गीत समर्पण सम्झना गराउन चाहन्छु अथवा सम्झन चाहन्छु भनेर कृष्ण पाण्डे कालीगण्डकी गाउँपालिका बिरगाको मान्छे हाल मणिग्राम 2 बाट हामीलाई मेसेज गर्नुभएको छ। कृष्णजी तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु, जति पनि आज उत्तीर्ण हुनुभएको छ नेपालभरिका सबै विद्यार्थीहरूलाई रेडियो लुम्बिनी तथा कार्यक्रम सुशीलीको तर्फबाट पनि उत्तरोत्तर प्रगतिको फेरि पनि शुभकामना अथवा फेरि पनि अझै सफलताको शुभकामना भन्न चाहन्छौ। जो पनि असफल हुनुभएको छ, असफल नै सफलताको प्रतीक हो भनेर असफलतालाई पनि फेरि सफलतामा लैजानुहोला, सफलताको फेरि पनि शुभकामना हाम्रो तर्फबाट पनि कृष्ण पाण्डेले हामीलाई 2 नम्बरबाट सम्झाउनु भएको छ। त्यसै गरेर टेकु छेत्रीले पनि हामीलाई म्यासेज गर्नुभएको छ, हजुर म हजुर सर नमस्ते नमस्कार, आरामको कामनाका साथ सुन्दैछु, म तनहुबाट गर्मी छ, घाम चर्किएको छ, पानी पर्याप्त पिउनुहोला, अब बज्ने मिठो भाका मेरो साथीहरूलाई अथवा कार्यक्रम सुशीली जतिले पनि सुनेर बस्नुभएको छ सम्पूर्णका लागि मलाई टेकु छेत्री भनेर चिन्ने नचिन्ने जतिलाई पनि सुनाउन चाहन्छु भन्नुभएको छ। टेकु छेत्रीले हामीलाई पक्कै पनि तनहुबाट सम्झिनु भएको छ। टेकुजी आगामी दिनमा पनि हामीलाई सम्झनुहोला, कार्यक्रम सुशीलीलाई सेयर गर्नुहोला। अहिलेलाई भने फेरि तपाईँलाई रमाइलो भाका पस्कन चाहन्छु। कार्यक्रम सुशीली रमाइलो गर्ने कार्यक्रम हो, रमाइला रमाइला गीत संगीतसँगै तपाईसँग जोडिने कार्यक्रम हो, कला संस्कृतिको जगेर्ना गर्ने कार्यक्रम हो, लुकेका प्रतिभाको खोजी गर्ने कार्यक्रम हो, तपाईसँगै भलाखुसारी गर्ने कार्यक्रम हो। त्यसैले पनि कार्यक्रममा रहेर रमाइला लोक तथा दोहोरी भाका तपाईँका माझमा राख्दै आएका छौं अथवा राख्दै आएका छौं। अहिलेलाई भने आउँछौ आउँदिनौ, आहा पुष्कल शर्मा र पुणकला विष्टको आवाजमा रहेको रमाइलो भाका स्वीकार्नुहोला।

रमाइलो भाकापछि पुनः स्वागत छ कार्यक्रम सुशीलीमा पुष्कल शर्मा र पूर्णकला विशिको आवाजमा रहेको यो रमाइलो भाका थियो। पक्कै पनि कार्यक्रम सुशीलीको शुक्रबारी बसाईमा 71.5/12 को बाटो भएर आउनुस् भनेको थियो। इलामबाट हामीलाई फोन गर्नुभएको थियो, निकै रमाइला कुराकानी सँगै आफ्नो प्रतिभा सुनाएर जानुभएको थियो प्याकुली गीता लिम्बुले। पक्कै पनि त्यसै गरेर कार्यक्रम सुशीलीमा रेडियो लुम्बिनीले यति बेला एक घण्टा प्रत्येक हप्ताको आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म तपाईँलाई टेलिफोन खुल्ला राखेको छ। तपाईँका प्रतिभाहरू सुनाउन, तपाईँसँग भलाखुसारी गर्न अथवा लोक दोहोरी भाकालाई अथवा नेपाली मौलिकपन बोकेका ती कला संस्कृति ती दोहोरी भाकालाई कसरी जोगाउने अथवा नयाँ कलाकार कसरी उत्पादन गर्ने भन्ने कुराहरूमा यति बेला रेडियो लुम्बिनीले कार्यक्रम सुशीले तपाईँको माझमा ल्याएको छ। धेरैले माया गरेर म्यासेज गर्नुहुन्छ, माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, सबैप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। प्राविधिक मित्र सविता ढकालले यति बेला रातो लाइटले मलाई संकेत गराइसक्नु भएको छ आजको दिन अथवा आजको टाइम सकिसकेको। पक्कै पनि 1 बजेबाट 2 बजेसम्म आउने कार्यक्रम लगभग समय अवधि सकिने लागेको जानकारी गराउनु भएको छ प्राविधिक मित्र सविता ढकालले। शुक्रबारी व्यवसायमा यतिन्जेल कार्यक्रम सुन्नुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। जतिले माया गरेर म्यासेज गरिदिनुभयो, सन्देश पठाउनुभयो, सबैप्रति एकमुष्ट रूपमा म हार्दिक धन्यवाद दिन चाहन्छु। प्रविधिबाट एक घण्टाको समय हामीलाई पक्कै पनि मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि खटिने प्राविधिक मित्र सविता ढकाल र एक घण्टा लाइभ रेडियोको पेजबाट लाइभ देखाउनका लागि क्यामेरा तेर्स्याएर बस्नुहुने क्यामेरा पर्सन हाम्रो प्रशान्त गेवालीलाई विशेष धन्यवाद दिन चाहन्छु। कला संस्कृतिको जागरण गर्नुपर्छ। पक्कै पनि बुधबारी व्यवसायमा अथवा आइतबारी व्यवसायमा फेरि तपाईँसँग जोडिने गरी आजको यो शुक्रबारी व्यवसायबाट विदा हुनुभन्दा अगाडि माया आउने बस देवी घरती मगर र विप्लव खातीको आवाजमा रहेको यो रमाइलो भाका पृष्ठभूमिमा छोड्छु। पक्कै पनि धेरैले आगामी दिनमा फोन गर्नुहोला, कार्यक्रममा सहभागी हुनुहोला। जतिले रेडियो लुम्बिनी देख्नु भएको छ, जतिले सुन्नु भएको छ, जतिले लाइभ हेर्नु भएको छ, कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोला। तपाईँसँग विन्ती गरेर म यति मात्रै मागेको छु। त्यसैले पनि कार्यक्रमलाई अझै रमाइलो बनाउँदै जाउँला। सुझाव सल्लाह प्रतिक्रिया छोड्नुहोला। आइतबारी बसाईमा तपाईँसँग 1 बजे जोडिने गरी, तपाईँसँग रमाउने गरी, तपाईँसँग नाच्ने गरी, झुम्ने गरी आउनेछु। त्यतिन्जेलका लागि म प्रकाश न्यौपानेलाई पनि बिदा दिनुहोस्। नमस्कार, जय गीत जय संगीत।

0: मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा 12 को परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमिततर्फ यस वर्ष 3,32,241 र आंशिकतर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ 2,31,770 र आंशिकतर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11.50 करोड़ अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जनाभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ़दै गइरहेको धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निरसाले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पदकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसेडुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसेडुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगदसहित सम्मान गरिएको हो। अब विदेशको खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरानबीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः संचालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजिलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोटपूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न रहेका छैनन्। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डेफिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति वार्ता रद्द।

0: 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको जावला खेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनहरूको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावला खेल परिसरमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको हो। वर्षा र सहकालका देवताका रूपमा पूजिने मच्छिन्द्रनाथको रथलाई अस्ति लगन खेलबाट तानेर जावला खेल पुर्याइएको थियो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन हुने भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मिन्दनाथलाई रथमा राखेर टंगल लगिनेछ। ललितपुर महानगरपालिका चारका वडा अध्यक्ष सन्तोष खड्काले जावला खेलको ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। यस वर्ष रथ जात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोहण गरेर 8 गतेदेखि रथ तानेर शुरू भएको हो। रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा समेत मानिन्छ। ललितपुरको जावला खेलमा रहेको सदर चिड़ियाखाना परिसरभित्र रहेका जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। बर्ड फ्लूको संक्रमण पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिड़ियाखानाले आज सूचना निकालेर आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जानकारी दिएको छ। चिड़ियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नको लागि आजदेखि नै लागू हुने गरी चिड़ियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ। युवा तथा रोजगार मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले काठमाण्डुको फ्रन्टलाइन अस्पतालको अनुगमन गरेको छ। अनुगमनको क्रममा मन्त्री रामजी यादवको सचिवालयका प्रतिनिधि र श्रम कार्यालयको कारखाना निरीक्षण विवेक यादव सहितको टोलीले अस्पतालमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिकको अवस्था लगायत कागजात पनि अध्ययन गरेको थियो। त्यसक्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड कार्यान्वयन गरेको पाइएको छ। यद्यपि सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता भने न्यून रहेको छ। अस्पताल प्रशासनले कर्मचारीमा 60 वर्षको उमेर हद र रकम झिक्ने प्रक्रियाको बारेमा रहेका केही नीतिगत अन्यलका कारण आबद्धता कम भएको जानकारी दिएको हो। तर कर्मचारीले भने अस्पताल प्रशासनले कोषमा पैसा जम्मा गरिदिने आश्वासन मात्रै दिएको तर जम्मा नगरिदिएको गुनासो गरेका छन्। श्रम कार्यालयले अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधार गर्न र सबै कर्मचारीलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गराई त्यसको प्रमाण 7 दिनभित्र पेश गर्न फ्रन्टलाइन अस्पताललाई निर्देशन दिएको छ। काठमाण्डुका विभिन्न ठाउँबाट लागू औषधसहित 10 जना पक्राउ परेका छन्। प्रहरीवृत गौशालाबाट खटिएको टोलीले काठमाण्डु महानगरपालिका 7 मित्र पार्कमा रहेको
9: चुलेसी थकालीबाट त्यसका संचालक बाराका 45 वर्षीय कृष्ण नेपाल सहित सातजनालाई पक्राउ गरेको हो। यस्तै प्रहरीवृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका चार गोकर्ण उत्तर वाहिनीबाट मकवानपुरका 20 वर्षीय अनिल तामाङलाई पक्राउ गरेको छ। यस्तै बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर छ जोरपाटीमा रहेको छ हारी क्लबचोकबाट काभ्रेका 23 वर्षीय साजन तामाङलाई पक्राउ गरेको छ। यस्तै प्रहरीवृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ

नगरपालिका 16 बाईपास चोकबाट उदयपुरका 22 वर्षीय विपिन राईलाई पक्राउ गरेको जनाएको छ। यसैबीच जुवातास खेलिरहेको अवस्थामा ललितपुरको शोभा हिटीबाट 5 जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका 14 रामेछापका 26 वर्षीय छोयालाल घिसिङले सञ्चालन गरेको खाजा घरबाट घिसिङ सहित 5 जना पक्राउ परेका हुन्। प्रहरीवृत्त सातदो बाटोबाट खटिएको टोलीले उनीहरूको साथबाट 10,600 रूपियाँ नगद पनि बरामद गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 बन्झ्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड़। भोलि भोटो देखाएसँगै रथयात्रा सम्पन्न हुने। र सदर चिड़ियाखानामा रहेका जीव जन्तुमा बर्ड फ्लू भेटियो। चिड़ियाखाना अर्को सूचना नाउन्जेलसम्मको लागि बन्द। अहिलेलाई 4 बन्झ्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क
4: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
5: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
6: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
5: शान्तिको आवाज शान्तिको आवाज
7: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
8: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
9: ए ल ल लिनुहोस् भाइ
8: अनि दाई कति भयो पैसा
9: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
10: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आज आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाथो नगरोस्
4: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
6: बिनिसरा मसरङ्गी गैडकोट वार्ड नम्बर 10 सीताजी हात खुट्टा चल्दैन थियो मेरो पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गएँ उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
7: श्री बाबा म बेसरी खुसी म त अहिले
6: अब त म त बच्यो भनेछ नि
7: रामराजीपुर कलिपुर भन्छ नि मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतत्तै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतत्तै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
9: साप के काटे में ध्यान देवे वाला बाघ साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
10: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
11: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
12: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
11: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
12: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
13: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
14: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
13: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
13: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kati OPC Cement. Deshko Cement.
1: Berzer Car. Rang? Raunak. Car Raman. Duwe Rangin Banaune Akarshak Offer. Aajai Berzer Paints Ko Kharidna Paunuhos. Motorcycle, Freezer, Mobile Phone Jitne Mauka. Saathai Short Shot Ma Paunuhos. 100 Square Feet Ko Silk Illusion Design Pani. Shartaharu Lagu Hune Chhan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको. कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
5: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470024870.
6: किन झोक्राउनु भछ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुस् बुद्ध फाइबरमा.
7: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो.
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ. गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857021757 र 9472962228.
9: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, BNH, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479, मोबाइल 9875085188, 9875020752. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
10: सबै जाति, सबै भाषा, सबै संस्कृतिमा आफ्नै पहिचान.
11: सूचना, मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो,
10: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज.
11: शान्तिको आवाज.

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नानी खाना खाना आऊ।
3: लाउ दिनुस।
2: हात धोयौ?
3: धोइसके बाबा।
2: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
3: ढिला भइसक्यो।
4: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
2: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त।
4: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं।
5: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
6: नेपाल सरकार विज्ञापनको।
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
7: फोन नम्बर 0175426959
9: साउजी क्यूआर भए
10: ए बगनुस् त मेसेज आएको छैन
11: घरी एसएम

0: डिस्काउन्ट पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सत्तै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826211354।
5: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071414633, मोबाइल 9857043996। लुम्बिनी सिटी कलेज तिलोत्तमाचार ड्राइभ हटवल रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी, सीएसआईटी, बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सिट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 9857043996। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
6: निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। के तपाईँ आफ्नो स्वास्थ्य परीक्षण गराउन चाहनुहुन्छ? अब चिन्ता नगर्नुहोस्। रोटरी क्लब अफ मनीग्राम र करैया मकरहर खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजना तथा क्रिम्सन अस्पतालको प्राविधिक सहयोगमा निशुल्क वृहत स्वास्थ्य जाँच शिविर सञ्चालन हुन गइरहेको छ। यही असार 6 गते शनिबार शिविरमा वरिष्ठ युरोलोजिस्ट, गाइनोकोलोजिस्ट तथा फिजिसियनद्वारा स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवा प्रदान गरिनेछ। साथै आवश्यक बिरामीहरूका लागि निशुल्क औषधिको व्यवस्था समेत गरिएको छ। तसर्थ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर हुने मिति असार 6 गते शनिबार बिहान 8 बजेदेखि। स्थान करैया मकरहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय 4 नम्बर। निशुल्क वृहत स्वास्थ्य जाँच शिविरमा सहभागी बनाऊ। स्वस्थ जीवनको आधार बलियो बनाऊ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
10: फोन नम्बर 0175316545।
11: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
12: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
14: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
17: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
17: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
15: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
18: एकअर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
19: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाल ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
20: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
19: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
18: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
19: फल फूल और साग पात बच्चा के खाना साथ साथ
20: सब मिल के खियावल जाए,
19: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
20: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
19: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
20: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
10: शांति को आवाज रेडियो लुम्बिनी।

0: नमस्ते है नमस्ते होइन बुढेस कालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाउ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
6: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ।

0: कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खै दाई, दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
8: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
10: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आज आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मसरङ्गी गाडको भन्नुमा 10 पिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
12: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
11: अब त म त बसेँ भनेछ नि, म
12: सुँगै सुँगाएर रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
14: निःशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना, के तपाईँ आफ्नो स्वास्थ्य परीक्षण गराउन चाहनुहुन्छ? अब चिन्ता नगर्नुहोस्, रोटरी क्लब अफ मनीग्राम र परैया मकरहर खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजना तथा क्रिम्सन अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क वृहत स्वास्थ्य जाँच शिविर सञ्चालन हुन गइरहेको छ। यही असार 6 गते शनिबार शिविरमा वरिष्ठ युरोलोजिस्ट, गाइनोकोलोजिस्ट तथा फिजिसियनद्वारा स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवा प्रदान गरिनेछ। साथै आवश्यक बिरामीहरूका लागि निशुल्क औषधिको व्यवस्था समेत गरिएको छ। तसर्थ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर हुने मिति असार 6 गते शनिबार बिहान 8 बजेदेखि, स्थान करैया मकरहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय 4 नम्बर। निशुल्क वृहत स्वास्थ्य जाँच शिविरमा सहभागी बनाऊ, स्वस्थ जीवनको आधार बलियो बनाऊ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।
15: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए, अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
16: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
17: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
18: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
17: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
19: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
18: ठिक भन्नुभयो दाई मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
19: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
20: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
21: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
22: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
21: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
22: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
21: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
23: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: मार्गा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: बर्जर घर रंग रौनक घर रमन दुवे रंगीन बनाउने आकर्षक अफर आज बर्जर पेन्ट्स को खरीद में पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथ ही स्योर शॉट में पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक्सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9472128 र 9470024870
6: किन झोक्राउनु भछ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 9857021757 र 9472796228
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
8: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
8: कुनै कुरामा दुविधा हुनु वा झुकिनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
8: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: नानी खाना खान आऊ
11: लाउ दिनुस
10: हात धोयौ
11: धोइसके बाबा
10: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
11: ढिला भइसक्यो
12: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ
10: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
12: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं
13: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
14: नेपाल सरकार विज्ञापनको
15: उत्सवको पर्व
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
15: फोन नम्बर 071542669 549699
17: खुसीको खबर
18: होइन के खुसीको खबर हो दाजु
17: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
18: हो र
17: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071573823
18: साउजी क्यूआर बॉय
19: ए बगनस मेसेज आएको छैन
20: घरी एसे

0: 1.1 सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर बित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570723997 र 98475942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध
7: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली मालिका निलम गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन् बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं साथै सुपारी कटहर लिची किम्बु कागती आदिदेखि गमलामा फल्ने आँप लिची कटहरहरू पनि पाइन्छ
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला
9: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही
7: फोन नम्बर 071-560-205
9: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही
7: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
1: लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्ष आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन् आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सिट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला सम्पर्क 071-414-633 मोबाइल 98573-43996 ठेगाना ड्राइभर टोल तिलोत्तमा 4 रूपन्देही

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल आगलागी तथा डडेलोबाट जोगियौं र जोगाउ
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ
2: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
2: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
3: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
2: डडेलो विरूद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ
2: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
3: कञ्चन गाउँपालिका कञ्चन भूपनदेखि
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
6: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
7: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो सम्पर्क 071-414-633 मोबाइल 98-570-43-996 लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ होटल रूपन्देही
8: लुम्बिनी लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
11: फोन नम्बर 071-531-641, 535-641।
12: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
13: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
14: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
17: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
18: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
17: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
18: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
16: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
19: एकअर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
20: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। कक्षा 12 को नतीजा सार्वजनिक, नियमित तर्फ 69.75% उत्तीर्ण, मौका परीक्षा साउन 2 र 3 गते। 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित, 4 वटा अध्यादेश स्वीकृत। रासपामा 8 पदाधिकारी र 50 केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव, सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन। बर्ड फ्लू देखिएपछि सदर चिड़ियाखाना अनिश्चितकालका लागि बन्द, यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन। बुटवलमा प्रहरीको साइलेन्ट स्ट्रीट अभियान, लागू औषध सहित 7 जना युवा पक्राउ, 11 मोटरसाइकल नियन्त्रणमा। मणिग्रामको शान्ति नमूना माविमा बौद्धिक अपाङ्गता केन्द्र कक्षा उद्घाटन, पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीद्वारा शान्ति रेस्टुरेन्ट सञ्चालन। तिलोत्तमा 6 मा सञ्चालित 1 महिने वाद्य वादन तालिम सम्पन्न, र लगातार दोस्रो जीतसँगै मेक्सिको बन्यो फिफा विश्वकपको नकआउट चरणमा पुगे पहिलो टोली।

0: ಸಹಾಯ ಗರ್ನು. ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್, ಸುಖನಗರ್, ಬುಟ್ವಲ್. ಸಂಪರ್ಕ 9800234460.
1: अब हाल खबर विस्तारमा. राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ. बोर्डका सदस्य सचिव जंगबहादुर आर्यले परीक्षामा नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो. वैशाख 14 गतेबाट 27 गतेसम्म सञ्चालन भएको परीक्षामा मुलुकभरबाट 4,18,170 परीक्षार्थी सहभागी थिए, जसमध्ये नियमिततर्फ 3,32,241 र आंशिकतर्फ 85,229 विद्यार्थी सहभागी रहेको परीक्षा बोर्डले जनाएको छ. सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समय अवधि अगावै नतिजा सार्वजनिक गरेको हो. यसअघि एसई को नतिजा पनि 29 दिनमै सार्वजनिक गरिएको थियो. सरकारले एसई परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्न भनेको थियो. यसैबीच परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका परीक्षाको समय तालिका सार्वजनिक गरेको छ. मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ. यस्तै आज सार्वजनिक नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सकिने बोर्डले जनाएको छ. 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ. आज बसेको बैठकले 4 वटा अध्यादेश स्वीकृत गरेसँगै सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक असार 11 गते बिहान 11 बजे बस्ने गरी स्थगित गर्नु भएको हो. सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अघि 8 वटा अध्यादेश ल्याएको थियो. ती अध्यादेशहरू अधिवेशन शुरू भएकै दिन वैशाख 28 गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए. यसमध्ये 4 वटा अध्यादेश आज प्रतिनिधि सभाले स्वीकृत गरेको हो. संसदको अधिवेशन नरहेकै बेला सरकारले ल्याएको सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल यिनलाई संशोधन गर्ने अध्यादेश आज प्रतिनिधि सभाबाट स्वीकृत भएको हो. यो सँगै अब यी 4 वटै अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ. 70 राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले एकजना उपसभापति, एकजना महामन्त्री, 2 सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता तथा 50 जना केन्द्रीय सदस्य मनोनित गर्ने तयारी गरेको छ. सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान मस्यौदा समितिले मनोनित गर्ने कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता सहित 6 जना पदाधिकारी र 29 केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेको थियो. त्यो प्रस्तावलाई पनि संशोधन गरेर एक उपसभापति, महामन्त्री 2 जना, सहमहामन्त्री थप मनोनित गर्ने तयारी गर्न लागि एक नेताले बताएका छन्। उनका अनुसार यो प्रस्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकले सुनेछ. केन्द्रीय समितिले पास गरे विधानको अन्तिम मस्यौदा पूरा हुनेछ. राज्यसभाको सचिवालय बैठकले आइतबारदेखि शुरू हुने महाधिवेशनमा यी बाहेक अन्य पद निर्वाचनबाट प्रतिस्पर्धा गरेर आउनुपर्ने निर्णय गरेको छ. सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ. साथै यस्ता विज्ञापन गरिएको भेटिए कार्यवाही गरिने पनि बोर्डले स्पष्ट पारेको छ. संचार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो. बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी परेका छन्। यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुटा दावीका आधारमा आर्थिक ठगी समेत हुने जोखिम बढ़ाएको बोर्डको भनाई छ. ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना परिसर भित्र रहेका जीव जन्तुमा बर्ड फ्लू पुष्टि भएको छ। बर्ड फ्लू पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाको चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ। चिडियाखानाका अनुसार संक्रमण थप फैलिने नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ। गत चैतमा कोशी प्रदेशमा देखिएको बर्ड फ्लू संक्रमण अहिलेसम्म 10 जिल्लामा फैलिसकेको छ। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्ष मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिलिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 399.7 मिलिलिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसूनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षा सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसूनको विश्लेषण शुरू भए यताकै सबैभन्दा धेरै पानी परेको हो। यसअघि सन् 2021, 2020, 2019 पनि प्री मनसूनमा 315 मिलिलिटर भन्दा धेरै पानी परेको थियो। बुटवलका विभिन्न ठाउँमा बिहिबार राति 7 युवाहरू लागू औषध सहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको साइलेन्ट स्ट्रीट अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक श्री निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेका युवाहरूको साथबाट गाँजा लगायतका लागू औषध भेटिएको थियो। प्रहरीले चेक जाँचको क्रममा अन्य 8 युवालाई पक्राउ गरी सम्झाइ बुझाइ गरेर राति नै छाडेको छ। यसैगरी प्रहरीले बुटवलका विभिन्न ठाउँबाट 11 मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक श्रीवास्तवका अनुसार स्वरूप परिवर्तन गरी चर्को स्वर निकाल्ने तथा आवश्यक कागजात पूरा नभएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो। बुटवलमा प्रहरीले साइलेन्ट स्ट्रीट यसअघि पनि विभिन्न समयमा सवारीका साधनलाई नियन्त्रणमा लिएर कार्यवाही गर्दै आएको थियो। मणिग्रामको शान्ति नमूना मामीमा आजबाट बौद्धिक अपाङ्गता केन्द्र कक्षा सञ्चालन गरिएको छ। सहकर्मी बिन्दु भट्टराईको रिपोर्ट।
2: शैक्षिक अधिकारको प्राप्ति नै समावेशी शिक्षा हो। राज्यले समावेशी शिक्षाको अवधारणा ल्याए पनि यसको कार्यान्वयनको पाटो भने निकै नै कमजोर छ। तर तिलोत्तमाको शान्ति नमूना माध्यमिक विद्यालयले भने कार्यान्वयन गरी प्रमाणित गरेको छ। यस विद्यालयमा सबै प्रकारका अपाङ्गता भएका बालबालिकाले पढ्न पाउने भएका छन्। विद्यालयमा बौद्धिक अपाङ्गता सिकाइ केन्द्र कक्षाको समुद्घाटन भएसँगै अब सबै प्रकारका अपाङ्गता भएका बालबालिका पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित हुनुपर्ने बाध्यता हटेको छ। यसरी समावेशी शिक्षामा जोड़ दिने नेपालकै पहिलो विद्यालय शान्ति नमूना माध्यमिक विद्यालय भएको दावी गर्नुहुन्छ विद्यालयका प्रधान अध्यापक कुलप्रसाद लामिछाने।
3: बौद्धिक अपाङ्गतादेखि लगायतका सबै अपाङ्गता भएका बालबालिकाका लागि नयाँ एउटा आयाम थपेको छ। त्यहाँ गएर हेर्नुपर्छ कस्तो रहेछ त, हामीले कसरी गर्ने होला भन्ने गरी अरू क्षेत्रका महानुभावहरूले पनि भिजिट गर्ने खालको वातावरण हामीले निर्माण गर्नुपर्छ। विद्यालय सदैव बालबालिकाका साथमा, अभिभावकको साथमा छ र नगरपालिकाको निर्देशनमा छ।
2: काम गर्दै जाँदा योजना धेरै बन्छन्, ती योजना मध्ये केही पूरा होलान् भने कतिपय अधुरा, तर सपना सीमित हुन्छ। त्यसै मध्येको एक महत्वपूर्ण र ठूलो सपना पूरा भएको छ अपाङ्गता अधिकार कर्मी सावित्रा घिमिरेको। घिमिरे तिलोत्तमा भित्र यसै विद्यालयमा बौद्धिक अपाङ्गता सिकाइ केन्द्रको रूपमा सञ्चालन हुन लागेको देख्दा दङ्ग हुनुहुन्छ।
4: जसरी तिलोत्तमा नगरपालिकाले समन्वय र सहकार्य गर्नको लागि यो नगरपालिकाको कार्यपालिकाबाट नै पास गरेर बजेट विनियोजन गरेर यहाँका बालबालिकाहरूलाई पढ्ने वातावरण सिर्जना गर्नुभएको छ। नगरपालिका सम्पूर्ण टिमलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
2: नेपालका अधिकांश विद्यालय सक्नेहरूका लागि मात्र भएको बुझाइ छ तिलोत्तमा नगरपालिकाका उप प्रमुख जगेश्वर देवी चौधरीको, जसका कारण धेरै अपाङ्गता भएका बालबालिका पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित छन्। यसतर्फ शान्ति नमूना माध्यमिक विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै पालिका साथमा रहेको उहाँको भनाइ छ।
5: नेपालकै यस्तो विद्यालय हो जो शांति मामला विद्यालय ने सब किसिम का समावेशी किसिम का कक्षा संचालन कर विद्यार्थी पढ़ने तो वातावरण सुनिश्चित करे यो शांति नमूना विद्यालय परिवार धीरे धीरे धन्यवाद भाँचु रो कार्यक्रम ने विशेष कर तिलोत्तमा नगरपालिका लाई

0: सँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुहुन्छ।
1: सामान्य पढाइ मात्र होइन सबै किसिमका विद्यालयका पढाइहरू यहाँ हुन्छन् भन्ने कुरा यो देशैभरि सन्देश भएको छ। यो वास्तव ज्यादै राम्रो कुरा हो। साथै नमुना मात्रै विद्यालयको कारण तिलोकमा नगरपालिकाको पहिचान पनि अझै बढेको छ। साथै नमुना मात्रै विद्यालय कहाँ छ भन्दा तिलोकमामा छ। त्यो कारणले चाहिँ साथै नमुना मात्रै विद्यालयको कारणले पनि तिलोकमाको गरिमा पनि बढेको छ।
0: राज्यले समावेशी शिक्षा नीति ल्याएर मात्र हुँदैन, यसमा एक पालिका एक समावेशी शिक्षामा मात्र जोड़ दिन सक्यो भने पनि धेरै परिवर्तनका किरणहरू छरिने कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नु भएको थियो। कार्यक्रममा विद्यालयका सल्लाहकार तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनका अध्यक्ष अर्जुन राज उपाध्याय, अभिभावक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
2: यो रिपोर्ट पछि अब बाँकी समाचार। तिलोत्तमा नगरपालिका वडा नम्बर 6 वडा कार्यालयको आयोजनामा गोरखट्टामा सञ्चालित वाद्य वादन तालिम आज सम्पन्न भएको छ। तिलोत्तमा आमा समूहको संयोजना भएको तालिम एक महिना सञ्चालन भएको थियो। तालिममा आमा समूहमा आबद्ध सदस्यहरूको सहभागिता रहेको वडा सचिव कृष्ण बहादुर छेत्रीले जानकारी दिनुभयो। तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर छन्तेलले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो। यस्तै रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका अध्यक्ष अर्जुन राज उपाध्यायले वाद्यवादन सिप जीवनोपयोगी रहेको बताउँदै यस्ता कार्यक्रमले नारी सशक्तिकरणमाथि महत्वपूर्ण टेवा पुर्याउने उल्लेख गर्नुभयो। आमा समूहकी अध्यक्ष पवित्रा भट्टराईको अध्यक्षता, उपाध्यक्ष रीता पौडेलको स्वागत तथा कोषाध्यक्ष मन्जु भूषालको स्वागत भएको कार्यक्रममा सहभागीहरूले सिकेको सिप प्रदर्शन समेत गरेका थिए। र फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेस्किकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज सम्पन्न खेलमा मेस्किकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। खेलको 50 मिनटमा मिड फिल्डर लुइस रोमले गरेको गोल नै निर्णायक गोल बन्यो। दक्षिण कोरियाका गोलरक्षक किम सिउ जुङले नियन्त्रण गर्न नसकेको बल रोमले खाली पोस्टमा सहज गोल गरेका थिए। दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरे पनि अन्तिम समयमा गोलरक्षक राहुल राङ्गेलले उत्कृष्ट बचाव गर्दै टोलीको अग्रता जोगाई। यससँगै मेक्सिको समूह एकको शीर्ष स्थानमा उक्लिएको छ। मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। यही खेल खबरसँगै हामी अपराह्न 5 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। कक्षा 12 को नतिजा सार्वजनिक, नियमिततर्फ 69.75% उत्तीर्ण, मौका परीक्षा साउन 2 र 3 गते। 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित, 4 अध्यादेश स्वीकृत। राजसभामा 8 पदाधिकारी र 50 केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव। सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन। बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन। भूटवलमा प्रहरीको साइलेन्ट स्ट्रीट अभियान, लागू औषध सहित 7 युवा पक्राउ, 11 मोटरसाइकल नियन्त्रणमा। मणिग्रामको शान्ति नमूना माविमा बौद्धिक अपाङ्गता केन्द्र कक्षा उद्घाटन, पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीद्वारा शान्ति रेस्टुरेन्ट सञ्चालन। तिलोत्तमा 6 सञ्चालित 1 महिने वाद्य वादन तालिम सम्पन्न र लगातार दोस्रो जीतसँगै मेक्सिको बन्यो फिफा विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली। हवस् त, अपराह्न 5 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। के तपाईँ आफ्नो स्वास्थ्य परीक्षण गराउन चाहनुहुन्छ? अब चिन्ता नगर्नुहोस्। रोटरी क्लब अफ मनीग्राम र करैया मकरहर खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजना तथा सिरिमसन अस्पतालको प्राविधिक सहयोगमा निशुल्क वृहत स्वास्थ्य जाँच शिविर सञ्चालन हुन गइरहेको छ। यही असार 6 गते शनिबार शिविरमा वरिष्ठ युरोलोजिस्ट, गाइनोकोलोजिस्ट तथा फिजिसियन द्वारा स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवा प्रदान गरिनेछ। साथै आवश्यक बिरामीहरूका लागि निशुल्क औषधिको व्यवस्था समेत गरिएको छ। तसर्थ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविर हुने मिति असार 6 गते शनिबार बिहान 8 बजेदेखि। स्थान करैया मकरहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय 4 नम्बर। निशुल्क वृहत स्वास्थ्य जाँच शिविरमा सहभागी बनाऊ, स्वस्थ जीवनको आधार बलियो बनाऊ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
3: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
5: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
3: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
4: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार

0: युद्ध हामी सबै एक हौ।
1: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
5: डढिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलो बाटो आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्य कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
10: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
9: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
10: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
9: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
10: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
9: ए कस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
11: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक्सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842128 र 9847024870।
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरा
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: वडा अध्यक्षज्यू नमस्कार।
2: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
1: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
2: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
1: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
2: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: साउजी क्यूआर भए
9: ए बग्नु सक, मेसेज आएको छैन घरी।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हाड जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
10: 98570-21-835।
11: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
13: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
14: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
14: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
14: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
14: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो किन नि, के भयो सन्चो भएन?
5: होइन यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
6: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
9: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, 1 मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
9: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको 1 करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
11: शरीर फुलेर झाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्यांगला चोक कीर्तिपुर काठमांडू 9855249934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
14: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुलिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
16: खुसी म त अहिले
15: अब त म त बचे भनेको छु नि। म
16: सुँदाले रामराजीपुर कलिपुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भई गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
14: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
13: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9855709934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
17: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
18: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
17: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
18: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
17: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
18: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
17: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
19: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
20: अहिले
19: बेलुकीको 6 बज्यो।
20: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
19: राष्ट्रको शान किसान।
20: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
0: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको दावी।
1: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह।
2: आफूलाई आवश्यक नपर्ने लिंकहरू कुनै पनि हातमा क्लिक नगर्नुहोस्। कहाँ पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिले काहीँ अनुसन्धान जटिल
0: हुन्छ। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
1: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको बैठक आउँदो 11 गते बिहान 11 बजे र राष्ट्रिय सभाको 11 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। आज बसेको बैठकले 4 अध्यादेशलाई स्वीकृत गरेको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। त्यो अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकृत गरेको हो, जसमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाब समेत दिनुभएको छ।
1: प्रतिनिधि सभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक भएको विषयबारे चासो व्यक्त गर्नुभएको छ। सभाको आजको बैठक प्रारम्भ भमै विपक्षी दलका सबै सांसद बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख टोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारको बारेमा स्पष्ट पार्न माग गर्नुभयो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युतीय राहदानी छपाई सम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले उपकुलपति छनौट प्रक्रियालाई राजनैतिक प्रभाव मुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्न काम कसैबाट पनि हुन नहुनेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले दुई देश बीचको सीमाका सम्बन्धमा गएको जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने अडान दोहोर्याउनु भएको छ। त्यस्तै आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिए समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ।
0: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धी क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय सहितको उदार अर्थतन्त्र सुदृढ़ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाइ छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको दावी छ।
1: यस्तै अर्थमन्त्री वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतार चढ़ावबारे स्पष्टीकरण दिनुभएको छ। आज शुक्रबार प्रतिनिधि सभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कार्यवाहीको प्रक्रिया रहेको बताउनुभयो। हालै 1 खर्ब रूपियाँ भन्दा बढ़ीको विगत दावी सहित विभिन्न मुद्दाहरू अगाडि बढ़ेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ। साथै उहाँले शेयर बजारको दैनिक उतार चढ़ावलाई लिएर सरकार चिन्तित नरहेको समेत बताउनुभयो।
0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी, जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए।
1: सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद न्यौपाने, पदम निधि सोती र डाक्टर रोहना श्रेष्ठ नियुक्त हुनुभएको छ।
0: यसैबीच सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा केही बेर अघि सम्पन्न आजको मन्त्री परिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्नेसहित विभिन्न छवटा निर्णय गरेको हो। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिनुभएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी आउने एप तथा लिंक नखोल्न आग्रह बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत, विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो, अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई, विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी, लामिछाने विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाडौँ जिल्ला अदालतको अनुमति, परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत गरिने, धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल चलिरहँदा निशुल्क हेर्न मिल्छ भनी विभिन्न एप तथा लिंक मोबाइलमा फैलिरहेका छन्। यसरी प्रचार गरिएका एप तथा लिंकबाट नचिनेको मानिसको पहुँचमा आफ्नो व्यक्तिगत विवरण पुगेर चोरी तथा बैंकिङ दुरूपयोगको जोखिम बढ़िरहेको छ। अनधिकृत एप डाउनलोड गरेर र भ्रमपूर्ण लिंक खोलेर पैसा ठगीमा परि ब्यूरोमा उजुरी लिएर आउने क्रम बन्न थालेको छ। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड नगर्न प्रहरीले पनि अनुरोध गरेको छ। थप जानकारी साथी विकास थापाकाहीँबाट।
10: अहिले विश्वकप फुटबल चलिरहँदा प्रतियोगिताका खेलहरू निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा तपाईंलाई भ्रमपूर्ण अर्थात स्क्याम विज्ञापन आउन सक्छ। आकर्षक अफर देखाएर बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक खोल्दा र अनधिकृत एप डाउनलोड गर्दा मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुन सक्छ। प्रहरीको साइबर ब्यूरोमा यस्ता उजुरी पर्न थालेको छ। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
2: एप डाउनलोड गर्ने जस्तो .exe, .bat, .ss लेखिएको जुन छ हामीले सूचना पनि जारी गरेका छौँ। लिंकहरू क्लिक गर्न लाउने र उक्त लिंकहरू क्लिक गरिसकेपछि उक्त लिंकमा भएका जुन टर्म्स एण्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाँदाखेरि चाहिँ सर्वसाधारणको ब्याङ्कमा चाहिँ ह्याकर्सहरूको एप्रोच पुगेर ब्याङ्क एकाउन्ट नै खाली गरिदिएको छ।
10: विश्वकप प्रतिको रुचि र मोबाइलमा

0: भनेर त्यसको टर्म्स एन्ड कन्डिसन त हुन्छ, त्यस्तो टर्म्स एन्ड कन्डिसन चाहिँ एलो गर्दै गइसकेपछि चाहिँ हाम्रो मोबाइलहरू एक्कासी बन्द भइदिने, ह्याङ भइदिने, र त्यो अवधिमा चाहिँ ह्याकर्सहरूले चाहिँ ब्याङ्कमा एप्रोच पुर्याउने र खाली गरिदिने काम यसरी नै भइरहेको छ।
1: प्रहरीले अहिले बैंकहरूसँग समन्वय गरी ठगीमा संलग्न व्यक्तिहरूको खोजी र रकम फिर्ताको प्रयास गरिरहेको छ। एकैसाथ धेरै उजुरी परेको र ससाना रकम धेरैवटा खाताबाट चोरी गरेर धेरैवटा खातामा जम्मा गरिएको हुँदा पहिचान गर्न चुनौती रहेको साइबर ब्युरोका प्रवक्ता गिरी बताउनुहुन्छ।
0: ह्याकर्सहरूले विभिन्न व्यक्तिहरूको खातालाई पनि प्रयोग गराइदिया हुन्छ, खातालाई चाहिँ यसरी ह्याक गरेका पैसाहरू, ठगी गरेका पैसाहरूलाई चाहिँ जम्मा गर्ने र त्यहाँबाट विथड्र गर्ने काममा प्रयोग भएको हुनाले कहिलेकाहीँ चाहिँ नोइङली अनोइङली पनि मान्छेहरूको खाता प्रयोग भइरहेको अवस्था हुन्छ। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान चाहिँ जटिल हुन्छ।
1: डिजिटल ठगी गर्ने गिरोहले फुटबल प्रेमीहरूको रुचि र भावनाको फाइदा उठाउँदै लाखौं रूपियाँ ठगी गरिसकेकाले अपरिचित लिंकहरू खोल्नु हुँदैन। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड गर्दा मोबाइलमा रहेका व्यक्तिगत विवरण र बैंक खाता जोखिममा पर्छ। फेरि साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
0: शंकास्पद लिंकहरू अथवा आफूलाई आवश्यक नपर्ने लिंकहरू चाहिँ कुनै पनि हातमा क्लिक नगर्नुहोस्। कुनै पनि एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला एकचोटि सोच्नुहोस् उक्त एप्लिकेशनको आफूलाई प्रयोग के हो र उक्त एप्लिकेशन डाउनलोड गर्नाले त्यसबाट चाहिँ गलत प्रभाव के पर्छ भन्ने कुरा सोच्नु पर्यो। अब विश्वकपको ठगी भन्ने मात्र होइन, अरू विभिन्न अनलाइन ठगीका घटनाहरू घट्दैछन् जसमा चाहिँ आफ्ना ओटिपी कोडहरू, ब्याङ्क डिटेलहरू, पिन नम्बरहरू कसैसँग सेयर गर्नु भएन, अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई इन्टरटेन गर्नु भएन।
2: फेरि पनि खबरकै सिलसिला, कक्षा बाह्रको परीक्षाफल आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,169 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिकतर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यस वर्ष विगतको तुलनामा नतिजामा केही सुधार पनि देखिएको छ। परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका पनि सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँको दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।
3: एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ़दै गइरहेकाले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर अर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ।
2: ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। चिड़ियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको हो। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि चिड़ियाखाना अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिड़ियाखानामा दैनिक अवलोकन गर्नेको भीड़ लाग्ने गर्छ। संक्रमण थप फैलन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिड़ियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। आजदेखि लागू हुने गरी चिड़ियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना शाहले बताउनुभयो। अन्य दिनको तुलनामा भोलि रातो मच्छिन्द्रनाथको भोटो जात्राको दिन चिड़ियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको र मरेका जीव जन्तु थप परीक्षण समेत गरिएको शाहले जानकारी दिनुभएको छ। चिड़ियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीव जन्तु पनि संक्रमित भएका छन्।
3: राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको

0: राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 को उत्कृष्ट चलचित्र घोषणा भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले नै प्राप्त गर्नुभएको छ। यो चलचित्रबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार परान चलचित्रबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पटकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसे ढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसे ढुंगा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.63 अंकले बढ़ेर 2,702.11 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, होटल तथा पर्यटन, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढ़ेका छन्। आज 116 कम्पनीका शेयर बढ़ेकामा 140 घटेका छन्। यस्तै 17 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज बुंगल हाइड्रोको शेयर झण्डै 12.5% घटेको छ। बजार सामान्य बढ़ेको दिन अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम बढ़ेको छ। हिजो 3,41 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीका 1,09,00,000 कित्ता शेयर 4,53,00,000 रूपियाँमा किनबेच भएका छन्।
1: यस्तै हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। आज चाँदीको भाव पनि घट्यो। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले आज आयोजित 9 नगर सभामा आउँदो आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। यसअघि हिजो काठमाडौँ महानगरले पनि वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। सड़क ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग 72,000 रूपियाँ घुस लिएको अभियोगमा यादवमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले 72,000 रूपियाँ घुस लिइसकेको अवस्थामा श्रीदेव यादवलाई नियन्त्रणमा लिएको थियो।
0: ललितपुरको जावला खेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावला खेलमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई अस्ति बुधबार लगनखेलबाट तानेर जावला खेल पुर्याइएको हो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथ यात्रा औपचारिक रूपमा समापन हुनेछ।
1: नेपाल दर्पणमा अब केही विदेशका खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय समेत भएको थियो। मन्त्रालयका अनुसार बर्गेन्स्कमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई हालै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफलहरू छिट्टै शुरू गर्ने तयारी छ। सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टा छुट्टी हस्ताक्षर भएको दावी पनि गरिएको छ, जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन्। इरानका सर्वोच्च नेता आयातुल्लाह मोजाताबा खामेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितको कारण सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ, यद्यपि ती दावीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।
0: जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा आज बिहान आग लागि भएपछि झण्डै 300 जना विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। टोकियोको डाउनटाउन क्षेत्रमा रहेको टाकी नोगावा नम्बर 3 प्राथमिक विद्यालयमा आग लागि भएको हो।
1: अब केही खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलियाले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार मध्यराति 1:15 अमेरिकाको सियाटन रंगशालामा हुनेछ। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई 4-1 हराएको थियो। भोलि बिहान 4:15 स्कटल्याण्ड र मोरक्को बीच खेल हुनेछ। त्यस्तै समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाडेल्फिया रंगशालामा 6:15 शुरू हुनेछ। भोलि बिहान 9:00 टर्की र पाराग्वे बीच खेल हुनेछ। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। आज बिहान भएको समूह चरणको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-1 पराजित गरेको हो।
0: यसैबीच ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेलेको थियो। यो खेलमा पनि नेमारले खेलेका थिएनन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
1: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी।
0: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरो पूर्वाग्रह,
1: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द, कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई,
0: र विश्वकप फुटबलमा आज मध्यराति अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गिवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो
5: है? ए, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
3: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
3: वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
4: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
3: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
4: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
7: मोबाइल 98-026-3111 र 98-026-21-354
8: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो सम्पर्क 071-414-633 मोबाइल 98-570-43-996 लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ होटल रूपन्देही
9: Thank you. लुम्बिनी सिटी कलेजको 2083 को नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 98573049। ठेगाना ड्राइभर टोल तिलोत्तमाचार रूपन्देही।
10: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
9: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
13: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
17: हाम्रा सेवाहरू
13: जनरल फिजिसियन,
17: स्त्री तथा प्रसुति,
13: बाल रोग,
17: छाला तथा यौन रोग,
13: हार जोड्ने नसा तथा बाथ रोग,
17: टाउको तथा मनोरोग,
13: नाक कान घाँटी,
17: जनरल सर्जरी,
13: भिडियो एक्सरे,
17: डिजिटल एक्सरे,
13: ईसीजी,
17: डेन्टल तथा प्याथोलोजी,
13: फिजियोथेरापी
17: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
18: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर टिप र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
19: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
21: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
22: 98570-21835।
23: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
24: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
23: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
25: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
23: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
26: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
27: सबै मिलाइ खुवाउ।
26: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
28: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
29: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि।
30: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
31: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
32: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
31: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
32: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
31: हो त, अब त हाम्रो नगरपालिकाभित्र चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
0: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857079934। लाइन सुक नारायणगढ चितवन। मोबाइल 9855050934।
5: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौ। लाखौं खर्च गरेर विदेशीनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौ, मुरी फलाऊ, खेती योग्य जमिन बाँझो नछाडौ, पसिना बगाउ, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमाझ आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मचरङ्गी गाडको भन्नुभयो दस सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: शिव अब म बेस्तरी खुसी, म त अहिले
7: अब त म त बचे भनेको छु नि। म
9: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका जाने बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
12: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
11: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
13: नमस्ते डाक्टर
14: साहब। नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
14: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
15: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
16: नेपाल सरकार, विज्ञापन बोर्ड.
17: के भयो? के को हल्ला खल्ला हो यो?
18: के हुनु? डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
19: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
17: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
19: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ. बाटो मात्र भएर के गर्ने?
18: हो त है, हामीले त ध्यानै नदिएको.
19: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
16: विकासका नाममा विनाश ननिम्त्याउँ. नेपाल सरकार, विज्ञापन बोर्ड.
20: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
21: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं.
20: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं.
21: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं.
20: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
21: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन.
20: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ.
21: नेपाल सरकार, विज्ञापन बोर्ड.
22: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। कक्षा 12 को नतीजा सार्वजनिक, नियमित तर्फ 69.75% उत्तीर्ण, मौका परीक्षा साउन 2 र 3 गते। 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित, 4 वटा अध्यादेश स्वीकृत। रासोपाले विधान संशोधन गर्दै 1/3 केन्द्रीय सदस्य मनोनित हुने। सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन, बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन। बुटवलमा प्रहरीको साइलेन्ट स्ट्रीट अभियान, लागू औषध सहित 7 युवा पक्राउ, 11 मोटरसाइकल नियन्त्रणमा। मरिग्रामको शान्ति नमूना माविमा बौद्धिक अपाङ्गता केन्द्र कक्षा उद्घाटन, तिलोत्तमा 6 मा संचालित 1 महिने वाद्यवादन तालिम सम्पन्न। र लगातार दोस्रो जितसँगै मेक्सिको बनेमा फिफा विश्वकपको नकआउट चरण पुग्ने पहिलो टोली।

0: ठास गर्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460
2: अब हाल खबर विस्तारमा राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। बोर्डका सदस्य सचिव जंग बहादुर आर्यले परीक्षामा नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो। वैशाख 14 बाट 27 गतेसम्म सञ्चालन भएको परीक्षामा मूलभरबाट 4,18,170 परीक्षार्थी सहभागी थिए, जसमध्ये नियमिततर्फ 3,32,241 र आंशिकतर्फ 85,929 विद्यार्थी सहभागी रहेको बोर्डले जनाएको छ। सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समय अवधि अगावै नतिजा सार्वजनिक गरेको हो। यसअघि एसईको नतिजा पनि 29 दिनमै सार्वजनिक भए गरिएको थियो। सरकारले एसई परीक्षाको नतिजा 1 महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो। यसैबीच परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यस्तै आज सार्वजनिक नतिजा प्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्ने बोर्डले जनाएको छ। 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बसेको बैठकले 4 वटा अध्यादेश स्वीकृत गरेसँगै सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक असार 11 गते 11 बजे बस्ने गरी स्थगित गर्नु भएको हो। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू अधिवेशन शुरू भएकै दिन वैशाख 28 गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 वटा अध्यादेश आज प्रतिनिधि सभाले स्वीकृत गरेको हो। संसदको अधिवेशन नरहेका बेला सरकारले ल्याएको सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आज प्रतिनिधि सभाबाट स्वीकृत भएको हो। यो सँगै अब यी 4 वटै अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापतिले केन्द्रीय समितिमा मनोनित गर्न पाउने संख्या बढ़ाएर विधान संशोधनको तयारी गरेको छ। महामन्त्री विपिन आचार्य नेतृत्वमा रहेको विधान मस्यौदा समितिले प्रस्ताव गरेको संख्या भन्दा पनि बढ़ी हुने गरी केन्द्रीय समितिमा सभापतिले मनोनित गर्ने सदस्य संख्या थप गर्ने गरी सचिवालय बैठकमा छलफल भएको हो। विधानको 4 संशोधनका लागि गठित मस्यौदा समितिले 136 सदस्यीय केन्द्रीय समिति बनाउने गरी मस्यौदा तयार गरेको थियो। आचार्य नेतृत्वको 5 सदस्यीय समितिहरूमा नेताहरू गणेश पराजुली, प्रकाश चन्द्र परियार, डाक्टर चन्दा कार्की र सुशान्त वैदिक सदस्य रहनु भएको छ। सचिवालय बैठकले मस्यौदा समितिले प्रस्ताव गरे भन्दा बढ़ने गरी केन्द्रीय समितिको संख्या थप्ने निर्णय लिएको हो। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रासपाको केन्द्रीय समिति अब 151 सदस्यीय हुनेछ। सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन गरिएको भेटिए कार्यवाही गरिने समेत बोर्डले जनाएको छ। संचार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिइएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी परेका छन्। यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुटा दावीका आधारमा आर्थिक ठगी समेत हुने जोखिम बढ़ाएको बोर्डको भनाई छ। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना परिसर भित्र रहेका जीव जन्तुमा बर्ड फ्लू पुष्टि भएको छ। बर्ड फ्लू पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चितताका लागि आजदेखि नै लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएका छन्। गत चैतमा कोशी प्रदेशमा देखिएको बर्ड फ्लू संक्रमण अहिलेसम्म 10 जिल्लामा फैलिसकेको छ। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिलिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिलिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्ष मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। बुटोलका विभिन्न ठाउँबाट बिहिबार राति 7 युवाहरू लागू औषध सहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटोलले सञ्चालन गरेको साइलेन्ट स्ट्रीट अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक श्री निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेका युवाहरूको साथबाट गाँजा लगायतका लागू औषध बरामद गरिएको छ। प्रहरले चेक जाँचको क्रममा अन्य 8 युवाहरूलाई पक्राउ गरी सम्झाइ बुझाई गरेर राति नै छाडेको छ। यसै गरी प्रहरले बुटौलका विभिन्न ठाउँबाट 11 मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक श्रीवास्तवका अनुसार स्वरूप परिवर्तन गरी चरको स्वर निकाल्ने तथा आवश्यक कागजात पूरा नभएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो। तिलोत्तमाको मणिग्राम स्थित शान्ति नमूना माविमा आजबाट बौद्धिक अपाङ्गता केन्द्र सञ्चालन गरिएको छ। सहकर्मी बिन्दु भट्टराईको रिपोर्ट।
0: शैक्षिक अधिकारको प्राप्ति नै समावेशी शिक्षा हो। राज्यले समावेशी शिक्षाको अवधारणा ल्याए पनि यसको कार्यान्वयनको पाटो भने निकै नै कमजोर छ। तर तिलोत्तमाको शान्ति नमूना माध्यमिक विद्यालयले भने कार्यान्वयन गरी प्रमाणित गरेको छ। यस विद्यालयमा सबै प्रकारका अपाङ्गता भएका बालबालिकाले पढ्न पाउने भएका छन्। विद्यालयमा बौद्धिक अपाङ्गता सिकाइ केन्द्र कक्षाको समुद्घाटन भएसँगै अब सबै प्रकारका अपाङ्गता भएका बालबालिका पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित हुनुपर्ने बाध्यता हटेको छ। यसरी समावेशी शिक्षामा जोड़ दिने नेपालकै पहिलो विद्यालय शान्ति नमूना माध्यमिक विद्यालय भएको दावी गर्नुहुन्छ विद्यालयका प्रधान अध्यापक कुलप्रसाद लामिछाने।
3: हामीले कसरी गर्ने होला भन्ने गरी अरू क्षेत्रका बालबालकहरूले पनि भिजिट गर्ने खालको वातावरण हामीले निर्माण गर्नुपर्छ। विद्यालय सदैव बालबालिकाका साथमा अभिभावकको साथमा छ र नगरपालिकाको निर्देशनमै छ।
0: काम गर्दै जाँदा योजना धेरै बन्छन्, ती योजना मध्ये केही पूरा होलान् भने कतिपय अधुरा, तर सपना सीमित हुन्छ। त्यसै मध्येको एक महत्वपूर्ण र ठूलो सपना पूरा भएको छ अपाङ्गता अधिकार कर्मी सावित्रा घिमिरेको। घिमिरे तिलोत्तमा भित्र यसै विद्यालयमा बौद्धिक अपाङ्गता सिकाइ केन्द्रको रूपमा सञ्चालन हुन लागेको देख्दा दङ्ग हुनुहुन्छ।
4: जसरी तिलोत्तमा नगरपालिकाले समन्वय र सहकार्य गर्नको लागि यो नगरपालिकाको कार्यपालिकाबाट नै पास गरेर बजेट विनियोजन गरेर यहाँका बालबालिकाहरूलाई पढ्ने वातावरण सिर्जना गर्नुभएको छ। नगरपालिका सम्पूर्ण टिमलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
0: नेपालका अधिकांश विद्यालय सक्नेहरूका लागि मात्र भएको बुझाइ छ तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीको, जसका कारण धेरै अपाङ्गता भएका बालबालिका पढ्न पाउने नैसर्गिक अधिकारबाट वञ्चित छन्। यसतर्फ शान्ति नमूना माध्यमिक विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै पालिका साथमा रहेको उहाँको भनाइ छ।
5: नेपालकै यस्तो विद्यालय हो जुन शान्ति नमूना विद्यालयले सबै किसिमका समावेशी किसिमका कक्षाहरू सञ्चालन गरेको, विद्यार्थीहरूले पढ्ने त्यो वातावरण सुनिश्चित गरेको, त्यसले गर्दा म यो शान्ति नमूना विद्यालय परिवारलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो कार्यक्रमले विशेष गरेर तिलोत्तमा नगरपालिका लाई पनि एउटा गर्व महसुस भएको छ कि यो तिरोत्तमा नगरपालिकामा अवस्थित शान्ति नमुना माभिले एक खालको देशमै यो कार्यक्रम गरेर यो बौद्धिक अपाङ्गताको यो पाठशाला सुरु गरेर एउटा पहिचान
0: तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खानले शान्ति नमुना माध्यमिक विद्यालय तिलोत्तमाको गहनाको रूपमा स्थापित बन्न सकेको भन्दै खुशी व्यक्त गर्नुहुन्छ। उहाँले आगामी दिनमा पनि पालिका विद्यालयसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुहुन्छ।
6: शान्ति नमुना माध्यमिक विद्यालयको कारण तिलोत्तमा नगरपालिकाको पहिचान पनि अझ बढेको छ। शान्ति नमुना माध्यमिक विद्यालय कहाँ छ भन्दा तिलोत्तमामा छ। त्यो कारणले चाहिँ शान्ति नमुना माध्यमिक विद्यालयको कारणले पनि तिलोत्तमाको गरिमा पनि बढेको छ।
0: राज्यले समावेशी शिक्षा नीति ल्याएर मात्र हुँदैन, यसमा एक पालिका एक समावेशी शिक्षामा मात्र जोड़ दिन सक्यो भने पनि धेरै परिवर्तनका किरणहरू छरिने कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई

0: बेच्दै कमाउँदै शीर्षकमा विनियोजन गरेको 1,00,000 बजेटबाट शान्ति नमूना माध्यमिक विद्यालयले क्यान्टिन शुरू गरेको हो। डिप्लोमा होटल म्यानेजमेन्टका कोर्डिनेटर भोजराज अवस्थी:
1: त्रिवेणी नगरपालिकाले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विनियोजन गरेको 1,00,000 बजेटलाई हामीले रेस्टुरेन्ट तथा क्यान्टिनको रूपमा शान्ति नमूनामा हामीले भित्राएका छौँ र विद्यार्थीहरू यो कार्यक्रमले अत्यन्त उत्साहित भएका छन्। उनीहरूलाई एकातिर प्र्याक्टिकलको रूपमा पनि यसले काम गरिरहेको छ भने कतिपय विद्यार्थीलाई टाढाबाट आउने यहाँ नजिकै कोठा लिएर बस्ने अनि उनीहरूले बिहानमा आफ्नो खानाको व्यवस्था पनि यहाँ गर्छन् र व्यवसायको रूपमा चाहिँ
0: होटल म्यानेजमेन्ट चौथो वर्षका विद्यार्थी अमृतराज उपाध्याय शान्ति क्यान्टिनका अध्यक्ष हुनुहुन्छ। उहाँले पढाइसँगै अवसरसँग जुड्ने विद्यालयको वातावरणले आफू यसतर्फ आकर्षित भएको बताउनुहुन्छ।
2: हामीले यहाँ नदेखेर बच्चाहरूलाई राम्रो नखुलाएर हामीले यो सञ्चालन गरेका हौ। हामीले अब यो अझै अगाडि फ्युचरमा हामीले राम्रो रेस्टुरेन्ट्सहरू होटल्सहरू खोल्नेछौँ, त्यसमा यही विद्यालयका विद्यार्थीहरू काम नै गर्नेछौँ।
0: होटल म्यानेजमेन्टमा अध्ययनरत 12 विद्यार्थीले शुरू गरेको क्यान्टिनमा सफा र हाइजेनिक खाजा पाइने विद्यालयले जनाएको छ। उक्त क्यान्टिनको शुक्रबार समुद्घाटन गर्दै विद्यालयका प्रधाना अध्यापक कुलप्रसाद लामिछानेले विद्यालय विस्तारै पर्यटकीय विद्यालयका रूपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढ़ेकोमा जोड़ दिनुहुन्छ। तिरुत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले शिक्षालाई अर्थसँग जोड्न विद्यालयले गरेको प्रयत्नको सफलताको कामना गर्दै विद्यार्थीले बनाएको खाजाको प्रशंसा गर्नुहुन्छ।
3: पढ्दै कमाउने विद्यार्थीहरूले पढ्ने पनि र कमाउने पनि र यहाँले एउटा रेस्टुरेन्ट र यो कार्यक्रमले विशेष गरेर तिरुत्तमा नगरपालिकालाई पनि एउटा गर्व महसुस भएको छ।
0: पछिल्लो समय नेपालमा गरी खानुपर्छ भन्ने भावना हराएको छ। विद्यालयले शुरू गरेको पढ्दै कमाउँदै कार्यक्रम समय सान्दर्भिक रहेको र यसले समाजमै सकारात्मक प्रभाव पार्न सक्ने विश्वास व्यक्त गर्नुहुन्छ तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाड।
4: भन्ने कुराको उहाँको आत्मविश्वास बढाउनु भएको छ अहिले आजको दिनमा। अनि विद्यार्थीहरू के हुन्छ, 12 पढेर विद्यार्थी नेपालमा बस्नै चाहनुहुन्छ। त्यसको लागि त तपाईँहरूको भविष्य छ नेपालमा भन्नको लागि त हामीले यस्ता किसिमको कार्यक्रम पनि गर्नु पर्यो। त्यो 12 सिर्जना जुन शान्तिजीले गरेको छ यसको चाहिँ नि उदाहरणीय पक्ष हो यो। यो पक्षलाई सबै विद्यार्थीहरूले आत्मसात गर्ने र त्यसलाई स्थानीय सरकारले पनि फेसिलिट गर्यो भने
0: मुलुकमै उत्कृष्ट विद्यालय मध्येको एक हो शान्ति नमूना माध्यमिक विद्यालय। उत्कृष्ट बन्न उत्कृष्ट काम गर्नुपर्छ। विद्यालयले गरेका थुप्रै नमूना कामका कारण शान्ति नमूना माध्यमिक विद्यालय नमूना विद्यालयको रूपमा स्थापित छ। यस्ता कार्यक्रम अन्य विद्यालयहरूले पनि गर्न सके राज्यको पढ्दै कमाउँदै अभियान सफल हुन सक्ने थियो कि।
5: रिपोर्ट पछि अब बाँकी समाचार। तिलोत्तमा नगरपालिका 6 वडा कार्यालयको आयोजनामा गुरुकट्टामा सञ्चालित वाद्य वादन तालिम आज सम्पन्न भएको छ। तिलोत्तमा आमा समूहको संयोजना भएको तालिम 1 सञ्चालन भएको थियो। तालिममा आमा समूहमा आबद्ध सदस्यहरूको सहभागिता रहेको वडा सचिव कृष्ण बहादुर छेत्रीले जानकारी दिनुभयो। तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर छन्तेलले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। यस्तै रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका अध्यक्ष अर्जुन राज उपाध्यायले वाद्यवादन सिप जीवनोपयोगी रहेको बताउँदै यस्ता कार्यक्रमले नारी सशक्तिकरणमा समेत महत्वपूर्ण टेवा पुर्याउने उल्लेख गर्नुभयो। आमा समूहकी अध्यक्ष पवित्र भट्टराईको अध्यक्षता, उपाध्यक्ष रीता पौडेलको स्वागत तथा कोषाध्यक्ष मन्जु भूषालको सञ्चालनमा भएको कार्यक्रममा तालिमका सहभागीहरूले सिकेको सिप प्रदर्शन समेत गरेका थिए। र फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेस्किकोले लगातार दोस्रो जित निकाल्दै नकआउटमा चरणमा

आफ्नो स्थान सुरक्षित गरेको छ। आज सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यही खेल खबरसँगै हामी साँझ 7 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। कक्षा 12 नतिजा सार्वजनिक, नियमिततर्फ 69.75% उत्तीर्ण, मौका परीक्षा साउन 2 र 3 गते। 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित, 4 अध्यादेश स्वीकृत। राष्ट्रपतिले विधान संशोधन गर्दै 1/3 केन्द्रीय सदस्य मनोनित हुने। सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन, बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन, बुटौलमा प्रहरीको साइलेन्ट स्ट्रीट अभियानमा लागू औषधमा 7 युवा पक्राउ। मणिग्रामको शान्ति नमूना माविमा बौद्धिक अपाङ्गता केन्द्र कक्षा उद्घाटन, तिलोत्तमा 6 संचालित 1 महिने वाद्य वादन तालिम सम्पन्न। र लगातार दोस्रो जितसँगै मेक्सिको बन्यो फिफा विश्वकपको नकआउट चरणमा पुगे पहिलो टोली। अवस्त साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्कार।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: काका निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5625205।
9: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। बैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
2: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न समिति गठन।
3: मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
0: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्यांकन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्यांकन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेशाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
3: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भन्ने विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै छिट्टी हुन सक्छ भन्ने पाटो, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
5: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद 2 संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी 1 संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकृत अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
1: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
6: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन। इन्कम ट्याक्स फ्री, यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छूट दिइराखिएको छ कर तिर्न नपर्ने।
5: वहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरीद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
7: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। उहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
8: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
5: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
2: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवर्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
5: ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिड़ियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
9: अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्रिपुरेसीमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ, अनि त्यहाँबाट चाहिँ हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको उयोहरू देख्यो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिन पर्छ नि, र प्रिकसनरी स्टेपको अन्तर्गत हामीले चाहिँ नि यो दुई सातको लागि जू बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामीले दुई सातको लागि बन्द गरेको हो।
5: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौ सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यस अघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
0: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोप्राइटर मधुमाया जीसी पढे होइन, प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसम विभागले बताएका छन्। यसपटक मनसून भित्रन अघि नै पूर्व तयारीका बारेमा सरकार र सरोकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसम जन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
17: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था हो, तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न एक हप्ता समय लाग्छ। प्युठान भनेपछि
18: मध्यपश्चिम,
17: त्यसकारणले अबको चार पाँच दिन कुरो भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, स्पेसिफिक कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
18: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभएको छ।
17: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौं, एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ,
18: एकरो हुन्छ उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो, तर तपाईँहरूले फिर्ता गर्ने
17: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौं। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछौ।
18: चट्याङ, भूकम्प, बाढ़ी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बस्न सकिन्छ?
17: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो,
18: धेरैवटा विपदको कुरा गर्नुभयो।
17: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको, कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यसकारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढ़ीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढ़ी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यसकारणले हामी चनाखो हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन। पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्व अनुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौं। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही छिन अगाडि नै भए पनि, भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौं। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँहरूले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ शुरू भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढ़ी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनका लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम,
17: यस वर्षको मनसुन कमजोर हुने भनेको समग्र मनसुनको अवस्था भत्र
19: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
0: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमीन बाढ़ी पहिरो खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ। सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू कृषि पुनस्थापना कार्यक्रम बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
20: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउबीजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउबीजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रवर्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता किसान परिचय पत्र कार्यक्रम कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण ब्याज अनुदान युक्त कृषि कर्जा कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा कृषि ज्ञान केन्द्र पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श रोग किरा नियन्त्रण तालिम तथा क्षमता विकास बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ। जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान उद्यमशीलता विकास कार्यक्रम केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
0: विपदपछि राहत बिउ कृषि सामग्री प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन् जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
19: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायको प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
21: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि अनुदानको लागि विशेष गरी
3: कहाँ जाने प्रक्रिया कस्तो हुन्छ सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ उहाँहरूले के छ
19: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामा केन्द्रित हुनुपर्ने भने अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ अहिले
3: हरेक स्थानीय तहमा विपद फोकल पर्सन
19: हुनुहुन्छ विपद फोकल पर्सन हुन्छ अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक विपद स्वयंसेवक पनि परिचालन गर्ने गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ
3: अब हाम्रो सामाजिक संरचना पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन महिलाको नाममा जग्गै नहुने अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन् त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ
19: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने त्यसरी लाभकारी काम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभदायी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभदायी कायम गर्ने त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन तर यसलाई अझै जति हुनुपर्ने हो जति उहाँहरूलाई त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो त्यो पुगेको चाहिँ छैन
0: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको चारवटा अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ ललितपुरको चावलाखेलमा रहेको चिडियाखानामा केही पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना 2 साताका लागि बन्द गरिएको छ उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो।
1: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाउ चैत बैशाखमा सुखायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ। परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ। वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऊ। कञ्चन गाउँपालिका कञ्चन रूपन्देही। लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी बीएसआईटी बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071414633, मोबाइल 98573493996। लुम्बिनी सिटी कलेज तिलोत्तमा 4 ड्राइभ होटल रूपन्देही। लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी सीएसआईटी बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सीट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071414633, मोबाइल 98573493996। ठेगाना ड्राइभर टोल तिलोत्तमा 4 रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज। शान्तिको आवाज।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
6: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
8: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
9: के भनौँ दाई? रोग पनि एक ठाउँ भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
8: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ त? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
10: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जल्दै लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार विज्ञापन हो।
12: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
12: धेरै समय मोबाइल चलाइसिक्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
12: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
16: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
17: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
19: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
19: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
19: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
18: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
20: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
21: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
22: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
23: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
3: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
7: किन त्यस्तो गरेको होला त?
3: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
7: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
8: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: झाडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे दुवै सदनमा सरकारमाथि प्रश्न।
4: आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नै सेनामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
3: यसै साता भएको भनिएको उक्त घटनाबारे के भन्छन् कानूनी मामिलाका जानकार?
5: काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
3: कानूनविद विपिन अधिकारी र एक वरिष्ठ अमेरिकी अधिकारीद्वारा इजरायल र हिजबुल्लाह बीच युद्ध विरामको पुष्टि। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। गैरातीको सघन लड़ाईपछि इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। एकजना वरिष्ठ अमेरिकी अधिकारी र एकजना इजरायली सैनिक प्रवक्ताले यसलाई पुष्टि गरेका छन्। आईडीएफका प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आवश्यक परे सेनाले पुनः सैन्य कार्यवाही गर्ने बताए। अमेरिका र इरान बीचको वार्तालाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ पछिल्लो सहमति भएको हो। आज अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो। लेबनानले मध्यरात यताका इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जना मारिएको बताएको थियो भने इजरायलले हिजबुल्लाले 4 सैनिक मारिदिएपछि आफूले जवाफी आक्रमण गरेको जनाएको थियो। इटालीका विदेश मन्त्री एन्टोनियो टायनीले प्रधानमन्त्री जोर्जा मेलोनीबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। यसै सप्ताहन्तमा उनी अमेरिका जाने तय भएको थियो। मेलोनीप्रति ट्रम्पले गरेका टिप्पणी गम्भीर र अनुपयुक्त भएको टायनीले बताएका छन्। फ्रान्समा यसै साता भएको G7 सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिचाउन बिन्तीभाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटालीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णत बनावटी हो। म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन। यो पहिलो पटक भएको पनि होइन। इटालीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा 2 पुरूषहरूलाई जेल सजाय सुनाइएको छ। रूसी भाषा बोल्ने एकजना ह्याण्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 र अर्का रूमेनियाली व्यक्तिलाई 2 सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रूसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ तर रूसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लडाकुहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र छुवावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दवाब दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दवाबपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दवाब दिएको भनिएको घटनाको आलोचना गरे।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रणाम तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दवाब सृजना गरिएको, विशेष व्यक्ति विरूद्ध पक्राउपुची जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नै सेवामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
3: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
7: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञमाथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
3: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले घटनाबारे सरकारले तत्काल प्रष्ट पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
8: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
3: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दवाब दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
5: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर। त्यस्तै अर्कोतर्फ प्रधानमन्त्री कार्यालय त ल राजनैतिक कुरा भयो होला, तर अख्तियारलाई त थाहा छ कि अख्तियार किन सिर्जना गरिएको हो। त अख्तियारको दुरुपयोग गरेर सार्वजनिक एउटा पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गर्दा काम गर्नुपर्ने निकायले कुनै राजनैतिक संरचनाको व्यवस्थाका आधारमा उसको राजनैतिक नीति भएको कारणले गर्दा या कुनै किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ। र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर, या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
9: तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौं, यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
5: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ, तर यो कानूनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन्। र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने, कहिले गर्ने, कुन रूपमा गर्ने, सबैभन्दा ठूलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो, त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
9: अधिकारीजी, जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौं त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन। विधिको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
5: पहिलो कुरो त यत्रो ठूलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैनन्। र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो, अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन। यो इस्यू के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
9: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन्, जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन, र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
5: संक्षेपमा भन्दा अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
10: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौं, स्वायत्त छौं र आफ्नो काम कर्तव्य र निष्ठाप्रति हामी सचेत छौं भनेर।
3: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गएराती दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणीन्द्र दाहालबाट।
6: इजरायलको डिफेन्स फोर्सले हिजबुल्लाह र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौं, आईडीएफ आवश्यक परेको खण्डमा लड़ाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गएराती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द्व यता लेबननमा कम्तीमा 3,912 मारिएका र 11,699 घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10,00,000 मानिसहरू विस्थापित भएका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: यति बेला रातिको 9 बज्यो।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
15: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
14: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
15: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
14: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
16: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
0: झाडा पखालाले धेरै दुःख दियो, 3 भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ, अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईं र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
0: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
17: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
18: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
1: ओहो
0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
19: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
20: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
21: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्. के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको.
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन. खोइ अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ.
1: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि.
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको

0: जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ज। शान्तिको आवाज।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुलिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: सि बाबु म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बच्यो भने छ नि। म
4: सुँगै सुँदाखेरि रामराजीपुर कलिपुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
6: ए बाबु, हजारो छ टच बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो,
6: एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
6: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बारी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
11: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
12: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
13: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
12: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
14: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
13: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
15: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
17: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
16: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
17: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
18: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
20: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
16: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
20: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
21: तिलोत्तमा 5 मडग्राम रूपन्देही।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
22: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
23: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98570 21 757 र 98472 96 228।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 98570 85 188, 98570 20 752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: होइन पुर्खे बा, किन के भयो र?
5: बाह्र चौरासी
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
4: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071562744, 562745।
6: साउजी क्युआर भयो है?
7: ए भगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बूथ लगायत संपूर्ण सुविधा, ड्यूरेबल, स्टाइलिश र इंटरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाईको घर को इंटीरियर लाई टिकाऊ र सुंदर बनाउँछ। थप जानकारी का लागि ग्लोबल इंटीरियर लाई संपर्क गर्नुहोस्।
1: विश्वास र टिकाऊ हुने सम्पूर्ण फर्निचर का सामग्री एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिंग टेबल, डाइनिंग सेट, किचन, पार्केटिंग, काठ को रेलिंग, सोफा, पार्टेशन लगायत घर अफिस होटल का सम्पूर्ण इंटेरियर काम को लागि ग्लोबल इंटेरियर एण्ड कास्ट उद्योग सम्झनुहोस्। प्रोप्राइटर लील कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इंटेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18
1: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुखायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806311 र 9806211354।
5: लुम्बिनी सिटी कलेजमा भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे बीएससी, बीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमको प्रवेश परीक्षा तयारीको लागि भर्ना खुल्यो। सम्पर्क 071-414-633, मोबाइल 9857043-96996। लुम्बिनी सिटी कलेज किलोत्तमा 4 ड्राइभ होटल रूपन्देही।
6: लुम्बिनी सिटी कलेजको 2083 नयाँ भर्ना सम्बन्धी सूचना। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 4 वर्षे आईटी कार्यक्रमहरू बीएससी, सीएसआईटी, बीआईटीएम र बीसीएमा भर्नाका लागि प्रवेश परीक्षा तयारी कक्षाहरू निशुल्क रूपमा सञ्चालन भइरहेका छन्। आईटी पढ्न इच्छुक विद्यार्थीहरूले समयमै सिट सुरक्षित गर्नका लागि लुम्बिनी सिटी कलेजमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क 071-414-633, मोबाइल 9857043-96996। ठेगाना ड्राइभर टोल तिलोत्तमा 4 रूपन्देही।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
9: फोन नम्बर 071-531-641, 535-641।
10: ए
9: दिल कुमारी आज त काम गर्ने जागरै छैन।
10: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन।
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौं। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू:
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
5: के भनौँ नाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
4: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
6: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 9857068-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
7: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
8: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
7: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
9: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
10: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
9: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
12: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
13: सबै मिलाइ खुवाऊ।
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए तपाईले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
14: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
15: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
16: हो र होइन होला त्यस्तो त
17: सोहिता तिनीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
16: के भएन मिस
17: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
16: हुन्छ
18: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: पितो शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी
21: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक कुन्दुली फ्रेन्डसिप र रिलेसनसिप
22: कुन्दुली .com म डाक्टर खेम कार्कीको साथ फुलदुली .com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
23: नमस्कार हामी खुलदुली .com को श्रृंखलामा छौं आज हामी योभन्दा अगाडिका श्रृंखलाहरूमा तपाईँहरूले सुन्दै गरेको भन्दा एकदमै नयाँ तर एकदम महत्वपूर्ण विषयमा हामी छलफल गर्दैछौ हामी सबैलाई हाम्रो स्वास्थ्य राम्रो हुनको लागि विश्व स्वास्थ्य संगठनले शारीरिक रूपमा मानसिक रूपमा सामाजिक रूपमा र स्पिरिचुअल भनेपछि हामी आध्यात्मिक रूपमा पनि भन्छौ कि सबै हिसाबले चाहिँ तन्दुरुस्त हुनुपर्छ अथवा राम्रो हुनुपर्छ अनि मात्रै स्वस्थ भनिन्छ भन्ने डेफिनेसन दिएको छ त्यसमध्येको हामी सबैले धेरैले छोड्ने विषय भनेको चाहिँ मानसिक स्वास्थ्यको विषय हो र त्यो अहिलेको परिस्थितिमा असाध्यै धेरै मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू प्रशस्त आउने र यसलाई हाम्रो बुझाइमा जे हिजो हामीले चाहिँ यो सामान्य विषय हो भनेर भनिरहेको थियौँ यो विषय चाहिँ अहिले यो जनस्वास्थ्यको एउटा महत्वपूर्ण विषयको रूपमा चाहिँ विकास भइसकेको छ त्यसैले यो हामी हरेक व्यक्तिलाई स्वस्थ रहनको लागि उसको मानसिक स्वास्थ्य चाहिँ राम्रो हुनुपर्छ नत्र भने उसको शारीरिक रूपमा सामाजिक रूपमा राम्रो भए पनि उसले हामीले अपेक्षा गरेको जस्तो चाहिँ काम पनि गर्न सक्दैन अपेक्षा गरेको जस्तो उसले उपलब्धि पनि प्राप्त गर्न सक्दैन त्यसैले यो विषय अहिले एकदम ज्वलन्त भनेर आएको छ त्यसैले यो विषयसँग सम्बन्धित हामीसँग असाध्यै लामो समयको अनुभव भएको र यो विषयमा देश विदेशमा चाहिँ आफ्ना चाहिँ अनुभव र आफ्ना अनुसन्धानबाट प्राप्त चाहिँ विभिन्न विषयहरूमा चाहिँ देश विदेशमा समेत चाहिँ प्रभाव पार्ने गरी काम गरिराख्नु भएको प्राध्यापक जसको 25 वर्षको अनुभवमा उहाँले सर्वसाधारण व्यक्तिहरूलाई समेत बुझ्न सक्ने गरी मानसिक स्वास्थ्यलाई डिमिस्टिफिकेसन भन्छौँ हामीले खास गरी यसलाई चाहिँ यो एकदमै त्यो जार्गनहरूबाट अप्ठ्यारा शब्दहरूलाई एकदम सजिलो बनाएर सबैले बुझ्ने गरी चाहिँ पुस्तक पनि लेख्नु भएको छ र यसलाई चाहिँ यो मानसिक स्वास्थ्यको विषय अथवा कुनै पनि स्वास्थ्यको विषयलाई चाहिँ डिग्लोरिफाई पनि गर्ने एकदमै ठूलो चीज होइन यो हरेक व्यक्तिले बुझ्नुपर्छ र सबैमा एउटा हेल्थ लिटरेसी हुनुपर्छ भन्ने हिसाबमा उहाँले आफ्नो 25 वर्षको अनुभवलाई एउटा किताबी आकार पनि दिनुभएको छ त्यस्तो व्यक्तित्वसँग आज हामी छलफल गर्दैछौ त्यसैले त्यो व्यक्तित्व को होला भनेर तपाईँलाई अलिकति यो मेरो परिचयबाट को होला भन्ने तपाईँको मनमा लागिरहेको हुनसक्छ त्यसैले तपाईँको खुलदुलीलाई चाहिँ अब धेरै बेरसम्म खुलदुली नराखिकन म आजको हाम्रो यो खुलदुली .com को गेस्टलाई पाहुनालाई तपाईँहरूसँग परिचय गराउन चाहन्छु उहाँ हुनुहुन्छ प्राध्यापक डाक्टर सरोज ओझा नमस्कार हजुर
0: नमस्कार
23: अब उहाँलाई अरू प्रश्न सोध्नुभन्दा अगाडि म यहाँहरूलाई उहाँले लेख्नुभएको पुस्तक यो मनोस्वास्थ्य भन्ने पुस्तक छ यो मैले सरर पढेर जाँदाखेरि म उहाँको विद्यार्थी पनि हो र हामीले जे मेडिकल टेक्स्टमा पढ्छौं त्यो टेक्स्टमा पढेर मैले नबुझेका कुराहरू यो किताब पढ्दाखेरि चाहिँ बुझ्नेछ भनेपछि यति सिम्प्लिफाई गरेर उहाँको आफ्नो लाखौं लाख बिरामीहरूसँगको अन्तर्क्रिया क्रिया र उहाँहरूको चाहिँ त्यो सबैको सँगको उठबसबाट एउटा महत्वपूर्ण चाहिँ ग्रन्थ हामीलाई प्राप्त भएको छ र यो बजारमा उपलब्ध छ हामी सबैले आफैले हेरेर यसमा भएका कुराहरूलाई प्रयोग गर्न सक्छौ होइन त्यसैले यो मनोस्वास्थ्य भन्ने पुस्तकको राइटर पनि हुनुहुन्छ र मेरो त शिक्षकै भनिहाले मैले र यहाँ हजारौं हजार चाहिँ चिकित्सकहरूलाई मानसिक स्वास्थ्यको बारेमा उहाँहरूलाई ज्ञान दिने सिप दिने काममा उहाँ संलग्न हुनुहुन्छ शिक्षा र अध्ययन संस्थानको प्राध्यापक हुनुहुन्छ आजको चाहिँ डाक्टर साहबसँगको हाम्रो भलाकुसारी चाहिँ धेरैवटा इस्युजहरू छन् हामी धेरै इस्युजमा सरसँग हामी छलफल गर्ने नै छौं तर अहिले यो पछिल्लो दिनमा बाल बालिकाहरूदेखि वयस्क त वयस्कलाई त हुने नै भइहाल्यो ज्येष्ठ नागरिकहरू सिनियरहरूलाई समेत चाहिँ यो आजभन्दा 10 वर्ष अगाडि र अहिले हेर्दाखेरि यो तनावको अवस्था चाहिँ एकदम बढेर गएको छ स्ट्रेस चाहिँ एकदम बढेर गएको देखिन्छ हामीले विद्यार्थीहरूसँग मैले पनि विद्यार्थीहरूसँग डिल गर्दाखेरि विद्यार्थीहरूसँग पनि त्यो देखिन्छ हरेक तह तबकाका क्षेत्रका मानिसहरूसँग चाहिँ एक खालको तनाव छ एकदम तनावपूर्ण जीवन भनेर भनिन्छ होइन त्यसैले यो तनाव भन्ने चीज नै जसलाई हामी स्ट्रेस भनेर अङ्ग्रेजीमा भन्छौँ यो तनावै के हो यसलाई मानसिक स्वास्थ्यमा यसलाई कसरी लिइन्छ यसको चाहिँ मानसिक स्वास्थ्यमा यसको चाहिँ स्थान कहाँनिर छ यहीँबाट सुरु गर्नु
0: धन्यवाद फर्स्ट डाक्टर किम मलाई यो मौका दिनुभयो अब मेरो अनुभवमा अघि तपाईँले विश्व स्वास्थ्य संगठनको एउटा स्वास्थ्यको डेफिनेसनमा मेन्टल स्वास्थ्य भनेको स्टेट अफ फिजिकल मेन्टल सोसियल स्पिरिचुअल वेलबिङ भन्यो होइन मेन्टलको कुरा गर्ने हो भने चाहिँ मान्छेले मानसिक रोग भनेर बुझ्दो रहेछ एकैचोटि मानसिक रोग बुझ्ने मेन्टल भन्ने बित्तिकै अनि मानसिक रोगमा पनि अब रोग त धेरै किसिमको हुन्छ तर मानसिक रोगमा पनि कडा मानसिक रोग र मानसिक त्यो रोग लाग्यो भने त जीवन खत्तम भयो भन्ने बुझ्ने है म मेरो अनुभव त्यसैले सुरुवातमा जब मैले यो मनोचिकित्सक भएर काम गर्दाखेरिको समयकोमा जुन समस्याहरू मैले देख्ने गर्थेँ अहिले यो कोभिडपछि यो भूकम्प कोभिडपछिको मानसिक स्वास्थ्यको परिस्थितिलाई हेर्दाखेरि मान्छेहरूमा जनचेतना मान्छेहरू आफैमा मनोसामाजिक स्वास्थ्यका समस्या भयो भन्ने कुराको फिलिङ लिएर आउनेहरू पनि नभएको होइन तर यति भन्दा भन्दै पनि अझै पनि बहुसंख्यक मानिस जुन यो मनोस्वास्थ्य भनेर मैले आफूले बुझेको कुरा मैले लेख्न खोजेँ मनोस्वास्थ्य भनेको चाहिँ मान्छेको मेन्टल हेल्थ मेन्टल हेल्थ भनेको एउटा मेन्टल हेल्थमा वेलबिङ हुन्छ मानसिक स्वस्थता हुन्छ र मेन्टल हेल्थमा प्रब्लम हुन्छ मानसिक स्वास्थ्यको समस्या हुन्छ दुवै चिज भयो नि होइन एउटा वेलबिङ पनि हो वेलबिङ नै भएन भने मान्छेलाई मेन्टल वेलबिङ भएन भने के गर्न मन लाग्छ र होइन निद्रा लाग्दैन भोक लाग्दैन मेन्टल वेलबिङ भएन भने आफ्नो काममा ध्यान दिन सक्दैन साथीभाइसँग कम्युनिकेसन गर्न मन लाग्दैन त्यो एउटा पार्ट भयो त्यो रोगको कुरा भएन
23: त्यो जीवनको महत्वपूर्ण पक्ष हो
0: पक्ष भयो
23: शारीरिक कुरा मात्रै हेरिरहेको छ
0: एक्ज्याक्टली
23: तर उसको मनको कुरा
0: त्यो पनि हामी रोगको मात्र कुरा गऱ्यौँ कि होइन, एउटा मानसिक स्वस्थता मेन्टल वेलनेस एउटा पार्ट भयो भने मानसिक स्वास्थ्यको समस्या जुन हामी भन्छौँ अथवा रोग भन्छौँ नि त्यो पनि त धेरै किसिमको हुन्छ नि, धेरै किसिमको हुन्छ होइन, तर हामीले जेनरलाइज के गर्यौँ भने मानसिक रोग भनेर बुझ्यौँ नि। त्यसैले आज हामी तपाईँले जुन प्रश्न उठाउनु भयो नि यो मानसिक स्वस्थता मेन्टल वेलनेसमा तनाव भन्ने चिज हामी

0: त्यसपछि त्यो सँगसँग त्यसपछि अरू विभिन्न किसिमको इन्टेलिजेन्सको कुरा, मेमोरीको कुरा, कन्सन्ट्रेसन कुरा भइ नै हाल्यो. त्यो सबैभन्दा ठुलो कुरा मान्छेको मन भन्छ नि, मन जुन तपाईँले भन्नुभयो नि, त्यो मन भनेको के हो भन्नु भने, मन भनेको फिलिङ हो,
1: फिलिङ्स
0: हो, मन भनेको इमोसन हो नि.
1: इमोसन
0: स्ट्रेस भयो भने पहिलो कहाँनिर उस पर्छ नि, यो डिस्कम्फोर्ट हुन्छ कि, हाम्रो माइन्डलाई डिस्कम्फोर्ट हुन्छ भन्छ,
1: मनमा शान्ति हुन्छ.
0: माइन्डलाई डिस्कम्फोर्ट भनेको एउटा कम्पोनेन्ट, मन डिस्कम्फोर्ट हुन्छ, अशान्ति हुन्छ. त्यो अशान्ति भएर सोचाइ पनि त्यही किसिमको हुन्छ, फेरि अशान्त हुन्छ नि, होइन. यो दुईटा चिज भएपछि मान्छेको व्यवहारमा त्यसपछि त्यो माइन्डले गर्ने कामहरू के हुन्छ भने चाहिँ कम भएर जान्छ कि. त्यसैले तनाव के हो भनेर भन्नुहोस्, तनाव भनेको एउटा इमोसनल रेस्पोन्स हो कुनै डिस्कम्फोर्ट चिजमा. जस्तो आज हामी कुरा गर्दा गर्दै हामीहरू अब आज 2 बजी भेट्ने भन्यौं, तनाव त भइरहेको छ नि, तर 2 बजी हामी ठ्याक्कै भेट्यौँ भने तनाव अट्छ. त्यो तनावले हामीले 2 बजी भेटाउन फेरि मद्दत गर्छ. जसरी म तपाईँ कहाँ हुँदाखेरि स्टुडेन्टहरू पढिरहेको छ, एक्जामको तयारी गरिरहेको, त्यो एक्जामको तयारी भनेको स्ट्रेस, त्यो तनाव जुन छ नि, त्यसले हाम्रो भाषामा चाहिँ यु स्ट्रेस हुन्छ कि. यो यु स्ट्रेस भनेको के हो भन्दाखेरि, एक्जाम छ भनेर पढ्नु, अथवा कसैले कहीँ कहीँ जानलाई भनेर समयमा पुग्नु, अथवा कसैले चाहिँ तपाईँले चाहिँ अब यो काम गरिदियो भनेर चाहिँ जुन हामी एउटा एक लेभलको पोजिटिभ तनाव लिएर त्यो काम गर्छौँ र सफलतापूर्वक पर्फर्मेन्स गर्छौँ, त्यो भनेको यु स्ट्रेस भयो. त्यो हामी सबैको जीवनमा त्यो स्ट्रेस भएन भने पर्फर्मेन्स हुँदैन,
1: त्यो फन्डामेन्टली जरुरी छ,
0: हुँदैन,
1: होइन.
0: तर त्यही ठाउँमा अर्को डिस्ट्रेस भन्छ कि.
1: हजुर,
0: एक्जाम्पल भनौँ, कोही स्टुडेन्ट छ, भोलि एक्जाम छ, हामी त टिचर मान्छे, भोलि एक्जाम लिने भन्यो भने सबैजना गएर के गर्छ भने आज र भोलि बिहानसम्ममा तयारी गर्छ,
1: तयारी गर्छ,
0: अनि भोलि आउँदाखेरि उनीहरू फ्रेस भएर आउँछ, परिपक्व भएर आउँछ र एक्जाम दिन्छ, राम्रो भएर जान्छ. त सम अफ देम कोही कोही व्यक्ति चाहिँ ओहो अब भोलि जाँच, पढ्दाखेरि ध्यान जाँदैन, अलट अफ बाहिरी अरू फ्याक्टरहरू छ उसको, मेन्टली प्रिपेयर छैन, पढ्न सकेन, बढी जाँच भनेछ, फेल भयो भने टिचरले के भन्ला, मेरो साथीहरूको अगाडि मलाई जिस्क्याउँछ, मेरो घर परिवारले के भन्ला. जब मान्छे यो चिजलाई मनमा लिइन्छ अनि माइन्ड के हुन्छ भन्दाखेरि इमोसनली डिस्टर्ब हुन्छ. जब मान्छेको इमोसनल डिस्टर्ब हुन्छ नि, सोचाइ पनि त्यस्तै किसिमको नकारात्मक हुन्छ. यो किन हुन्छ भन्दाखेरि शरीरमा एक किसिमको एउटा नेगेटिभ हर्मोन भनौँ न,
1: केमिकल चाहिँ,
0: न्युरोकेमिकल चिजहरू ब्रेनको, हाम्रो भाषामा कर्टिसोल, नोराड्रेनालिन, यो चिजले के गर्छ भन्दाखेरि स्ट्रेस हुँदाखेरि यो चिज बढ्छ. यो चिज बढेपछि हाम्रो नाडीलाई थाम्यो भने पल्स रेट हाई हुन्छ, ब्लड प्रेसर हेर्नु, ब्लड प्रेसर हाई हुन्छ,
1: मुटु ढुकढुक गर्न थाल्छ,
0: मुटु ढुकढुक गर्न सक्छ. अनि त्यति मात्र होइन, त्यसले मान्छेलाई पेन पनि फिल हुन्छ, हेडेक हुन्छ,
1: टाउको दुख्न थाल्छ,
0: चेस्ट पेन हुन सक्छ,
1: चेस्ट पेन हुन्छ,
0: खान मन लाग्दैन, होइन. यो नेगेटिभ हर्मोन छ नि त,
1: हाँस्न मन लाग्दैन,
0: खुसी हुन हाँस्न मन लाग्दैन,
1: हाँस्नै सक्दैन,
0: होइन. अनि त्यो स्ट्रेसमा यो चिज जब बढ्छ अनि हाम्रो शरीरको फिजिकल हेल्थमा पनि त समस्या आयो, ब्लड प्रेसर आयो भने, सुगर आयो भने, निद्रा नलाग्ने, टाउको दुख्ने, अनि पढाइमा ध्यान नजाने, अनि त्यसो भएपछि द्याट स्ट्रेस बिकम्स डिस्ट्रेस. अनि त्यो जब डिस्ट्रेस हुन्छ नि, भोलि ऊ चाहिँ ब्रेकडाउन हुनसक्छ, जाँचमा उसले राम्रो गर्न सकेन, त्यसपछि झन् फ्रस्ट्रेसन भयो. किनभने जुन समयमा उसलाई टाइम पाइएको, त्यो स्ट्रेस भएको बेलामा उसले त्यो कन्सन्ट्रेट गर्ने, फोकस गर्ने, त्यो समस्याको लागि आफूले प्रिपरेसन गर्न सकेन, अनि इट बिकम्स कोही त्यही स्ट्रेसले मान्छेलाई राम्रो बनायो, कसैलाई त्यसले डिस्ट्रेस बनायो.
1: भनेपछि थोरै तनाव चाहिँ पोजिटिभ तनाव, जुन चाहिँ जस्तो भनौँ न, यो काम चाहिँ यति बजे भित्रमा सकिसक्नुपर्नेछ, भोलि जाँच छ, मैले तयारी गर्नुपर्नेछ भन्नेसम्मको तनाव भएन भने त हामी यहाँसम्म आउँदैनौँ. त्यसैले त्यसले चाहिँ हामीलाई प्रगतिलाई दोहोऱ्याउने पनि भयो. तर त्योभन्दा बढी भएर जब चाहिँ अब
0: शरीरमा न्युरोकेमिकल चेन्जेस आयो,
1: न्युरोकेमिकल चेन्जेसहरू आयो,
0: जसको कारणले ब्लड प्रेसर, सुगर
1: चाहिँ होपलेसै पनि हुने भयो कुनै टाइम,
0: एक्ज्याक्टली.
1: अनि त्यसपछि ला म त सक्दिनँ होला भन्ने लेभलबाट गइसके पछाडि जब शरीरमा परिवर्तनहरू आउन थाल्छ, त्यो चाहिँ लेभल भनेको चाहिँ अब अहिले भनेको हामीले तनावको लेभल भनेको, अथवा देखिने तनाव भनेको चाहिँ त्यो भयो.
0: त्यसैले त्यो डिस्ट्रेसले, जुन स्ट्रेसलाई डिस्ट्रेस भन्यो नि, त्यो डिस्ट्रेस भएपछिको फिजिकल र मेन्टल दुईवटा कम्पोनेन्ट छ. फिजिकल हेल्थमा यसले के असर पार्छ भने, शरीरमा यही मुटु ब्लड प्रेसर बढ्ने, ढुकढुक हुने, चेस्ट पेन हुने, अथवा विभिन्न ठाउँमा दुखाइ हुने फिजिकल सिम्टम, पसिना आउने, होइन. अनि साइकोलोजिकल सिम्टममा के हुन्छ भन्दाखेरि मनमा आत्तिने, मन आत्तिने, डराउने, कुनै

0: शरीरमा ध्यान केन्द्रित नहुने कन्सन्ट्रेसन कम्पनी भनेपछि दुईटा कम्पनी फिजिकल कम्पोनेन्ट्स र मेन्टल साइकोलोजिकल कम्पोनेन्ट्स त्यसैले यो चिज प्रोलङ भएर गयो स्पेसलाई लामो समयसम्म होल्ड गरेर राख्यो भने त्यसपछि यसको कन्सिक्वेन्स फिजिकल हेल्थमा ब्लड प्रेसरको हाई भएर औषधि खानुपर्ने हुनसक्छ
1: डायबिटिज
0: सुगर बढ्न सक्छ अनि यता साइकोलोजिकल पार्टमा फेरि मान्छेहरूलाई त्यो स्ट्रेसद्वारा जुन किसिमले उसको पर्फर्मेन्स घटेर उसलाई फ्रस्ट्रेसन हुन्छ नि एन्जाइटी हुनसक्छ डिप्रेसन हुनसक्छ इन्सोमनिया निन्द्रा नलाग्ने समस्या हुनसक्छ यो भनेको मानसिक स्वास्थ्यको समस्याभित्र भयो
1: भनेपछि एन्जाइटी डिप्रेसन भन्ने जुन समस्या आउँछ
0: त्यो एउटा कारण
1: सुरुवातको चाहिँ
0: स्ट्रेस पनि स्ट्रेसलाई सही तरिकाले
1: गेटवे जस्तो हुने
0: भयो गेटवे जस्तो एब्सोल्युटली होइन
1: अब डाक्टर साहबको अनुभवमा अब हामीले चाहिँ यसो हेर्दाखेरि पब्लिक हेल्थमा जनस्वास्थ्यमा हेर्दाखेरि तनाव एकदमै धेरै तनावको अवस्था बढ्यो भनिन्छ नि यहाँको अनुभवमा नेपालमा अहिले तनावको अवस्था कस्तो छ अनि त्यसका कारणहरू के छन् अलिकति हाम्रो श्रोता साथीहरूलाई बताइदिनु भयो भने अनि त्यसपछि अनि यसको व्यवस्थापन चाहिँ हामीले व्यक्तिगत लेभलमा के गर्न सकिन्छ परिवारमा के गर्न सकिन्छ अथवा चाहिँ सर्भिस प्रोभाइडरहरू डक्टर्सहरू स्वास्थ्य कर्मीहरूले अब मनोपरामर्शकर्ताहरूले कसरी सहयोग गर्न सक्छन् भन्ने कुराहरूमा छलफल गरौँ अहिले हामी खुल्दुरी .com छौँ र यो फर्सी नेटवर्क भन्ने युट्युबमा पनि यहाँहरूले चाहिँ हेर्न सक्नुहुनेछ र सँगसँगै हाम्रो सोसियल मिडियाको विभिन्न प्लेटफर्मबाट पनि सानसानो क्लिप्सहरू यहाँहरूले हेर्नुहुनेछ तर सबै कुरा बुझ्नको लागि चाहिँ कि त तपाईँ रेडियो सुन्नुहोस् कि चाहिँ युट्युबमा सुन्नुहोला हामी छलफलमै छौँ र यहाँहरूको कुनै क्रिया प्रतिक्रिया अथवा यो विषयवस्तुलाई अझ बढी अलि फरक ढंगले चाहिँ बुझाउनु पर्ने छ भने पनि हामीलाई लेखी पठाउनुहोस् हामी आउँदो श्रृंखलाहरूमा त्यो प्रश्नको जवाफहरू पनि हामी दिनेछौँ ल अब हामी
0: अब स्ट्रेसको कारणमा मैले हेरेको म कहाँ हामी कहाँ एज ए प्रोफेसनल हेल्पको लागि आउने व्यक्तिहरूमा कस्तो व्यक्ति आउँछ भन्दाखेरि कारणमा बढी जस्तो चाहिँ साइकोसोसियल फ्याक्टर भन्छ कि मनोसामाजिक
1: समस्या
0: साइकोलोजिकल फ्याक्टर्समा कस्तो हुन्छ भन्दाखेरि कोही कोही मान्छेको स्वभाव होइन कमलो स्वभावको हुन्छ कसैले उसलाई टर्चर गरेको कसैले अब्युज गरेको सानो उमेरमा अथवा कसैले चाहिँ उसलाई चाहिँ हेरेसमेन्ट गरेको होइन त्योदेखि लिएर मान्छेहरूको बीचमा अब कसैले कन्फ्लिक्ट भयो कसैलाई कसैसँग रिलेसनसिपमा भएको मान्छे ब्रेक भयो देखि लिएर अरू सामाजिक समस्याहरूमा चाहिँ कतिको आर्थिक समस्या बेरोजगार लामो समयसम्म कुनै बिमारी भयो रोग निको भएन अनि पारिवारिक फ्यामिली सपोर्ट भएन पियर ग्रुप साथीभाइहरूले उसलाई चाहिँ हेला गर्ने डिस्क्रिमिनेट गर्ने होइन यो विभिन्न किसिमको मनोसामाजिक कारणहरू कोही कोही व्यक्तिमा हावी हुन्छ कि त्यही चिज कसैलाई पचाउन सक्छ कसैले पचाउन सक्दैन होइन त्यसैले जो मान्छेलाई कुनै चिजले अघि भनेको मनोसामाजिक कारणले तनाव उत्पन्न भएर लक्षणहरू फिजिकल लक्षण सिम्टम शारीरिक लक्षण अथवा साइकोलोजिकल मनोवैज्ञानिक लक्षण आयो भने यसलाई म मानसिक रोगी भए भन्ने सोच्नु भएन कि यो भनेको चाहिँ दिस इज ट्रिटेबल दिस इज प्रिभेन्टेबल दिस इज क्युरेबल सबै छ कि यसको यसलाई औषधि खानुपर्छ भन्ने पनि छैन
1: होइन
0: तर मुख्य कुरा के गर्नुपर्छ भन्दाखेरि ती व्यक्तिहरूले जसले यस्तो समस्या हुन्छ मान्छेको जीवनमा अपडाउन भइहाल्छ
1: होइन
0: अपडाउन हुने भयो सफलता असफलता त मान्छेको लाइफमा त एउटा आउने जाने चलि नै राख्छ
1: अब जीवनको परिभाषा नै सफलता र असफलताको सम्मिश्रण हो
0: त्यो एउटा सब त्यो पनि हो र अर्को जीवनको परिभाषा भनेको मलाई के छ भने जस्तो सुकै परिस्थिति आए पनि स्वीकार गर्नु पर्यो एक्सेप्टेन्स इज द की भन्छ कि हामीले याद गर्यौँ नि भूकम्पको टाइममा हामी कति गाह्रो अवस्थामा गुज्रेका थियौँ अहिले हामी बिर्स्यौँ अहिले आफ्नो ठाउँमा छ तर त्यो बेलाको सम्झ्यौँ कोभिडको टाइममा कस्तो डाक्टर साहब आफै यति ठुलो नेपालको स्वास्थ्य मन्त्रालयमा बसेर यति धेरै ठुलो कामहरू गर्नुभयो कति धेरै त्यो बेलाको तनाव बेहोर्नु पर्यो अहिले सम्झिँदाखेरि पनि एक किसिमको त्यो हुन्छ त्यसैले यो तनावको हुने कारणहरू मनोसामाजिक रूपमा हेऱ्यो भने मनोवैज्ञानिक कारण सामाजिक कारण आर्थिक कारण पारिवारिक कारण जे जस्तो भए पनि हामीले त्यो तनावलाई चाहिँ होल्ड गरेर राख्यौँ मनमा लिइराख्यौँ यसलाई बाहिर निस्किने बाटो दिएनौ अथवा त्यो तनावको समाधानको लागि स्टुडेन्टलाई एक्जाम नदिकन त पास भएन एक्जाम बाट जानै पर्यो नि त लेख्नै पर्यो अथवा आन्सर त गर्नै पर्यो होइन त्यो परिस्थिति सामना गर्ने क्यापासिटी त्यो स्ट्रेस बहन गर्ने क्यापासिटी डेभलप गरेर हामीले यी मनोसामाजिक कारणहरूलाई हामीले ओभरकम गर्न सक्यौँ भने
1: अब डाक्टर साहबसँग त अब जति यति धेरै चाहिँ विषयवस्तुहरू छन् हामीले चाहिँ समयलाई हेरेर यसलाई मिलाउँदै जाने हो अहिले मलाई चाहिँ डाक्टर साहबसँग सल्लाह गर्न मन लागेको कुराकानी गर्न मन लागेको चाहिँ यो उमेर अनुसार पनि स्ट्रेसको कारणहरू फरक फरक हुन्छ
0: एकदम एब्सोल्युट फरक
1: जस्तो अब अहिले हाम्रो चाहिँ धेरै हाम्रो रेडियो अडियोबाट खुलदुली .com सुन्ने युवा किशोर किशोरीहरू हुनुहुन्छ होइन र युवा किशोर किशोरीहरू मात्रै हुँदैन मैले हिजो एउटा हेरिरहेको थिएँ खास गरी 18 वर्षदेखि 40 वर्षको उमेर समूहमा चाहिँ एकदम धेरै हाम्रा श्रोताहरू र दर्शकहरू हुनुहुन्छ होइन त्यसैले यो उमेर अनुसारको स्ट्रेसलाई हामीले अलिकति फोकस गरेर यो 18 देखि अथवा 40 वर्षसम्मको उमेरमा हुने स्ट्रेसलाई अलिकति बढी जोड गर्यौँ भने चाहिँ हाम्रो श्रोताहरूको धेरैवटा जिज्ञासा पनि छ कि यो तनावसँग सम्बन्धित त्यसलाई पनि हामीले चाहिँ
0: अब यसलाई चाहिँ अझ दुई भाग 18 देखि 20 देखि 30 वर्ष भनौँ 30 देखि 40 वर्ष होइन यो 20 देखि 30 वर्ष भनेको हामीले कलेज स्टुडेन्टको एउटा लाइफ पार गरेर अब आफ्नो खुट्टामा उभिनको लागि ब्याचलर मास्टर्स गर्ने करियर एजुकेसनको करियर ओरिएन्टेड तनाव स्पेसली हाम्रो जस्तो देशमा जहाँ शिक्षा एजुकेसनको लागि चाहिँ विदेश जानुपर्ने बाध्यता होइन त्यो करियर ओरिएन्टेड आफूले भनेको अपर्चुनिटी नपाउने त्यो करियरमा पनि के छ एजुकेसनलाई फेरि आर्थिक पक्ष त्यत्तिकै इम्पोर्टेन्ट छ फ्यामिलीको सपोर्ट त्यत्तिकै इम्पोर्टेन्ट छ त्यसरी करियर ओरिएन्टेड कुरामा यो 20 देखि 30 वर्षमा मैले देखेकोमा र त्यसमा धेरै समस्या अनि त्यसपछि रिलेसनसिप केटाकेटी साथीहरूको रिलेसनसिप अन्त साथीभाइहरूको पियर ग्रुप्स अनि त्यस सँगसँगै अझ अरू चिज इम्पोर्टेन्ट अल्कोहलहरूको सेवन यो ड्रगहरूको सेवन यो टाइममा होइन पियर ग्रुपको साथीभाइको सरसँग
1: होइन
0: अनि अर्कोतिर आर्थिक समस्या होइन यी विभिन्न किसिमको तनावहरूमा झेलेर हामीले हेऱ्यौँ भने आत्महत्याको जुन कुरा गर्दाखेरि मोस्ट कमन उमेर नै 18 देखि 30 वर्ष छ
1: 18 देखि 30 वर्ष
0: यसको कारण नै के भन्दाखेरि मान्छे आवेशमा आएर इम्पल्सिभ भएर त्यो टाइममा आफूले भनेको कुरामा आफ्नो इच्छा पुरा भएन रिलेसनसिप ब्रेक भयो विभिन्न किसिमको टर्चरमा बाँच्नु पर्यो भन्ने एउटा पक्ष भयो तनाव यो 30 देखि 40 वर्षमा के हुँदो रहेछ भन्दा त्यसमा यसो हेरेको चाहिँ अब त्यो बेलामा मान्छेहरूको अलिकति कतिको म्यारिज भइसकेको हुन्छ तर आर्थिक बच्चाहरू पनि भर्खर सुरुवात हुन्छ र त्यो बेलामा के हुन्छ भने एकातिर आर्थिक समस्या आफ्नो फ्यामिली धान्नको लागि अर्कोतिर आफ्नो एउटा जब सेटिस्फ्याक्सन नहुने होइन जब सेटिस्फ्याक्सन नहुने अनि अर्कोतिर पनि के भयो भन्दाखेरि यो साथीभाइहरूको सरसङ्गतमा नकारात्मक यो ड्रग अल्कोहलको समस्या त्योदेखि लिएर फ्यामिली लाइफ कसै कसैको चाहिँ म्यारिज पछि अब रिलेसनसिप ब्रेक हुने होइन यो सबै ऊ भयो क्या यो फ्रजाइल जस्तै भयो त्यसैले मलाई के लाग्छ भने यो सबै यो उमेर नै सबैभन्दा इम्पोर्टेन्ट के हो भन्दाखेरि तनाव हुनसक्छ तनावलाई चाहिँ हामीले जुनसुकै तनाव होस् त्यो तनावको व्यवस्थापनमा हामीले ध्यान दियौँ यसको उपाय केसम्म जाउँ
1: त्यसैले अब यसमा चाहिँ महत्वपूर्ण ठाउँमा हामी आइपुगेका छौँ अब मलाई के लाग्छ भने जस्तो एउटा व्यक्तिले चाहिँ मलाई स्ट्रेस हुन लाग्यो है भनेर कसरी रिकग्नाइज गर्ने अघि पनि हामीले छलफल त गर्यौँ त्यसलाई फेरि फोकस गरौँ अनि स्ट्रेस भयो है भनेपछि चाहिँ उसले कसरी व्यवस्थापन गर्छ व्यक्तिगत रूपमा नि अब कसरी थाहा पाउने त मलाई तनाव भयो भनेर
0: पहिलो कुरा चाहिँ एउटा कुनै इभेन्ट घट्छ कुनै घटना घट्छ परिवारमा समाजमा व्यक्तिमा एउटा घटना घट्छ त्यो घटनाले उसको फिलिङलाई डिस्कम्फोर्ट बनाउँछ
1: एकदम डिस्कम्फोर्ट हुन्छ
0: होइन एकदम
1: मिठो
0: नरमाइलो लाग्छ
1: नरमाइलो लाग्छ
0: अनि छटपटी हुन्छ खुसी लाग्दैन अनि त्यस्तै पऱ्यो रुन मन लाग्छ एकान्तमा बस्नु मन लाग्छ निद्रा लाग्दैन भोक लाग्दैन होइन अहिले भनेको फिजिकल साइकोलोजिकल सिम्टम हो
1: अब निन्द्रामा पनि बेलुका सुत्न खोज्छ तर घटनाले फ्ल्यासब्याक
0: भइराख्छ होइन यस्तो किसिमको भयो भने यसलाई चाहिँ हामीले अब लिने मान्छेले कसरी लिनु पर्यो भइसकेपछि त एक्सेप्ट गर्नु पर्यो
1: पहिलो कुरा चाहिँ जे घटना भयो
0: भइसके
1: त्यसलाई हामीले चाहिँ अब स्वीकार्नुको विकल्प छैन
0: होइन स्वीकार्नु पर्यो
1: त्यो नै पहिलो
0: पहिलो भयो त्यसपछिको दोस्रो के हुनसक्छ भन्दाखेरि यसको विकल्प के त अब यसको चाहिँ अल्टरनेटिभ सोल्युसन के हुनसक्छ त्यो सोल्युसनमा मैले म आफै सक्छु कि सक्दिनँ मेरो नजिक मेरो स्ट्रेन्थ भनेको मेरो साथी होला मेरो फ्यामिली मेम्बर्स होला तिनीहरूसँग मैले के सहयोग आफ्नो कुराहरू राखेर कसरी सहयोग लिने होइन त्यसले सोसियल कनेक्सन फ्यामिली कनेक्सन सोसियल हेल्प फ्यामिली हेल्प भनेको त्यो बेला हो क्या
1: भनेपछि एउटा व्यक्तिले उसँग भएको स्ट्रेसलाई अनलेस एन्ड अन्टिल सेयर गर्दैन नि अर्को मान्छेले त बुझ्दैन
0: बुझ्दैन
1: त्यस कारणले व्यक्तिगत रूपमा त उसले के गर्नु पर्यो पहिला चाहिँ घटनालाई स्वीकार्नु पर्यो
0: पर्यो
1: विकल्पको लागि उसले चाहिँ आफ्नो आफन्त नातेदार विश्वास गर्ने मान्छेहरू यसको बारेमा छलफल सेयर गर्नु पर्यो
0: छलफल गर्नु पर्यो
1: कुराकानीहरू गर्नु पर्यो
0: र मनभित्र चाहिँ दबाएर राख्नु भएन स्पेसली सुसाइड हुने कारण किन भन्दाखेरि त्यो आफ्नो फ्रस्ट्रेसन होपलेस हेल्पलेसनेसलाई चाहिँ उसले सप्रेस गर्यो
1: भनेपछि यसलाई चाहिँ जे समस्या परेको छ त्यो समस्या चाहिँ एकदमै बोल्डली यो चाहिँ मैले भन्दाखेरि चाहिँ केही बिग्रिन्छ कि भनेर राख्ने होइन कि यसलाई चाहिँ भन्दाखेरि चाहिँ यो सुध्रिन्छ होइन
0: जोसँग भन्दाखेरि मैले सन्तुष्ट सहयोग र मैले समानुभूति इम्प्याथी भन्छ कि सहानुभूति दिने मान्छे त धेरै हुन्छ
1: धेरै हुन्छ
0: त्यो सहानुभूतिको पछि लाग्नु हुँदैन
1: बिचरा भन्नेहरू धेरै हुन्छ
0: धेरै हुन्छ
1: तर चाहिँ त्यसलाई फिलिङ गरेर
0: त्यसलाई आफू जस्तै फिलिङ गरेर जसले हामीले सपोर्ट गर्न सक्छ त्यो बाटो
1: व्यक्तिहरूलाई भन्नु
0: पर्यो
1: दोस्रो कुरा
0: अब अरू त्यो त्यो प्रसङ्ग अझ व्यक्तिले आफूले गर्ने केही चिजहरू गर्नु पर्यो पहिला आफूले पनि सर्टेन व्यक्तिगत आफ्नो एउटा जीवनशैलीमा चाहिँ लाइफस्टाइल भन्छ कि हेल्दी लाइफस्टाइल हेल्दी लाइफस्टाइल भनेको हाम्रो यो 24 घण्टालाई हामीहरू के हुन्छ भन्दाखेरि मैले देखेकोमा समस्या भएका बिरामीहरू अथवा मसँग आउने प्रब्लम लिएका आउनेहरू मलाई रातभरि निद्रा लाग्दैन मलाई भोक लाग्दैन मलाई खानु के पनि गर्नु मन लाग्दैन भन्ने राति 3-4 बजेसम्म 2-3 बजेसम्म मोबाइल हेर्ने विभिन्न डिजिटल प्लेटफर्महरूमा जाने होइन अनि बिहान ढिलोसम्म सुत्ने त्यसपछि राम्रोसँग खाना पनि नखाने मान्छेसँग बोल्न पनि नबोल्ने कोठामा लक गरेर बस्ने यो होइन जीवन लाइफस्टाइल कस्तो हुनु पर्यो भन्दाखेरि 24 घण्टामा हामीले कमसेकम 7-8 घण्टा सुत्नलाई राख्नु पर्यो र सुत्नु भनेको कुरा चाहिँ ब्रेनलाई माइन्डलाई एउटा इज रेस्ट हो त्यो रेस्टले चाहिँ ब्लड सर्कुलेसन सबै चिज माइन्डले के हुने त्यो माइन्ड भोलि एक्टिभ हुनको लागि उसले चाहिँ त्यो केही चिज पाउनुपर्ने चिज उसले प्राप्त गर्छ
1: त्यसले न्युट्रिएन्ट प्राप्त गर्छ
0: निद्रा नलाए पनि आँखा चिम्मा गरे पनि पुग्छ अँध्यारो कोठामा त्यसले पनि हाम्रो ब्रेनको मेलाटोनिन भन्ने हेल्दी हर्मोन निस्केर मान्छेले राम्रो गर्छ
1: मेलाटोनिन निस्किने गयो भने त निद्रा लागिहाल्छ
0: लागिहाल्यो
1: तर पनि आँखा चिम्लिएर अँध्यारो कोठामा बस्यो भने पनि केही न केही मात्रामा त मेलाटोनिन निस्किन्छ
0: तर निद्रा लागेन भनेर डिजिटल प्लेटफर्ममा जाने
1: डाक्टर साहब अब निन्द्रा लागेन होइन निन्द्रा लागेन भने व्यक्तिगत रूपमा चाहिँ उसले निन्द्रा लाग्नको लागि के गर्न सक्छ औषधि बाहेक
0: अब यो औषधि बाहेक त उसले आँखा चिम्मै गर्ने अब कति कुराहरू निद्राभन्दा अगाडिका स्लिप हाइजिन भन्छौँ कि अलिकति खाना खाएको 2-3 घण्टापछि मात्र सुत्ने साँझ पख अलिकति हलुका व्यायाम गर्ने
1: होइन
0: लाइट खाना खाने अनि कोठा चाहिँ अलिकति सफा अँध्यारो बनाएर त्यो अरू डिस्टर्बहरू नहुने गरेर कुल अनि काम गर्ने भन्छ होइन त्योदेखि लिएर चाहिँ कमसेकम अरू यो मिडिया सोसियल मिडियाबाट 1 घण्टा अगाडि आफूलाई चाहिँ टाढा राख्ने निद्रा लागेन भने पनि बरु आँखा चिम्मा गरेर सकारात्मक पोजिटिभ कुराहरू माइन्डमा मेमोरीहरू आफ्नो फ्युचरको बारेमा सोच्ने हो कि पास्टको पोजिटिभ कुराहरूले ल्याउने हो कि त्यसरी चाहिँ रात एउटा माइन्डलाई एउटा रेस्ट दियो
1: नकारात्मक कुराहरूलाई हामीले हटाउनु पर्यो हरेक चोटिको जस्तो कतिपय बेलामा चाहिँ निन्द्रा लाग्दैन त्यही घटनाको फ्ल्यासब्याक आइरहेको छ नि त्यसलाई डिस्ट्र्याक्ट गर्नु पर्यो पोजिटिभ कुराहरू सोच्नु पर्यो मिठो सपनाहरू बनाउनुहोस् न होइन योजनाहरू बनाउनुहोस् बरु त्यो गरौँ तर के छ भने त्यही पुरानो कुरालाई सम्झ आँखा चिम्लिने पुरानो कुरालाई सम्झिने होइन कि अब नयाँ संसार मैले कसरी विकास गर्न सकिन्छ भन्ने हिसाबमा जानु पर्यो होइन अरू कुनै त्यस्तो मेडिटेसनहरू हुन्छ
0: होइन छ हुन्छ अनि त्यसपछि बिहान उठिसकेपछि कमसेकम हामी आफ्नो जुन आजभोलि फिजिकल एक्टिभिटी भन्छ कि होइन योगा मेडिटेसन वाकिङ होइन बिहान उठ्ने बित्तिकै बरु पानी पिउने होइन अनि अलिकति फिजिकल एक्टिभिटीहरूमा फोकस गर्ने
1: अहिले यो फिजिकल एक्टिभिटी त एकदमै
0: होइन त्यसैले भन्छ नि 24 घण्टामा 10,000 पाइला भन्छ कि 3 किलोमिटरको वाकिङ त्यतिको वाकिङ चाहिँ कुनै न कुनै रूपमा हामीले दैनिक रूपमा गर्न सक्ने होइन बिहानै गऱ्यो भने फाइदा के हुने रहेछ भन्दाखेरि हामीले जुन काम त दिउँसो सुरु हुन्छ नि बिहान त्यसलाई फ्रेसनेस आउँछ कि
1: एक्ज्याक्टली
0: होइन त्यसैले एक्सर्साइज होइन स्लिप अनि डाइट
1: हजुर
0: डाइट पनि हेल्दी डाइट हेल्दी डाइटमा के आउँछ भन्दाखेरि हामी जङ्क फुड होइन होइन अब त्यो हेल्दी डाइटमा विशेष गरेर हामीले फोकस गर्नु भने पानी प्रशस्त पिउनु सक्नु पर्यो होइन अब आफ्नो नर्मल दाल भात त भइ नै हाल्यो होइन त्यसमा अलिकति सक्छ छ भने हरियो सागपातहरू फलफुलहरूले फोकस गर्ने होइन ओभर इटिङ नगर्ने अनि आफ्नो काममा आफ्नो कामको टाइममा चाहिँ सुत्ने टाइममा कामको कुरा टेन्सन लिनु भएन कामको टाइममा फेरि राति निद्रा लाग्दैन भनेर सोच्नु भएन
1: अरू कुरा सोच्नु भएन
0: फोकस
1: जे काम गर्न खोजिएको त्यसैमा
0: फोकस गर्ने बीच बीचमा ब्रेक लिने यो चिज पनि एउटा पार्ट भयो खानपिन एक्सर्साइज स्लिप अनि अझ इम्पोर्टेन्ट कुरा के भने सोसियल कनेक्सन कि
1: एक्ज्याक्टली
0: होइन कमसे कम आफ्ना कुराहरू आफ्नो मनपर्ने मान्छेसँग सेयरिङ गर्ने फिलिङ सेयर गर्ने इमोसन सेयर गर्ने सोचाइहरू सेयर गर्ने उहाँहरूको सल्लाह लिने सोसियल कनेक्सन यो पनि त्यत्तिकै इम्पोर्टेन्ट पार्ट हो
1: यो फिजिकल एक्सर्साइजको कुरा गर्दाखेरि चाहिँ लाग्छ मैले पढेको सुनेको कुरामा चाहिँ एक्सर्साइज गरिसकेपछि हाम्रो शरीरमा इन्डोर्फिन निस्किन्छ
0: एक्ज्याक्टली
1: त्यो इन्डोर्फिनले चाहिँ हाम्रो यो नेगेटिभ केमिकल्सहरूलाई घटाउने
0: एक्ज्याक्ट
1: र पोजिटिभ केमिकल्सहरूलाई चाहिँ बढाउने काम
0: जस्तो पेन हुन्छ नि
1: हो
0: पेनलाई चाहिँ कम गर्न इन्डोर्फिन काम लाग्छ
1: काम लाग्यो
0: होइन अनि त्यो जुन हामी यहाँ वाकिङ गर्छौँ नि त्यसले हाम्रो जुन अघि भनेको नेगेटिभ कोर्टिसोल यिनीहरूको मेटाबोलिजम त्यसलाई चाहिँ डाइजेस्ट गर्छ त्यसपछि ब्लड प्रेसर पनि घट्छ सुगर लेभल पनि घट्छ शरीरमा भएको पेन पनि घट्छ
1: तनाव पनि
0: घट्छ
1: होइन त्यस कारणले फिजिकल एक्सर्साइज चाहिँ एउटा महत्वपूर्ण
0: वाकिङ एक्टिभिटी फिजिकल एक्टिभिटी
1: फिजिकल
0: कुनै पनि फर्ममा
1: जेसुकै होस् तपाईँले चाहिँ कुद्नुहोस् दगुर्नुहोस्
0: वाकिङ
1: करेसाबारीमा काम गर्नुहोस् वाकिङ गर्नुहोस् हलो जोत्नुहोस् तर के गर्नु पर्यो भने पसिना पनि आउनु पर्यो मुटुको धड्कन पनि बढ्नु पर्यो मुटुको धड्कन बढिसके पछाडि चाहिँ स्वाभाविक रूपमा इन्डोर्फिन निस्किन्छ त्यो इन्डोर्फिन हाम्रो शरीरमा निस्कियो भने सम्भवतः हामीलाई तनावलाई व्यवस्थापन गर्नलाई पनि धेरै सहयोग गर्छ भनेपछि हामीले योग मेडिटेसन फिजिकल एक्टिभिटिज अब योग मेडिटेसनको पनि हेल्प हुन्छ एकदमै धेरै हुन्छ
0: एकदम
1: होइन अनि सुत्ने बेलामा पनि टाइम मिलाउनु पर्यो
0: एकदम
1: होइन
0: त्यो स्लिप हाइजिन भन्छ कि
1: सुत्ने र उठ्ने पनि टाइम मिलाउनु
0: त्यसैले 24 घण्टालाई तिनटा डिभाइड गर्ने
1: त्यो 24 घण्टा
0: 8 घण्टा
1: आठ
0: आठ घण्टा
1: हजुर
0: सातदेखि आठ घण्टाको
1: स्लिप
0: आठ घण्टाको काम बाँकी आठ घण्टामा एक घण्टाको
1: फिजिकल एक्टिभिटी
0: अझ हामीसँग 7 घण्टा हुन्छ त्यो 7 घण्टालाई आफ्नो विभिन्न किसिमको आवश्यकता अनुसारको
1: सामाजिक हिसाबमा चाहिँ एक्टिभ रहने त्यस पछाडि चाहिँ आफ्नो परिवारसँग बस्ने साथीभाइहरूसँग बस्ने तर सकारात्मक कुराहरू गर्ने नयाँ कुराहरू गर्ने
0: प्रेजेन्ट टाइममा
1: प्रेजेन्ट
0: बाँच्न कोसिस
1: गर्ने एकदमै महत्वपूर्ण कुरा फेरि पनि दोहोऱ्याउँ हाम्रो प्रोफेसरले भनेको अहिलेको समयमा बाँच्ने प्रेजेन्ट टाइममा अहिलेको समयमा बाँच्ने अहिलेको समयमा रमाउन
0: भविष्यप्रति चाहिँ होपफुल हुने
1: होपफुल हुने
0: आशा जहिले पनि
1: जहिले
0: निराशावादी होइन किनभने भोलिकोलाई के थाहा छ
1: हो
0: तर जहिले पनि आशावादी हामीले उसो हेरौँ नि कोभिडको टाइममा हामीलाई यति निराशा लागेको थियो तर आज चेन्ज भयो नि त
1: चेन्ज भयो होइन त्यति बेला हामीलाई कस्तो लागेको थियो भने डाक्टर साहबले कुरा उठाइहाल्नु भयो त्यो कोभिडले यस्तरी गाँजेको थियो कि अब हामीलाई स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्दाखेरि के लाग्थ्यो भने कसरी अब मान्छेलाई चाहिँ बाँच्नलाई मोटिभेसन गर्ने होइन कसरी आशा जगाउने होइन सपना त देखाउनु पर्यो नि हामी बाँच्छौँ भनेर होइन अब त्यो देखाउनलाई पनि हामीलाई बहुत गाह्रो
0: भइसक्यो
1: क्या होइन त्यसैले पटक पटक हामीले त्यो कसरी मोटिभेसन गर्न सकिन्छ
0: समयले ठिक बनायो
1: तर मेसेज
0: समय इज द मेन फ्याक्टर
1: टाइमले टाइम हिल्स
0: त्यसैले धैर्यता जतिसुकै स्ट्रेस भएर बस्यो भने पेसेन्स धैर्यता र आत्मविश्वास र आशावादी
1: हुनु पर्यो
0: त्यति चिज मनमा राख्न सक्यो भने जतिसुकै ठुलो स्ट्रेस होस् न यसले ढिलो ढिलो चाँडो चाहिँ यसलाई म्यानेज गर्नु चाहिँ
1: श्रोता साथीहरू दर्शक साथीहरू अहिले प्रोफेसरले भनिहाल्नुभयो धैर्यता गुमाउनु भएन हामीलाई इस्यु हुन्छ प्रब्लम हुन्छ 10 कुराहरू हाम्रो चाहिँ अगाडि आइरहेको हुन्छ त्यसको उपाय पनि देखिरहेको हुँदैन होइन के गर्ने भनिरहेको बेलामा पनि हामीले धैर्यता गुमाउनु भएन र आत्मविश्वास गुमाउनु भएन एक दिन हामीले यसलाई जित्छौँ होइन त्यसैले त्यो टाइम हिल्स भनेर समयले के गर्नेछ भन्दा चाहिँ स्वाभाविक रूपमा हामीलाई सहयोग गर्नेछ कि हामी त्यो तनावबाट मुक्त हुन सक्छौ यो आत्मविश्वास भयो भने पनि तनावलाई कमै गर्न सकिने भन्नु होइन त्यसैले व्यक्तिगत रूपमा यी चिजहरू आफूले आफ्नो लाइफ स्टाइलहरू बनाउने र सोचमा परिवर्तनहरू ल्याउने सकारात्मक सोचका कुराहरू गर्नेदेखि लिएर अब परिवारले अब कुनै परिवारको एउटा सदस्यलाई त्यो एकदम तनावपूर्ण जीवन बिताइरहेछ भन्ने थाहा पाएपछि परिवारले चाहिँ कसरी सहयोग गर्न सक्छ?
0: एक्ज्याक्टली, अब त्यो हुन सक्छ त्यो परिवारको गार्जियन फादर होला अथवा मदर होला अथवा उसको छोरा होला अथवा छोरी होला अथवा आफ्नै जो परिवार हुन्छ। सबभन्दा इम्पोर्टेन्ट कुरा के रहेछ भने हामीले पहिला इम्प्याथी जो मान्छे सफरहरू छ नि, मेरो स्कुल मेरो छोरा अथवा छोरीले ले सुसाइड एटेम्प गर्यो सानो स्ट्रेस भवन त्यसलाई गाली गरेर तिमी यति सानो टेन्सनमा यति तनावमा तिमीले यस्तो गर्ने भनेर जुन भन्न थाल्यौ भने ऊ झन् उसलाई चाहिँ दुखी हुन्छ। तर उसले गर्ने बाध्यता जुन किन भयो त, उसको मनोविज्ञान किन त्यस्तो कमजोर भयो, त्यो मनोविज्ञानमा आफूलाई पनि राखेर सोध्नु पर्यो, त्यो किसिमको भावना हुनु पर्यो। र दोस्रो कुरा चाहिँ ती व्यक्तिबाट उहाँको मनका फिलिङहरू सुन्नु पर्यो कि, सुन्ने मान्छे हुँदैन,
1: महत्वपूर्ण कुरा सुनिदिनु पर्यो,
0: सुनिदिनु पर्यो लिसनिङ,
1: अनि त्यो सुन्ने वातावरण तयार गरिदिनु,
0: वातावरण तयार गर्नु पर्यो
1: होइन। कहिले काहीँ त कस्तो हुने रहेछ भने नि डाक्टर, अब छोराछोरीहरूले चाहिँ केही भन्न अभिव्यक्त गर्न चाहिरहेछ तर बाबाआमाले त्यो अभिव्यक्त गर्ने अपर्च्युनिटी नै नदिने,
0: उसको भावना
1: भावनै नबुझिदिनु, यो पनि समस्या हुन्छ भएन। त्यसैले चाहिँ घरमा यस्तो खालको एउटा वातावरण बनाऊ कि कसैलाई पनि तनाव आउने खालको परिस्थिति सिर्जना हुँदाखेरि सेयरिङ गर्न सक्ने,
0: सेयरिङ
1: छलफल गर्न सक्ने, त्यसको चाहिँ सामूहिक रूपमा चाहिँ त्यसको समाधान लिन सक्ने खालको वातावरण पनि बनाउनु
0: भएर उसलाई मोरल बुस्ट अप,
1: अनि मोरल बुस्ट अप
0: के गर्दाखेरि उसलाई चाहिँ आत्मविश्वास जोगाउन सकिन्छ, जोगाउन सकिन्छ त्यो समस्या समाधानको लागि
1: बुस्ट गरिदियो भने होइन।
0: एक्जाम त छोराछोरीले दिनु होला, त्यो एक्जाम दिने वातावरण बनाउनलाई चाहिँ हामीले कसरी बुस्ट गर्ने, न कि तिमी यदि नम्बर ल्याएन यदि भएन भने तिमी चाहिँ खत्तम हुने भयो म तिमीलाई यहाँ कहीँ यस्तो गर्दिनँ भन्यो भनेर झन्
1: झन् झन् पीडा।
0: त्यसैले त्यो फिलिङहरू सबैले एक्लै अर्कालाई बुझेर हामीले उसलाई आत्मविश्वास बढाउने अनि सकिएको हेल्प गर्ने सुनिदिने अनि सकिन्छ भने उसलाई आफ्नो तर्फबाट गर्न सकिने सहयोगहरू आफ्नो लेभलले गर्न सकिन्छ भने कसैको आर्थिक समस्या भयो अथवा कसैको कुनै पारिवारिक कन्फ्लिक्ट होला त्यसमा यता सकारात्मक विचारले उहाँहरूसँग चाहिँ यता सहभागी भइदियो भने धेरै जसो तनावका व्यवस्थापनहरू चाहिँ
1: परिवारमै
0: परिवारले पनि ऊ गर्न सक्छ, यसले पनि गर्न सकेन भन्ने कुरा जुन
1: हो। अब यसले गर्न सकेन भने अब अहिले हामीले प्रोफेसनल्सहरूको हेल्प भनौँ न,
0: एक्ज्याक्टली
1: त्यो प्रोफेसनल्सहरूको हेल्प पनि लिनु जरुरी,
0: एक्ज्याक्टली हो।
1: तर अब परिवार पछाडि हाम्रो चाहिँ समुदाय पनि हुन्छ कि, समुदायको पनि त रोल हुनु सक्छ,
0: कति इम्पोर्टेन्ट
1: छ। अब यो के गर्यो भने चाहिँ हामीले एउटा स्ट्रेसलेस कम्युनिटी डेभलप गर्न सक्छौँ भन्ने लाग्छ
0: मलाई। कस्तो लाग्छ भन्दाखेरि अब मान्छे विभिन्न किसिमको हुन्छ होइन, तर जोसँग सेयरिङ गर्दाखेरि आफूलाई विश्वास छ उहाँले सुन्नुहुन्छ, सक्यो भने सहयोग गर्नुहुन्छ, नभए कमसे कम सुनिदिनुहुन्छ,
1: सुनिदिनुहुन्छ।
0: र उहाँले चाहिँ खालि हामीलाई सहानुभूति मात्र दिने होइन कि उहाँले सक्यो भने सहयोग गर्नुहुन्छ भन्ने आफ्नो इमोसनलाई सेयर गर्ने पनि हुनु पर्यो। र अर्को इम्पोर्टेन्ट चाहिँ प्रोफेसनल हेल्पको कुरा हुनु, हामीले प्रोफेसनल हेल्प भनेको जो कोही हुनसक्छ कि,
1: एक्ज्याक्ट
0: साथीभाइ हुनसक्छ होइन, कोही आफ्नो टिचर हुनसक्छ, कुनै अरू फ्यामिलीको रिलेटिभहरू हुनसक्छ, त्यो सँगसँगै आजभोलि त धेरै मनोचिकित्सा मनोविदहरू काउन्सिलरहरू पनि हुन्छ नि, त्यहाँ जाने भनेको मलाई मानसिक रोग भएर जाने होइन नि, इम्पोर्टेन्ट कुरा कि,
1: महत्वपूर्ण,
0: मेरो मनोस्वास्थ्यलाई मेरो मानसिक स्वास्थ्यमा अलिकति मलाई तनाव सृजना भयो, यो तनाव वहन गर्नलाई तरिकाहरू छ कि, रिल्याक्सेसन टेक्निकहरू छ, वैज्ञानिक रूपमा प्रुफ्ड रिल्याक्सेसन टेक्निक छ, योगा छ, मेडिटेसन छ,
1: मेडिटेसन छ,
0: धेरै अनि औषधि पनि छ चाहियो भने, तर विज्ञको सल्लाहमा त्यो चिजको पछि गइयो भने त्यो तनावले जुन एउटा कन्सिक्वेन्स भनौँ न त्यसले उत्पन्न गर्ने जुन किसिमको एउटा चाहिँ फिजिकल हेल्थ कम्प्लिकेसन साइकोलोजिकल कम्प्लिकेसनलाई चाहिँ रोकथाम गर्न मद्दत गर्छ।
1: जस्तो डाक्टर साहब अहिले मैले मतलब चर्चामा आइराखेको जस्तो मसाज छ होइन, रिल्याक्सेसनहरू,
0: म्युजिक थेरापी,
1: म्युजिक थेरापी हुनसक्छ, आयुर्वेदको पनि थुप्रै यो चाहिँ तरिकाहरू हुने रहेछ, अब त्यो शिरोधारिया भनेर शिरोधारा भनेर
0: आयुर्वेदिक
1: तेलमा लगाइदिने होइन, धारा चाहिँ लगाइदिने, यस्तो यस्तो चिजहरू पनि अहिले बजारमा
0: एब्सोल्युटली
1: त्यो बढेर गएको छ होइन, मतलब आइरहेको छ। त्यसैले अघि सरले एउटा महत्वपूर्ण कुरा के उठाउनु भयो भन्दाखेरि चाहिँ प्रोफेसनल हेल्प भनेको चाहिँ हाम्रो चाहिँ डक्टरकै आउने भन्ने कुरा मात्रै
0: होइन,
1: त्यहाँ चाहिँ हामीभन्दा अगुवा जान्ने र हामीलाई सहयोग गर्न सक्ने खालको समुदाय जोसुकै मान्छे पनि हाम्रो चाहिँ सहयोग उसले दिन सक्छ
0: होइन
1: त्यो कुरा हामीले पहिचान गर्नु पर्यो र उसँग सहयोग लिनु पर्यो र त्यो सँगसँगै अब चाहिँ मनोविमर्श अथवा मनोपरामर्श अथवा चिकित्सकले चाहिँ तनाव व्यवस्थापनमा के हिसाबले सहयोग गर्न सक्छ
0: स्पेसली मनोविमर्श मनोचिकित्सकले त अघि मैले भनेको रिल्याक्सेसन काउन्सिलिङ साइकोथेरापी भन्छ कि डिफ्रेन्ट टर्म्सहरू छ नि त्यसमा चाहिँ बिना मेडिसिन त्यो रिल्याक्सेसन टेक्निकहरूको बारेमा उहाँहरूलाई जानकारी गर्न सकिन्छ जुन चिज अपनायो भने चाहिँ त्यो स्ट्रेस घटेर जान्छ अथवा कोही कोहीले धेरै नै तनावबाट उत्पन्न भएको साइकोलोजिकल लक्षणहरू मन आत्तिने डराउने अथवा निद्रा नलाग्ने भोक नलाग्नेलाई केही दिनको औषधिले पनि क्विकली चाँडै रिकभर गर्न मद्दत गर्छ
1: क्विक फिक्स गर्नलाई हुन्छ त्यसो चाहिँ रेगुलर काउन्सिलिङ गर्यो भने
0: काउन्सिलिङ
1: रेगुलर चाहिँ मतलब इन्टरेक्सनहरू गर्यो भने यसलाई चाहिँ
0: मलाई त के लाग्छ नि साँच्चै तनाव मात्र कुरा हो भने जीवन लाइफ स्टाइलमा अघि भनेको हेल्दी लाइफ स्टाइलहरूलाई सदुपयोग गर्न सक्यौँ भने धेरै जसो तनावहरूलाई हामीले चाहिँ ऊ गर्न सक्छौँ जस्तो लाग्छ मलाई समाधानमा लान सक्छ
1: डाक्टर साहब अब यसको अब हामी अहिले छलफलको अन्त्यमा चाहिँ के लाग्छ भने तनावका थुप्रै जटिलताहरू देखिन्छन् होइन तनाव रेगुलर रूपमा तनाव भइराख्यो भने अहिले हामीले एउटा चाहिँ अध्ययन पनि गरिरहेछौँ जसको चाहिँ यौन दुर्बलता छ नि यौन दुर्बलता भएका मान्छेहरूको चाहिँ अधिकांश मान्छेहरूको तनाव भेटियो यसको सम्बन्धको बारेमा अलिकति
0: हो दुवै चिज यहाँ यो बायोलेट्रल ऊ छ कि बायोडिरेक्सनल भन्छ यो यौन दुर्बलता हुनु एउटा तनाव हुन्छ तनाव हो भने यौन दुर्बलता यो बायोडिरेक्सनल ऊ भयो
1: मतलब त्यो दुइटै एकलै अर्कालाई गरिरहेको छ
0: त्यसैले यौन दुर्बलताको कारण त धेरै हुन सक्छ नि त
1: होइन
0: यसको मेडिकल कारण हुन सक्छ साइकोलोजिकल कारण हुन सक्छ र मान्छेको आफ्नै एउटा स्वभावले पनि हुन सक्छ अथवा यी विभिन्न किसिमको तनावले
1: गाजिएको हुन सक्छ तर नेपालको एउटा सन्दर्भमा चाहिँ हामीले अधिकांश ठाउँमा के देखियो भन्दाखेरि चाहिँ जो मान्छेलाई स्ट्रेस छ एन्जाइटी अथवा डिप्रेसनकै अवस्थामा छ त्यो मान्छेहरूको चाहिँ अधिकांश मान्छेहरूको चाहिँ उनीहरूको चाहिँ यौन जीवन पनि बिग्रेको देखियो
0: कारण किन भन्दाखेरि त्यो बेलामा चाहना नै कम हुन्छ डिजायरै कम हुन्छ किन मनोविज्ञानै कमजोर छ नि त डिजायरै कम भएपछि त्यसले दुर्बलता भन्नु भएन कि ज्वरो आयो कुनै कारणले ज्वरो आयो सबै ज्वरोलाई एन्टिबायोटिक नै चल्नुपर्छ भन्ने
1: छैन
0: इट डिपेन्ड्स के कारण
1: हो
0: बिना औषधि पनि ठिक हुँदैन त्यसैले दुर्बलता हुनु भनेको भोक नलाग्नु भनेको अथवा निद्रा नलाग्नु भनेको रोग ठुलो होइन पहिलो बुझाइ के
1: हो पहिलो बुझाइ नै के हुनु पर्यो भन्दा चाहिँ त्यहाँ चाहिँ कुनै त्यस्तो ठुलो समस्या छैन यसको समाधान भनेको मैले व्यक्तिगत रूपमा पनि खोज्न सक्छु परिवारले पनि मलाई सहयोग गर्न सक्छ भन्ने
0: र यो फेरि स्ट्रेस हो भने त झन् प्रब्लमै
1: भएन
0: त्यसैले त निर्मूल भइहाल्छ
1: निर्मूल भइहाल्छ त्यसैले श्रोता दर्शक साथीहरूलाई हामी के अनुरोध गरौँ भन्दाखेरि चाहिँ अधिकांश साथीहरू जसले सुनिराख्नु भएको छ उहाँहरूको यौन जीवनमा केही समस्याहरू आएको छ भने पनि यो कतै तनावको कारणले त होइन भन्ने पनि हामीले लिनु पर्यो र यो तनावको व्यवस्थापन गर्न सकियो भने हाम्रो यौन जीवनलाई पनि हामी खुसी बनाउन सक्छौ सुखी बनाउन सक्छौ र यौन जीवन भन्ने बित्तिकै त्यहाँ चाहिँ जोडीको कुरा आउँछ लाग्छ अब होइन दुईजनाको बीचको सन्तुष्टिको कुरा आउँछ सन्तुष्टि र आनन्द भनेको चाहिँ हाम्रो जीवनको महत्वपूर्ण लक्ष्य हो हामी सबैले सन्तुष्टि र आनन्द प्राप्तिकै लागि सबै चिजहरू गरिरहेछौँ हामी जागिर खाइरहेछौँ धपडी गरिरहेछौँ तनाव पनि हामीले वास्तवमा के छ भने त्यसको चाहिँ अल्टिमेट एम चाहिँ तनाव लिने भनेको एउटा राम्रो जीवन
0: जीवनलाई सक्सेसतिर लाग्यो
1: होइन सक्सेसतिर लानलाई सक्सेस केसँग जोडिएको छ भन्दा चाहिँ सक्सेस भयो भने एकदम आनन्दपूर्ण जीवन बिताउन सकिन्छ भनेर त्यसैले यो सबै जोडिएको छ यसलाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने सन्देशसहित हामी आजलाई छुट्ट्यौं तर यहाँ थुप्रै कुराहरू चाहिँ गर्न बाँकी छ तर हामीलाई समयले दिएन र हामी सिरिजमा अब यहाँहरूलाई हामीले एन्जाइटीको कुरा गरेका छौँ डिप्रेसनको कुरा गरेका छौँ योसँग अरू थुप्रै कुरा जोडिएको छ नन कम्युनिकेबल डिजिज अहिले हामीले यति गाँजेको छ प्रेसरको कुरा अघि पनि गऱ्यौँ डायबिटिजको कुरा गऱ्यौँ अनि यी सबै चिजहरूसँग यो मानसिक स्वास्थ्य पनि मनोस्वास्थ्य पनि जोडिएको छ
0: यसैमा एउटा सान्दर छ अब तनाव भनेको नेचुरल चिज है
1: प्राकृतिक चिज हो
0: जसरी निद्रा चाहिँ बायोलोजिकल निड
1: हो
0: भोक बायोलोजिकल निड हो यौन चाहना बायोलोजिकल निड हो सबै चिज बायोलोजिकल
1: निड होइन
0: त्यसैले तनाव पनि यो चिज बायोलोजिकल निडहरूसँग चाहिँ जोडिन सक्छ
1: जोडिन्छ
0: तर तनावको कारणको पहिचान गरौं त्यसलाई समाधानतिर लागौं सबै यो अहिलेको बायोलोजी युनिट सबै चाहिँ ठिक ठाउँमा
1: ठिक ठाउँमा हुन्छ.
0: त्यसैले प्राकृतिक चिज भएको हुनाले एउटा यु स्ट्रेस सकारात्मक पर्फर्मेन्सको हिसाबले तनावले लिएर वहन गर्यो भने हाम्रो जीवन सफलतिर जान्छ.
1: एकदमै. अब यही महत्वपूर्ण सन्देशका साथ आजको हाम्रो छलफललाई हामी यहीँ टुङ्ग्याउँछौ र फेरि आउँदा दिनहरूमा प्राध्यापक डाक्टर सरोज ओझासँग हामी कुराकानी गरिहाल्छौ. आजको यो श्रृंखलामा यहाँको समय र यहाँको महत्वपूर्ण विचारको लागि हामी यहाँहरूलाई हार्दिक आभार व्यक्त
0: गर्छौँ
1: र हामी सबै यो अहिलेको श्रृंखलाबाट बिदा हुन्छौ. नमस्कार.
2: खुलदुली.com म डाक्टर खेम कार्कीको साथ खुलदुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे.
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
4: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
6: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
7: नेपाल सरकार, विज्ञापन बोर्ड.
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर. आज कति दिन रे?
4: 3 दिन भयो.
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
4: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि.
3: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर.
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले.
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र.
7: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: स्वास्थ्य गर्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: काशीराम चापागाईजी सोध्नुहुन्छ, हरिओम गुरुदेव, विगतका नकारात्मक स्मृतिले निकै पिरोल्ने र पछुतोपन हुँदा ध्यानमा जानलाई कठिनाई परिरहेको छ, यस भावबाट कसरी मुक्त हुन सकिन्छ र कसरी ध्यानमा जान सकिन्छ? सुन्दर प्रश्न। विगतका स्मृतिहरूले ध्यानमा जान बाधा पुर्याइरहेका छन्। स्मृतिहरूमा राम्रा स्मृतिले त बाधा पुर्याउँदैनन्, सामान्यतया नराम्रा सम्झनाहरू, नराम्रा घटनाहरूको यादले ध्यानमा जान बाधा पुर्याउँछन्। किन पुर्याउँछन् भने आँखा खोलेर हेर्दाखेरि त अरू विषय पनि बाहिर देखिन्छ, अनि बाहिरको विषयले हाम्रो मनलाई खिचेर लैजान्छ। कहिले मन उता, कहिले उता उता हुन्छ, अनि त्यो स्मृतितिर त्यति ध्यान जान पाउँदैन। त्यसकारण सजिलो हुन्छ त्यो स्मृतिबाट एकछिन मुक्त भएको हो कि जस्तो लाग्छ, याद आउँदैन विगतका घटनाहरू, दुःखदायी घटनाको पनि सम्झना आउँदैन जब बाहिर अरू विषयहरू देखिन्छ। तर जब आँखा बन्द गरेर बसिन्छ, बन्द गरेपछि बाहिर हेर्ने विषय त भएनन्, हाम्रो मनलाई तान्ने खिच्ने कुनै चिज बाहिर छैन, त्यो बेलामा हाम्रो मनलाई हाम्रा स्मृतिहरूले खिच्न थाल्छन्। त्यसमध्ये जस्तो स्मृति, जुन सम्झना बढी गाढा छ, जसले भित्र धक्का दिएको थियो, मन मस्तिष्कलाई अलिक कडा धक्का दिएको थियो, त्यस्ता स्मृतिहरू सतहमै हुन्छन् र पहिला त्यही स्मृतिहरू आउन थाल्छ, त्यही सम्झना आउँछ, अनि ध्यान गर्यो कि त्यही सम्झ्यो, आँखा बन्द गर्यो कि त्यही विषय सम्झना आउँछ र दिगदार लाग्छ, के गर्ने होला, यो त समस्यै भयो जस्तो लाग्छ, अनि ध्यान गर्न मन लाग्दैन। अब ध्यान गर्यो कि त्यही नराम्रो सम्झना आउँछ, अनि के ध्यान गर्नु नि, जहाँ ध्यान लगाउन खोजेको लाग्दैन। ल, एकैछिन भगवानमा ध्यान लगाऊ भन्यो, भगवान सम्झ्यो, भगवान सम्झँदा सम्झँदै मन चाहिँ कतिखेर ती पुग्यो थाहै छैन, त्यही नराम्रो घटनामा मन पुगिसकेका हुन्छ। एकछिन आउँदै जाँदै गरेको श्वासमा ध्यान लगाउन त भनेर श्वासलाई हेर्न थाल्यो, श्वास हेर्दा हेर्दै कतिखेर मन उछिटिएर त्यही पुग्छ पुग्छ, मनले चाहिँ त्यही कुरा याद गरिरहेका हुन्छ। त्यसपछि मानिस आतिन्छ, बरु ध्यान नगरेकै राम्रो, कमसेकम ध्यान नगर्दाखेरि त्यो दुःखदायी घटना त याद आएको छैन नि, अरू अरू कुराहरू देखिन्छ, रमाइलो हुन्छ बरु, तर ध्यान गर्दा त झन कठिन भयो जस्तो लाग्छ, यो समस्या हो। अब यसको समाधान के गर्ने त, यस्तो अवस्थामा के गर्ने? यस्तो अवस्थामा सिधा ध्यानमा बस्नु हुँदैन, ध्यान गर्नुभन्दा पहिला ध्यानका लागि बनेका विधिहरू हुन्छन्, त्यो विधि प्रयोग गर्नुपर्छ। त्यसैको लागि त विधि बन्या हो नि, त्यही मन जाला, त्यही पहिलेकै स्मृतिहरूमा गएर मन अल्झेला भनेर नै ध्यानका विधिहरूको निर्माण गरिएको हो। विधिहरूमा शरीरलाई चलाउने विधि हुन्छ, श्वासलाई चलाउने विधि हुन्छ, मनलाई चलाउने पनि विधि हुन्छ। हामी शरीरबाटै प्रारम्भ गर्छौं, पहिला शरीरको ऊर्जा जगाउँछौं, शारीरिक व्यायाम, योगहरू इत्यादि केही न केही हुन्छ जसले शरीरको ऊर्जालाई क्रियाशील गराइदिन्छ, शरीरका ब्लकेजहरू, जामहरू सबै

खुल्दछन्, शरीरमा ऊर्जा सरेर प्रवाह हुन्छ। त्यसपछि श्वास, श्वासको क्रिया गर्नुपर्छ। प्राणायामका विधिहरू छन्, खुब मजाले प्राणायाम गर्ने। प्राणायामका धेरै प्रकारका विधिहरू छन्, तीव्र गति, मध्यम गति, मन्द गति, विभिन्न प्रकारका प्राणायामलाई, प्राणायाम भनेको श्वास लिने छोड्ने रोक्ने तरिकाहरू, यसमा चाहिँ विभिन्न तरिकाहरू हुन्छन्। छिटो गर्ने पनि हुन्छ, विस्तार गर्ने हुन्छ, ठिक्कसँग गर्ने हुन्छ, यो मनको स्थिति हेरेर हुन्छ। शुरूआतमा गर्दाखेरि तीव्र गतिका प्राणायामहरू गर्नुपर्छ, अनि मध्यम गति हुँदै मन्द गतिमा जानुपर्छ। यी प्राणायामहरूले हामीलाई ती स्मृतिहरूबाट अलग गर्नलाई सहयोग गर्छन्। एकैछिन हामी निर्विचार भएको अनुभव गर्छौं, आफूभित्र विचारहरू खाली भएको, मन खाली भएको, एक प्रकारको शून्यताको अनुभव गर्छौं। तर यो अनुभव धेरै बेर हुँदैन, केही समय त निर्विचारको अनुभव गर्नुहुन्छ, केही समयपछि फेरि विचार चल्न थाल्छ, अनि विचार चल्न थाल्यो भने फेरि त्यही स्मृतिमा पहिलेकै ठाउँमा जाने सम्भावना रहन्छ। त्यसको लागि तेस्रो विधि प्रयोग गर्नुपर्छ, तेस्रो विधिलाई धारणा भनिन्छ। पहिला योगाभ्यास अथवा योग आसन, दोस्रो प्राणायाम, तेस्रो धारणा। यो कसरी हुन्छ भने पहिला योगाभ्यास गर्नुभयो, शरीरको ऊर्जा जगाउनुभयो, शरीरमा एक प्रकारको ताजगी आयो, शरीरले तपाईँलाई साथ दियो, अनि प्राणायाम गरेर मनलाई खाली बनाउनुभयो। एक प्रकारले भन्नुहुन्छ भने हाम्रो मनलाई यो तटस्थ अवस्थामा ल्याउनुभयो, न्यूट्रल गियरमा ल्याउनुभयो, मन तटस्थ भयो, न राम्रो विचार न नराम्रो विचार, कुनै विचारै छैन, खाली भयो। त्यो खाली भएको बेलामा मात्रै मनलाई दिशा दिन सकिन्छ। मनले कुनै नराम्रो विचार याद गरिरहेको बेलामा सिधै नकारात्मक मनलाई सकारात्मक बनाउन सकिँदैन, पहिला त्यसलाई खाली बनाउनु पर्छ। प्राणायामले खाली बनाइदिन्छ। त्यसपछि धारणा, धारणा चाहिँ मनलाई अब कता मोड्ने, कहाँ लैजाने त, नत्र त त्यही नराम्रोमा मन जान्छ। राम्रोतिर कसरी लैजाने भन्ने धारणाका विधिहरू हुन्छन्, ध्यानका विधिमा यो सबै सिकाइन्छ। त्यो धारणाको विधि समातेर त्यो धारणातिर गएपछि मन अब त्यो नराम्रो स्मृतिमा गएन, आँखा बन्द गरेर कहाँ जाने उसले दिशा पायो, आफ्नो दिशा भेट्टाएपछि फेरि उतै जान्छ। र धारणाले चाहिँ मनलाई लामो समय किन स्थिर गर्छ भने त्यो धारणामा धारणा मात्रै हुँदैन, त्यहाँ आनन्द हुन्छ। कुनै पनि धारणा आनन्दमुखी हुन्छ। धारणा कस्तो विधि हुनुपर्छ, पल पल सुख बढाउने विषय हुनुपर्दछ। धारणाको लागि पल पल सुख बढाउने विषय चाहिँ हुनुपर्छ। जे पाए उही, जस्तो पाए उस्तै धारणा गरेर हुँदैन। कुनै पनि धारणाले त्यो सुख उत्पन्न गर्छ कि गर्दैन त्यो ख्याल गर्नुपर्छ। त्यसरी सुख उत्पन्न गर्ने धारणामा मनलाई लगाइसकेपछि हाम्रो मन कस्तो रहेछ भने जहाँ सुख पायो त्यतै बस्दो रहेछ कि। सुख भेट्टाएपछि मन किन हिँड्थ्यो र नि, मनले पनि खोजेको सुख नै हो नि। जसरी अलिकति सुखको अनुभव भयो भने मन जतिखेर पनि त्यहीँ जान्छ। त्यही भएर त मानिसहरू नसामा फसेका छन् नि, कुनै प्रकारको नसा खायो सुखको अनुभव हुन्छ, अनि मनले के भन्छ भने कतिखेर खाऊ कतिखेर खाऊ भन्छ कि। त्यस्तै जस्तो जब तपाईँले ध्यानबाट सुखको अनुभव गर्नुहुन्छ अनि चाहिँ कतिखेर ध्यान गरौं कतिखेर ध्यान गरौं हुन्छ, मन त्यता मात्रै जान्छ, एकोरिन्छ। मन सुखतिर, आनन्दतिर, शान्तितिर मन एकोरिन्छ। त्यसपछि सबै प्रकारका खराब लतहरू आफै हट्छन्। यो नकारात्मक विषयलाई, विगतका नराम्रा स्मृतिहरूलाई सम्झिरहनु पनि खराब लत हो। यो लतबाट व्यक्तिलाई निकालेर कुलतबाट सुलतमा लैजान
सकिन्छ। यसैको लागि ध्यान हो, ध्यानका विधि समातेर ध्यान गर्ने, समाधान आफै हुन्छ।

शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज

0: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
0: हुन्छ हुन्छ, पठाउँ है। ए ए नानी, छोरी।
2: हजुर,
0: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
2: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
2: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
0: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
0: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
10: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
11: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गए। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन।

0: औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
1: बिनिसरा मसरङ्गी गैडकोट भन्नुभयो 10 हिटौजी हात खुट्टा चल्दैन थियो मेरो पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुलिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गएँ उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएँ जान्छु भनेर भन्यो। डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ के 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
2: श्री बाबु म बेस्तरी खुसी म त अहिले
1: अब त म त बचेँ भनेछ नि
2: रामराजीपुर कलिपुर भन्छ न पितनमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
4: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934।
5: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मडिग्राम रूपन्देही।
6: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्।
7: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
8: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
7: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहना एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
9: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
10: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनु का साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नु का साथै खरिद बिक्री पनि गरिन्छ है।
11: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842712882 र 9847024870।
12: किन झगराउनु भछ काका?
13: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
12: मैले त भनेकै हो नि काका, तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
13: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
10: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857021757 र 9842796228।
14: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्ष देखि आईटी र व्यवस्थापन शिक्षा में अब्बल साबित हुँदै आएको यस क्षेत्र को पहिलो आईटी कलेज में बीसीए बीसीएस आईटी बीबीए में सीमित सीटहरूको लागि नया भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस BNS M Pharma। विस्तृत जानकारी को लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवी नगर, फोन 071410380 071410479, मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।

0: बर्जर घर रंग रौनक घर रमन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद न पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फीट को सिल्क इल्यूजन डिजाइन पनि शर्तहरु लागू हुने छन्
1: होइन पुर्खेबा किन के भयो र
2: बाह्र चौरा आइस घुमे छैम्बे एक गरेर
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एक पटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्स रे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
2: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
3: उत्सवको पर्व
4: एसआर किप्सन क्यानन ब्रान्डको 8 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
3: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
4: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
3: फोन नम्बर 071-542-649 549-649
5: खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
5: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
5: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
7: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
8: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
9: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
10: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
8: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
11: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
8: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98-570-72-397 र 98-475-42-914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा सुनौ अहिलेसम्मका मुख्य खबर शीर्षक। सर्वोच्च अदालतको फैसला, सरकारबाटै अवज्ञा, थप 21 उद्योगको लाइन काटियो। कक्षा 12 को नतिजा सार्वजनिक, नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण। 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित, 4 वटा अध्यादेश स्वीकृत। राजसभामा 8 पदाधिकारी र 50 केन्द्रीय सदस्य मनोनयन गर्न प्रस्ताव। सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन। बर्ड फ्लू देखिएपछि सदर चिड़ियाखाना अनिश्चितकालका लागि बन्द। यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा मापन। पुटोलमा प्रहरीको साइलेन्ट स्ट्रीट अभियान, लागु औषध सहित 7 युवा पक्राउ, 11 वटा मोटरसाइकल नियन्त्रणमा। मणिग्रामको शान्ति नमूना माविमा बौद्धिक अपाङ्गता केन्द्र कक्षा उद्घाटन। पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीद्वारा शान्ति रेस्टुरेन्ट सञ्चालन। सिलोत्तमा 6 मा सञ्चालित 1 महिने वाद्यवादन तालिम सम्पन्न। र लगातार दोस्रो जीतसँगै अमेरिका नकआउट चरणमा प्रवेश। अब हाल खबर विस्तारमा। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। बोर्डका सदस्य सचिव जंगबहादुर अध्यारले परीक्षामा यस वर्ष नियमिततर्फ 69.75% परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो। वैशाख 14 गतेबाट 27 गतेसम्म सञ्चालन भएको परीक्षामा मुलुकभरबाट 4,18,170 परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये नियमिततर्फ 3,32,241 र आंशिकतर्फ 85,929 विद्यार्थी सहभागी रहेको परीक्षा बोर्डले जनाएको छ। सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अभागै नतिजा सार्वजनिक गरेको हो। यसअघि एसएएको नतिजा पनि 29 दिनमै सार्वजनिक गरिएको थियो। सरकारले एसएए परीक्षाको नतिजा 1 महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो। यसैबीच परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेडेड अर्याल अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा यही आउँदो साउन 2 र 3 गते बिहान 11 देखि दिउँसो 2 बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यस्तै सार्वजनिक नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्ने बोर्डले जनाएको छ। 6 दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। शुक्रबार बसेको बैठकले 4 वटा अध्यादेश स्वीकृत गरेसँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार 11 गते बिहान 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। सरकारले संघीय संसदको चालू अधिवेशन